0: नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
0: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
1: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
0: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
1: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
2: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
2: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
1: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
1: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
1: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
7: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
0: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू:
2: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-3145, 98-478-3153 र 98-649-41।
10: होइन भाइला,
11: लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू:
13: पाइल्स,
12: फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578253825।
17: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
18: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
19: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव,
20: सभा अध्यक्ष राजबहादुर घरती मगर, 5 जिल्ला अधिवेशन
19: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
20: मिति 2083 जेठ 25 गते, तद अनुसार 2026 जुन 8 तारिक,
19: समय बिहान 10 बजे,
20: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ,
19: मूल आयोजक MNO
20: जिल्ला सभा दाङ।
21: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
22: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
21: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
23: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
23: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9478243572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम जान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 23 गते शनिबार, सन् 2026 जून 6 तारीख अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र को शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको काभ्रेको रेडियो सेफर 88.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
0: बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
1: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
4: सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
0: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिप्के, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
1: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम किर्तिपुर काठमाडौँमा वैशाख 12 बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा हुनुहुन्छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए। अहिले बैंक खाता पनि खोल्न आएका छन्, तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोद्धा जवाब आउँदैन उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर टहरा खाली गर्न निर्देशन दिँदै वैशाख 11 छ बुधी सूचना निकालेर 10-15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताउनु भएको कान्तिपुरमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टरमा आश्रित छन्। सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्यल उत्पन्न भएको छ।
7: मध्य पूर्वको द्वन्दका कारण बिटुमिन र डिजलको मूल्य वृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण ठप्प भएको छ। बढ़ी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन्। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरनीको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलिखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो। यसलाई दुई खण्ड गरेर ठेक्का गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू मध्य पहाड़ी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र काठमाडौँ तराई मधेस दूर्त मार्ग अर्थात फास्ट ट्र्याकमा बिटुमिन नभएर कालोपत्र रोकिएको छ। मदन भण्डारी राजमार्ग, नागढुङ्गा मुगलिन, काकड़बिटा लौकई सड़क खण्डमा पनि कालोपत्र प्रभावित बनेको छ। बिटुमिन सकिएपछि काम रोकिएको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताउनुभयो। राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल मध्य पहाड़ी राजमार्गमा पनि पनि कालोपत्र हुन सकेको छैन। बिटुमिन अभावले कालोपत्र गर्न नसकिएको पुष्पलाल मध्यपहाड़ी राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताउनुभयो। अहिले बिटुमिनको मूल्य वृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुबेर नेपालीले बताउनु भएको छ। सरकारले निर्माण सामग्रीमा बढ़ेको मूल्यको समायोजन दिने कुरा पटक पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताउनु भएको छ। बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनु भएको छ। हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो। भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म केही भन्न चाहन्न। त्यसपछि उहाँले चुनाव अघि आफूहरू लेखेको कागज एकपटक पढ्न अनुरोध गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताउनु भएको हो। नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो। उहाँले आफ्नो भ्रमणलाई पारदर्शी र परिणाममुखी भएको दावी गर्नुभयो। यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाट भन्दा फरक रहेको पनि उहाँले बताउनुभयो।
7: तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीदेखि बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेका छन्। स्वदेश फर्काउने प्रयास अपेक्षाकृत सफल नहुँदा मोस्ट वान्टेड सूचीका ठूला अभियुक्तहरू कानूनी दायरा बाहिरै छन्। नेपाल प्रहरी को अनुरोधमा इन्टरपोलले जारी गरेको रेड नोटिस सूचीमा अहिले 98 नेपाली सहित 900 जना फरार अभियुक्त रहेका छन्। धेरै जसो यूएई, मलेसिया, कतार, साउदी अरब तथा अमेरिकामा छन्। अन्तर्राष्ट्रिय सहकार्य, कूटनैतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ प्रक्रियामा ढिलाइ भइरहेको सम्बन्ध अधिकारीहरूको विश्लेषण छ। तुलनात्मक रूपमा सामान्य मुद्दा कि अभियुक्त लाई प्रहरीले सहजै विदेशबाट पक्राउ गरेर ल्याउँदा प्रश्न उठ्न थालेका छन्। गम्भीर प्रकृतिका धेरैजना पीड़ित रहेका मुद्दाका अभियुक्तलाई भने वर्षौंदेखि प्रयास गर्दा पनि किन ल्याउन सकिएको छैन। सहकारी ठगीदेखि बैंकिङ कसुर तथा मानव बेचबिखन जस्ता गम्भीर मुद्दाका अभियुक्तहरू विभिन्न देशमा खुलेआम रहेका छन्। तर सरकारको पहुँच बाहिर नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
6: काया कैरनमा सर्पदंशको जोखिम र बच्ने उपायबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग लोभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्डोल, बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प प्राय, साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त लगायतका खबर प्रस्तुत गरे।
7: अब बाँकी खबर। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पृष्ठको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छन्।
6: गर्मी मौसमको शुरूआतसँगै गाउँघर विशेष गरी तराई क्षेत्रमा सर्पदंशको त्रास बढ़ेको छ। तराईका जिल्लाहरू सहित झण्डै 26 जिल्लाहरू सर्पदंशबाट अति प्रभावित छन्। पछिल्लो दुई दिनमा मात्रै सर्पको टोकाईबाट रौतहट, बारा र कपिल वस्तुमा गरी 3 जनाको ज्यान गएको छ। यसै अवधिमा सर्पले टोकेकाहरू 10 जनाको उपचार भइरहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी औसत 200 जनाले सर्पदंशका कारण ज्यान गुमाउने गरेका छन् भने कतिपय व्यक्तिहरू अंग भंग समेत हुने गर्छन्। डरलाग्दो तथ्य के छ भने यीमध्ये धेरै जसोको सर्पको कड़ा विषका कारण नभई समयमा उपचार नपाउनाले र समाजमा अझै पनि व्याप्त अन्धविश्वासका कारण ज्यान जाने गरेको छ। थप जानकारी सहित महेश केवाली।
12: तराई र पहाड़ी खोचहरूमा हिँड्दा राति भुइँमा सुतिरहेका बेला वा हिँड्दा सर्पले डस्न सक्छ। गाउँघरमा अझै पनि टोकेको ठाउँमा कपड़ा वा डोरीले कसेर बाँध्ने, ब्लेडले काटेर विषालु रगत फाल्न खोज्ने, मुखले चुस्ने वा घाउमा माटो र जड़ीबुटी दल्ने गरिन्छ। त्यति मात्रै होइन, सर्पदंशपछि अस्पताल कुदाउनुको साटो गाउँकै धामी झाँक्री कहाँ झारफुकका लागि पुर्याइन्छ। यसो गर्दा समयमा उपचार नपाएर धेरैको ज्यान जाने गर्छ। त्यसैले सर्पदंशपछि तुरुन्तै अस्पताल लैजानुपर्छ भन्नुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
13: यताउता गर्ने कुरै छैन, तुरुन्त गएर चाहिँ भर्ना भएर एन्टिडोट लिनुपर्छ, होइन, एन्टिसिने भेनम भन्छ हामीले, त्यो लिएन भने अब करेट कुखुरा जस्तो होइन त्यसले तुरुन्तै हानि गर्छ नि, कति विषले असर पारिसक्यो भन्ने कुरा आउँछ, त्यसले गर्दाखेरि त्यो जति ढिलो भयो उति जोखिम बढ्दै गयो।
12: तथ्याङ्क अनुसार नेपालमा पाइने कम्तीमा 90 प्रजातिका सर्पमध्ये केवल 20 प्रजाति मात्र विषालु छन्, बाँकी 70% विषहीन हुन्छन्। तर धेरैलाई कुन विषालु र कुन विषहीन भनेर चिन्न सक्ने ज्ञान हुँदैन। विषहीन सर्पले टोक्दा पनि मनोवैज्ञानिक त्रासका कारण बेहोश हुने वा हृदयघात हुने समस्या हुने गर्छ। कतिपय अवस्थामा त गलत उपचार र डरकै कारण धेरैले ज्यान गुमाएको तितो यथार्थ छ। सर्पले टोके लगतै बिरामीलाई धेरै हलचल गर्न नदी सिधा सुताउनुपर्छ र शरीरका कसिला लुगा वा गहना खोलिदिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा बिरामीलाई ढाडस र सान्त्वना दिनुपर्छ। फेरि डाक्टर पुन,
13: बिरामीलाई अब सुताउने होइन, धेरै हलचल गर्न नसक्ने लुगाहरू कपडाहरू छ भने खोलिदिने, कुनै पनि अब काट्ने होइन अथवा रगत चुस्ने अथवा कुनै चाहिँ अब जडीबुटी भनेर लगाउने त्यस्तो कुराहरू गर्नु भएन।
12: धेरैले सर्पदंशको उपचार कहाँ हुन्छ भन्ने जानकारी पनि छैन, त्यसले पनि जोखिमलाई थप बढ़ाएको छ। देशभर झण्डै 100 सर्पदंश उपचार केन्द्रहरू छन्। सरकारी अस्पताल, केही निजी अस्पताल र नेपाली सेनाले आफ्ना ब्यारेकहरूमा यो सेवा दिइरहेका छन्। सर्पदंशको औषधि एन्टी स्नेक भेनम सरकारी अस्पतालहरूमा पूर्ण रूपमा निशुल्क पाइन्छ। साथै सही सूचना दिन त्रिवी शिक्षण अस्पतालमा 24 घण्टा सञ्चालन हुने गरी सूचना केन्द्र स्थापना गरिएको छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
13: फेरि यहाँनिर के छ भन्दा कहिले काहीँ सर्प टोकेको अस्पताल कुन हो भन्दा थाहा नपाएर घुमाउँदा घुमाउँदा बिरामीको मृत्यु पनि भएको छ, र विशेष गरेर तराईतिर सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामी बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
12: सर्प जमिन बाहिर निस्कने गर्मीको यो बेला घर वरिपरिको झाडी सफा राख्ने, ओछ्यान राम्रोसँग टकटकाएर मात्र सुत्ने, भुइँमा नसुत्ने र राति हिँड्दा अनिवार्य टर्च लाइटको प्रयोग गर्ने हो भने सर्पदंशबाट जोगिन सकिन्छ।
7: देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँमा तथा तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्नेछ। तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि पनि हुन सक्ने मौसमविदको भनाई छ। मौसमविदका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने मिति हो। आज जून 6 भएको छ। भारतमा तोकिएको औसत मिति जून 1 मनसून भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसूनमा औसत भन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदले अनुमान गरेका छन्।
6: आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारवालाबाट राय तथा सुझाव माग गरेको हो। सरकारले जेठ 15 जारी गरेको आउँदो बजेटलाई सघाउ पुर्याउने गरी राष्ट्र बैंक ऐन 2058 भएको व्यवस्था बमोजिम आउँदो आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढ़ेको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले निकालेको सूचना अनुसार सरकारवाला विज्ञ र नागरिकले सुझाव पठाउन सक्नेछ। 5 असारसम्म सुझाव पठाउन सक्न राष्ट्र बैंकले समय सीमा तोकेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
15: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
14: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
15: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
16: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
17: सम्पर्क मोबाइल नम्बर 9822964264।
18: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
19: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
21: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
6: कारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। पहिले उहाँ तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुनुहुन्थ्यो। देशमा आमूल परिवर्तनको नारा सहित 26 वर्षको उमेरमै उहाँ माओवादी जनयुद्धमा होमिनु भएको हो। उहाँ हुनुहुन्छ कालीकोटका वीरेन्द्र बहादुर भण्डारा। आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लड़ेका उहाँ आशा अनुसार उपलब्धि हासिल नभएपछि त्यो युद्ध र परिवर्तनको नारा माछा माछा भ्यागुतो बन्न पुगेको बताउनुहुन्छ। नागरिकको मुक्तिका लागि बन्दुक बोकेर जंगल जंगल हिँडेको युद्ध मोर्चामा भिडेको भण्डारा अहिले जीवनको अर्को मोर्चामा हुनुहुन्छ, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ। अहिले उहाँ जीविकोपार्जनका लागि माछा बिक्री गर्नुहुन्छ। प्रतिदिन न्यूनतम 25 किलोसम्म माछा बिक्री गर्ने उहाँले यसैबाट वार्षिक 6 लाख रूपियाँ भन्दा बढ़ी आमदानी हुने बताउनुहुन्छ। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उहाँको हातमा अहिले तिला नदीका माछा हुन्छन्। भन्नुहुन्छ जीवनको दिशा फेरिएको छ तर संघर्ष भने उस्तै छ। त्यति बेला बम गोला र बारूद बोकेर हिँड्थ्यो, अहिले बिक्रीका लागि माछा बोकेर हिँडिरहनु परेको छ। आफ्ना छिमेकी आफन्त र साथीभाइहरू ठूलठूला सपना बोकेर विदेश पलायन भएको देखेका उहाँ आफूमा विदेश जाने सोच कहिले नआएको बताउनुहुन्छ। आफ्नो माछा व्यापार सन्तोषजनक नै रहेको उहाँले बताउनु भएको छ। भन्नुहुन्छ आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु। बिहानै उठेर नागमा बजारबाट माछा ल्याएर जुम्ला बजार कालीकोटको माङमा जुम्लाको गोठी जिउला पातारासीको लासी सिंगजाको नराकोट तिलाको राराहिल र तातोपानी गाउँपालिकाको तिलाकोट बजार पुग्छु। यसैमा म सन्तुष्ट छु। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकको खबर नागरिक दैनिकमा छ।
6: अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भएको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। पार्टीका संस्थापक अभिजित डिप्के अमेरिकाबाट नयाँ दिल्ली पुग्नु भएको छ। अमेरिकाको पोस्टन विश्वविद्यालय पढ्ने 30 वर्षीय स्नातक टिप्के अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ यसअघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै एक महिना अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय भएको छ। डिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। दिल्लीमा भीड़ नगर्न समर्थकलाई उहाँको आग्रह छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ।
7: अब खेल खबर। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जितै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश 2 भयो। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण 2 रजत र 18 काँस्यका साथ गण्डकी चौथो, 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं, 3 स्वर्ण 6 रजत र 6 काँस्यका साथ मधेस प्रदेश छैटौं अनि 2 स्वर्ण 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भयो। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्डो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। यसैबीच 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय शुरूआत गरेका छन्। सुर्खेतको वीरेन्द्र नगरमा हिजोदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई 54 रनले हरायो। यो खेल कालुङचुक मैदानमा भएको थियो। त्यस्तै वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वको टोली कोशीलाई 89 रनले हराउँदै विजय शुरूआत गरेको हो। तेस्रो खेलमा गण्डकीले बागमतीलाई 7 विकेटले हराएको छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ। सिफारिश गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। सर्टलिस्टमा परेका सूचीहरू उज्यालो अनलाइनमा गएर हेर्न सकिनेछ।
7: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट
0: मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको छ।
6: सर्वोच्च अदालतले नेपाल वायु सेवा निगममा मनोनित गरिएका पाँच संचालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
0: विश्वव्यापी राइड हेलिङ कम्पनी उबरले हिजो नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्महरूको संख्या चार पुगेको छ।
6: एसी र कक्षा एघार बाह्रको परीक्षाहरूमा बरामद गरिएका 496 थान विभिन्न कम्पनीका मोबाइलहरू सिराहामा नष्ट गरिएपछि चौतर्फी आलोचना शुरू भएको छ। जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ। मोबाइल सहित 5 स्मार्ट वाच पनि बरामद गरिएको थियो।
0: ई कमर्स प्लेटफर्म दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवरले राजीनामा दिनुभएको छ। कम्पनीको कार्यवाहक प्रबन्ध निर्देशकका रूपमा बीएनई नियुक्त हुनुभएको छ।
6: बागमती प्रदेशले करिब 47 करोड़ लागतमा हेटौडा सिसौघारीमा निर्माण गरेको धूलो दूध कारखाना निर्माण सम्पन्न भएको 2.5 वर्ष बित्दा पनि परीक्षण उत्पादन सीमित भएको छ।
0: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय गाड़ीको आयातमा कैफियत रहे नरहेको छानबिन गर्न अर्थ मन्त्रालयले गठन गरेको समिति मुस्ताङ पुगेको छ।
6: र भित्री मधेस डडेलधुराको जोगबुढाको उर्वर फाँटा 2 दशक अघिसम्म देशका विभिन्न जिल्लाबाट बसाई सरेर आएका परिवारको आश्रय स्थल थियो। घना जंगल फाँडेर बनाइएका खेतबारी मेहनतले उठाएका घर र विस्तार हुँदै गएको बजार अहिले भने रंगुन पन्तुरका खोलाको कटानसँगै क्रमशः रित्तिँदै गएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: बोट अनुसारको फल
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
6: बिटुमिन र डिजेलको भाव बढेपछि विभिन्न सड़क आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
0: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
6: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिपके, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
0: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टीम च्याम्पियन।
6: र अन्त्यमा आजको कार्टुन, आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। बजेटमा धेरै बिजुली प्रयोग गर्दा कर लाग्ने व्यवस्था भएको र बजेट भाषणको दिन प्रधानमन्त्रीले ढुक्क हुनुहोस् भनेर फेसबुकमा लेखेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती र सानो छोरा छन्। गर्मीले पंखा चलाइरहेको बेला पंखाको तार झिकेर फाल्दै श्रीमान भन्दैछन्, तिमीहरू ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा अब चलाउन पाइँदैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मधुपन एफएम 91.4 मेगाहर्ज।
17: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
23: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दान। फोन नम्बर 0825162010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र अमृता डाँगी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङखो स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुली तीन कमेरो चौरमा रहेको रेडियो बंगलाचुली र कडुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदान बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5364-414।
1: आज हामीले दाङबाट प्रकाशित हुने पत्र पत्रिका मध्ये नयाँगुद राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। आज हामीले विश्व वातावरण दिवसको खबरलाई पहिलो खबर बनाएका छौं।
2: वातावरण संरक्षणका लागि प्लास्टिक प्रयोग नियन्त्रणसँगै पानीको स्रोत संरक्षणका लागि सचेतनामूलक कार्यक्रमसँगै विद्यमान नीति तथा कानून कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले शुक्रबार घोराईमा आयोजना गरेको दाङ जिल्लाको पर्यावरण विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीले दाङको वातावरणीय चुनौती न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड़ दिएका हुन्। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बढ़दो प्लास्टिक तथा सीसाजन्य सामग्रीको प्रयोगले वातावरणमा गम्भीर असर पुर्याइरहेको भन्दै न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले वातावरण मैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै प्रदूषण बढ़ाउने सामग्रीको प्रयोगलाई निरुत्साहन गर्नुपर्ने आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा प्रमुख अतिथि शर्माले पानीका स्रोत संरक्षणका लागि कृत्रिम जलाशय निर्माण, वृक्षारोपण, प्लास्टिक झोलाको प्रयोग नियन्त्रण तथा राप्ती नदीमा करेन्ट र विष प्रयोग गरिने अभियान सकारात्मक रहेको उल्लेख गर्दै यस्ता प्रयासलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा घोराही उपमहानगरपालिका वातावरण शाखा प्रमुख मदन ओलीले 40 माइक्रोन भन्दा कम मोटाईको प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाइएको भए पनि पूर्ण कार्यान्वयन हुन बाँकी रहेको बताउनुभयो। उहाँले प्रयोग नियन्त्रण गर्न, पुनः प्रयोग गर्न सकिने सामग्रीलाई घरमै प्रयोग गर्ने वातावरण बनाउन नागरिकलाई आग्रह गर्नुभएको थियो। उहाँले पर्यटकीय स्थलमा रक्सीका बोतल लगायतको प्लास्टिकका सामग्री प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सहभागीले वातावरण संरक्षण सम्बन्धी नीतिगत व्यवस्थालाई व्यवहारमा उतार्न आवश्यक रहेको र अटेर गर्नेमाथि कानूनी कार्यवाही हुनपर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँहरूले सरसफाई, हरियाली प्रवर्धन तथा वातावरणीय अभियानलाई प्रभावकारी बनाउन टोल विकास संस्थालाई सक्रिय बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। यो खबर आजको गोरक्षा राष्ट्रिय दैनिकमा छ।
1: यसै गरी विश्व वातावरण दिवस 2083 अवसरमा पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ। दाङ महिला जेसिस, नेपाल पत्रकार महासंघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा पत्रकार महासंघ दाङको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। दाङ महिला जेसिसका अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले यस्ता दिवसलाई औपचारिकतामा सीमित नराखी मानवीय जीवनमा महत्वपूर्ण भूमिका रहेको, वातावरण सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार ढंगबाट लाग्नुपर्ने बताउनु भएको थियो। कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका संरचना रचना अधिकारी आरके शीतल, डाक्टर लोकराज पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदी गर्नुभएको थियो। यस्तै विश्व वातावरण दिवसको अवसरमा त्रिभुवन नगर जेसिसले पनि बोयल डाँडा चौतारी क्लब परिसरमा वृक्षारोपण गरेको छ। एक जेसिस सदस्य एक बिरूवा अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रममा गुलमोहर, धुपी, कपुर लगायतका 56 बिरूवा रोपिएको त्रिभुवन नगर जेसिसका महासचिव जेसिस चुडामणि पाण्डेले जानकारी दिनुभएको छ। त्रिभुवन नगर जेसिस वर्ष 2026 शाखा अध्यक्ष मिन्दाज भाटको अध्यक्षता तथा अम्बापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सल्लाहकार वासुदेव रिजालको प्रमुख आतिथ्यता तथा बोयल डाँडा चौतारी क्लबका अध्यक्ष नारायण भूषालको विशिष्ट आतिथ्यतामा वृक्षारोपण गरिएको, यसै गरी विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका एक भालुबाङ स्थित लालमटिया स्वास्थ्य चौकी परिसरमा हिजो वृक्षारोपण गरिएको छ। समृद्ध भविष्यको आधार जलवायु एवं

0: प्रकृति मैत्री विकास भन्ने मूल नारा सहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी, आँप, कल्की, पारिजात, समुद्री फूल लगायतका विभिन्न विरूवाहरू रोपिएको थियो।
1: तुलसीपुर उपमहानगरपालिकाले पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी गरेको छ। हो, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान भन्ने नाराका साथ क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज र सरकारवालालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी अभियान सफल बनाउनतर्फ लाग्न आग्रह गरेको छ। कार्यक्रममा जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओम प्रकाश नेपानेले क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत गाउँ गाउँमा सूक्ष्म निगरानी सहित विभिन्न कार्यक्रम शुरू गरेको बताउनुभयो। उहाँले यो गौरवको राष्ट्रिय अभियान भएकाले यसलाई सफल पार्ने सबैको दायित्व भएको बताउनुभयो। नेउपानेले विश्वमा अनुमानित 1,07,00,000 मानिसहरू क्षयरोगबाट बिरामी परेका र जसमध्ये 58,00,000 पुरूष, 37,00,000 महिला र 12,00,000 बालबालिका तथा किशोर किशोरी रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो। क्षयरोगका कारण अनुमानित 12,30,000 मानिसको मृत्यु विश्वमा भएको उहाँले बताउनुभयो। लुम्बिनी, दाङ र तुलसीपुर मा क्षयरोगको भारको अवस्था 2081-82 अनुसार अनुमानित क्षयरोगी संख्या लुम्बिनी प्रदेशमा 11,835, दाङमा 1,606 र तुलसीपुर उपमहानगरपालिकामा 449 रहेको, जसमा कुल नयाँ क्षयरोगका बिरामी तुलसीपुर उपमहानगरपालिकाभित्र 399 रहेको छ भने क्षयरोगका बिरामी मृत्यु 2.18% रहेको छ, जसमा क्षयरोग महामारीका मुख्य कारक तत्व कुपोषण, मधुमेह, धूम्रपान, एचआईभी संक्रमण र मद्यपान रहेका छन्। क्षयरोग मुक्त नेपाल अभियान क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याबाट हटाएर सन् 2050 यसको पूर्ण उन्मूलन गर्ने राष्ट्रिय लक्ष्यका साथ सञ्चालन गरिएको बताउनुभयो। दिगो विकास लक्ष्य एसएसडीसी हासिल गर्न दिगो विकास लक्ष्य र विश्व स्वास्थ्य संगठनको रणनीति योजना अनुसार सन् 2035 क्षयरोगको महामारीको अन्त्य गर्ने लुकेको बिरामी पत्ता लगाउन अनुमानित क्षयरोग बिरामी मध्ये आधा भन्दा कम मात्र उपचारको दायरामा आएको नेउपानेले बताउनुभयो। क्षयरोगका कारण नागरिकको उपचारमा हुने आर्थिक क्षति र राज्यको स्वास्थ्य बजेटमा पर्ने भारलाई शून्यमा झार्न र नयाँ संक्रमण रोक्न केन्द्र सरकारको मात्र भर नपरी स्थानीय तहलाई नै रोग पहिचान, निदान, उपचार र रोकथामको जिम्मा दिएर प्रभावकारी बनाउन क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको बताउनु भएको छ। उहाँले नियमित रूपमा औषधि सेवन गरेको खण्डमा समयमै निको हुने र अरूलाई पनि नसर्ने भएकाले रोग नलुकाउन, रोग लुकाएर होइन, समयमै रोगको पहिचान गरेर औषधि उपचार गरेमा निको हुने भएकाले विशेष गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोड़ दिनु पर्ने बताउनुभयो। आज यो खबर गोरक्ष राष्ट्रिय दैनिकमा लेखिएको छ।
0: बेसुरा घरती मगरले भालुबाङ पुलचोक नजिक पूर्व पश्चिम चल्ने धेरै गाड़ीका यात्रुलाई भात खुवाइसक्नु भएको छ। यो समय थियो 2055 सालपछि। रोल्पाबाट बसाई सरेर भालुबाङ झरेपछि बेसुरा र उहाँकी माइली दिदीले होटल चलाउनु पर्यो। 25 रूपियाँ खुराकदेखि शुरू भएको भात खुवाउने काम 55 रूपियाँसम्म पुगेपछि छोड़ियो। अनि समाज सेवा र सामाजिक कामको यात्रा पनि चलिरहे। उहाँलाई पढ़ाईप्रति धेरै रूचि थियो। कक्षा 3 रोल्पामा पढ़ भएकी बेसपुराको पढ़ाई बसाईसराईसँगै रोकिन पुग्यो। विवाह भयो, सन्तान जन्मिए, तर उहाँलाई किताबको प्रेमले तानिरह्यो। भालुपाङमा खुलेको गृहिणी महिला विद्यालयमा कक्षा 4 भर्ना हुनुभयो। उहाँले पढ्न थाल्नुभयो, कक्षा 8 पास गर्नुभयो। यो बीचमा उहाँको समाज सेवाको छवि पनि बढ़दै गयो। 11 वर्षसम्म त मगर महिला संघको अध्यक्षको जिम्मेवारीमा रहनुभयो। यो बीचमा दुखी विपन्नको घाउमा मलम लगाउने, पैरवी र संवाद गर्ने काम पनि चलिरह्यो। 2081 फागुन 12-14 गतेसम्म राप्ती गाउँपालिकामा भएको एउटा कार्यक्रमले बेसुरा र हानी सहित 21 जनाको जीवनमा नयाँ अध्याय थप्ने काम गर्यो। त्यहाँ सहभागीहरूलाई उद्यमको बारेमा पनि प्रशिक्षित गराइएको थियो, जहाँ बेसुरा र उहाँको समूहले व्यावसायिक योजना निर्माण गर्यो, जसमा तानबाट कपड़ा बुन्ने उद्यम रोजियो। यो कामलाई उहाँको समूहले लगनका साथ अघि बढ़ायो। स्थानीय सरकारले 10,00,000 बराबरको सहयोग गर्यो। तान मेसिन जोड़ियो अनि कपड़ा बुन्न थालियो। यो क्रम अहिले पनि जारी छ। जीवन भोगाइयो, दुःख पीड़ा र सुखको संगम पनि हो भन्छन्। हामी त्यहाँ चरणमा छौं जस्तो लाग्छ। अहिले महिला दिदी बहिनीहरू मिलेर ओतान कपड़ा बुन्ने काम अघि बढ़ाएका छौं। उहाँले भन्नुभयो, काम पाइएको बेलामा सिजनमा एकजना उद्यमीले मासिक 15-20 हजार रूपियाँ कमाउन सक्ने उहाँले बताउनु भएको छ। दशरथ घिमिरेले आजको नागपुर राष्ट्रिय दैनिकमा यो खबर लेख्नु भएको छ।
1: दाङमा लागू औषध ब्राउन सुगर सहित 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका 5 धरनाका 25 वर्षका विपिन केसी, घोराही 5 रतनपुरका 25 वर्षकै पुष्कर भण्डारी, प्युठानको सुर्गोदारी नगरपालिका 3 भिंगरीका 28 वर्षीय उत्तम सुनार र रोल्पाको सुनिल स्मृति गाउँपालिका 5 काभ्राका 29 वर्षीय किरण थापा रहेका छन्। उनीहरूको शरीर तथा कोठा खान तलासी गर्दा 2 पुडियामा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। घोराई उपमहानगरपालिका 15 जनाकी टोलमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उक्त पदार्थको तौल 340 मिलिग्राम रहेको बताइएको छ। यस्तै ओडा प्रहरी कार्यालय घोराईको टोलीले घोराई उपमहानगरपालिका 14 नयाँ बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका 2 जनालाई नियन्त्रणमा लिई खान तलासी गर्दा थप 80 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा घोराई उपमहानगरपालिका 18 अम्बपुरका 28 वर्षीय विजय पोखरेल र घोराई 15 आइरन गेटका 18 वर्षीय प्रदीप सुनार रहेका छन्। कुल 420 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। पक्राउ परेका 6 जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 5 जना फरार प्रतिवादी पक्राउ, यसै गरी दाङ प्रहरीले फरार रहेका 5 जना प्रतिवादीलाई पक्राउ गरेको छ। यो खबर आजको गणतन्त्र राष्ट्रिय दैनिकमा दीपक जीएमले लेख्नु भएको छ।
0: प्रहरीले घोराही उपमहानगरपालिका 1 स्थित रूपा सामुदायिक वनबाट 1 थान भरूवा बन्दुक बरामद गरेको छ। गोगली प्रहरी चौकी र रामपुर प्रहरी चौकीबाट खटेको गस्ती टोलीले बिहिबार उक्त सामुदायिक वनबाट अवैध 1 थान भरूवा बन्दुक फेला पारी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। खबर पत्रिकामा अब कुराकानीको पालो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम दाङ जिल्ला अधिवेशन आजदेखि घोराहीमा हुँदैछ। पार्टी स्थापनापछि पहिलो पटक हुन थालेको राजसोपाको यो अधिवेशनलाई महत्वका साथ हेरिरहेको छ। दाङका 100 वटा तथा 10 पालिका अधिवेशन सम्पन्न गरेको राजसोपा दाङले जिल्ला अधिवेशन कसरी गर्दैछ त यसै विषयमा रहेर सहकर्मी अमर क्षितिजले राजसोपाका दाङ जिल्ला सभापति विनय घिमिरेलाई प्रथम अधिवेशन कसरी सम्पन्न गर्दै हुनुहुन्छ भनेर सोध्नु भएको छ।
2: आज शुरू हुँदै गरेको अधिवेशन चाहिँ के कसरी अगाडि बढ्दैछ त्यसका बारेमा जानकारी दिनुहोस् न।
3: अधिवेशन हाम्रो खुला सत्र बिहान 11 बजेदेखि शुरू गर्ने कार्यक्रम छ। यसको हाम्रो प्रमुख अतिथि माननीय सांसद सुरेन्द्र चौधरीबाट यसको उद्घाटन हुने कार्यक्रम छ र त्यसपछि खुला सत्र पछि हाम्रो बन्द सत्रको कार्यक्रम हुन्छ। बन्द सत्रमा हाम्रो अधिवेशनको सहमति या हुने या निर्वाचनबाट प्रतिनिधिहरू छनौट हुने आगामी कार्य समितिहरू चयन हुने भन्ने त्यसपछि बन्द सत्रबाट सुरु हुन्छ। अहिले नै हाम्रो 11 बजेदेखिको कार्यक्रम उद्घाटन पश्चात हाम्रो कार्यक्रमहरू अन्य कार्यक्रमहरू सम्पन्न हुने प्रयास छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो अधिवेशन हुँदैछ, यसमा चाहिँ दाङ जिल्लाभरि 10 वटै पालिकाबाट 100 वटै वडाबाट प्रतिनिधिहरू कति आउँदै हुनुहुन्छ के छ?
3: अहिले यो निर्वाचन हाम्रो प्रतिनिधिहरू आउने केन्द्र र प्रदेशले हाम्रो जिल्लालाई यसको सम्पूर्ण जिम्मा यी दुईटाको भएको हुनाले अहिलेसम्म हामीलाई यसको सम्पूर्ण प्रतिनिधिको दृष्ट चाहिँ आइपुगेको छैन जिल्लामा सर। त्यो सायद लाग्छ अब निर्वाचन प्रतिनिधि निर्वाचनको लागि खट्नु भएको छ उहाँहरूसँग चार सय मलाई पनि आइपुग्ला र त्यतिकै 400 हाराहारीमा प्रतिनिधि
2: 400 हाराहारीमा प्रतिनिधिहरू हुनुहुन्छ। जिल्लाको नेतृत्व यहाँले पनि हाँकिराख्नु भएको छ, फेरि तपाईँ नै दोहोरिने अथवा चाहिँ सभापतिमा चाहिँ कतिजना प्रतिस्पर्धा गर्ने अहिलेसम्म त्यस्तो देखिनु भएका के छ त्यस्तो केही जानकारी छ?
3: यस्तो पहिला यो हाम्रो तदर्थ समिति थियो, योभन्दा 1.5 वर्ष अगाडि तदर्थ समितिको हाम्रो त्यति बेला निर्वाचनै भयो। तथापि यो कुनै पनि जिल्लाहरूमा तदर्थ प्रक्रियाबाट आउनु भएको थिएन। दाङ जिल्ला मात्रै यस्तो थियो जो तदर्थ समितिका लागि पनि निर्वाचन भएको थियो। त्यो त्यति बेला 3 महिनाका लागि मात्रै, 3 महिनापछि अधिवेशन हुने भन्ने कुरा थियो। त्यो 3 महिनाका लागि तदर्थ समितिको पनि निर्वाचन भएको परिस्थिति थियो। विभिन्न कारण सभापति रविला मिठानीज्यूको कारागारको विषय र त्यसपछि उहाँ निस्किसकेपछि यो हाम्रो हस्ताक्षर अभियानको बीचको कार्यक्रम हस्ताक्षर अभियानको कार्यक्रम र त्यो पश्चात फेरि अलिकति देशमा निर्वाचन हुने प्रक्रिया हुँदै गर्दा हाम्रो अधिवेशन अलिकति समयभन्दा पछाडि चिजको
2: हजुर
3: त्यसलाई नेतृत्व गर्ने अवसर पाएँ र अब म आगामी 5 वर्षको लागि फेरि पनि मैले जिल्लालाई चलाउँछु अथवा जिल्लामा आफ्नो चाहिँ सभापति भएर त्यस जिल्लालाई के किन सक्छु अथवा मैले गर्छु भन्ने मेरो आफ्नो त हुन्छ नै सर म त्यसको लागि म तयारी पनि छु मलाई त्यो साथीहरूले त्यो चाहिँ सम्पूर्ण साथीहरूले मलाई त्यसमा सहयोग गर्नुहुनेछ भन्ने मलाई त्यो आशा पनि छ मैले त्यो बिचमा डेढ वर्षको बिचमा हस्ताक्षर कार्यक्रमदेखि लिएर निर्वाचनको केही क्षेत्रहरू सफल अत्यधिक मतले विजय बनाउन पनि केही न केही सभापति भविष्यले कुनै न कुनै भूमिका रह्यो पनि तसर्थ म त्यसका लागि म उपयुक्त छु भन्ने आफूलाई त्यो ठहर पनि गरेको छु र मैले आफ्नो उम्मेदवारी दिन्छु नै बाँकी अलिकति बजारमा दुई तिनजना साथीहरू हाम्रा पार्टीका साथीहरू पनि निर्वाचनमा लिन खोज्नु भएको छ अथवा आउँदै हुन्छ भन्ने बजारमा चाहिँ त्यसो
2: चर्चा छ
3: सुनिन्छ तर अब ठ्याक्कै अब कतिजनाले दिनुहुन्छ भन्ने कुराको चाहिँ एकछिन अझै भइसकेको छैन सर.
2: अब सुरुवातीका दिनमा तदर्थ समिति हुँदै गर्दाखेरि त निर्वाचन भयो अब अहिले पनि निर्वाचन हुने जस्तै छाड देखिन्छ यद्यपि यहाँहरूको सुझबुझपूर्ण निर्णयले त्यो सर्वसहमतिमा पनि होला तर अहिले पछिल्लो समय फेरि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि गुट शुरू भयो भनिन्छ. अब एउटा जिल्ला सभापतिका हिसाबले चाहिँ के भन्नुहुन्छ गुट शुरू भएको हो रासोपामा पनि
3: त्यस्तो मलाई गुट शुरू भए जस्तो त त्यस्तो अनुभूति छैन सर होइन साथीहरूले अब त्यस्तो छ अब निर्वाचनमा साथीहरू भाग लिने कुरालाई हामीले त्यसलाई गुट भन्न पनि त्यति उपयुक्त नहोला होइन साथीहरूले आफ्नो आफ्नो इच्छा जाहेर गर्ने नेतृत्व मैले लिन सक्छु गर्न सक्छु भन्ने कुरामा त्यो चाहिँ त्यो त्यति अतिशक्ति पनि होइन त्यो सबैको आफ्नो उहाँहरूको चाहिँ सबैको अधिकार हो सबैले चाहिँ के अरे नेतृत्व गर्न पाउनु मैले पाउनु गर्छु भन्ने सबैमा चाहिँ त्यो हुन्छ नै तर त्यसलाई ठ्याक्कै गुटमा लगेर हामीले त्यो गऱ्यौँ भने त्यो अलिकति नराम्रो पनि हुन्छ त्यस्तो सायद मलाई त्यस्तो लागे पनि छैन हुँदैन साथीहरू चाहिँ आफ्नो आफ्नो हिसाबले उम्मेदवारी दिनुहुन्छ अब को साथीहरू कस्तो कुन हैसियतमा हुनुहुन्छ अथवा उहाँहरू पार्टीपट्टि कति उहाँहरूको योगदान छ उहाँहरू कति क्वालिफाइड हुनुहुन्छ भन्ने कुरा आम हाम्रा साथीहरूले त्यसलाई मूल्याङ्कन गर्नु भएकै छ तर यसरी गुटबाट गुट भएर जाने जस्तो त मैले अहिलेसम्म मलाई त्यस्तो कुनै आभास नै भएको छैन सर आफूलाई त्यति जानकारी नभएको कुरा मैले ठ्याक्कै यो भयो भनेर पनि कसरी भन्न सक्छु.
2: तदर्थ समितिबाट यो निर्वाचन सम्पन्न गर्ने र अधिवेशन सम्पन्न गर्दै गर्दाखेरि मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर यो गर्न सके अब फेरि नेतृत्वमा दोहोरिएर यो गर्छु भन्ने तपाईँको इच्छा चाहना चाहिँ के छ?
3: जति बेला तदर्थ समितिमा निर्वाचित भए म निर्वाचित हुँदा अलिकति हाम्रो पार्टी कठिन स्थितिमा थियो त्यो सम्पूर्ण सबैलाई जानकारी नै छ. त्यति बेला हाम्रो सभापतिज्यू लगभग त्यसपछि तुरन्तै कारागार पनि चलाउनु हुनु भएको थियो र अलिकति संगठनमा हाम्रो जोधार जसको साथीहरू धेरै जोड्न पनि हामीलाई धेरै कठिन थियो सर त्यति बेला र त्यो अवस्थामा त्यो गाउँ गाउँमा पनि साथीहरू चाहिँ हामीले जोड्न नसकेको परिस्थिति थियो. त्यस्तो परिस्थिति त्यति जहिले हामीप्रति साथीहरूले भित्रबाट अलिकति एउटा हामीप्रति साथीहरूको स्नेह हुँदाहुँदै पनि हाम्रो पार्टीमा जोडिएर काम गर्न साथीहरू अलिक ब्याक हुन्थ्यो. त्यस्तो परिस्थितिबाट गुज्रिँदै यो दाङको समग्र पूर्वको राप्ती गाउँपालिकादेखि पश्चिमको गौरी गाउँपालिकासम्म सबै पालिकाहरूमा कमसे कम हरेक वडाहरूमा सानो सानो समूह अथवा सानो सानो समितिहरूलाई निर्माण गर्न एकाध त्यस्तो कुनै कमजोरी भए पनि सम्पूर्ण पालिकाहरूका वडाहरूमा सानो सानो समितिहरू जोड्न सकियो सर यो बीचमा. त्यस पश्चात हजुरको यो आन्दोलनपछि भएको जुन निर्वाचन थियो त्यो निर्वाचनमा पनि हाम्रो यस यो जिल्लाले महत्वपूर्ण संगठनको रूपमा हरेक वडामा जति जो साथीहरू हुनुहुन्थ्यो त्यति बेला एउटा वडामा करिब 8-10 साथ एकदमै कम भएका वडाहरूमा पनि त्यति हुन्थ्यो. अलिक बढी भएको वडाहरूमा 150-200 पनि भएको परिस्थिति हो. त्यस्तो परिस्थितिमा ती साथीहरूलाई जति थुप्रै साथीहरूलाई पनि हरेक वडामा परिचालन गरेर हामीले विजय राख्यो अभूतपूर्ण विजय जो हासिल गर्न सफल भयौँ यसमा यो सिङ्गो हाम्रो दाङ जिल्ला समिति र त्यसमा म सभापतिको हैसियतले कुनै न केही न केही हाम्रो भूमिका रह्यो भन्ने मलाई छ र हामी यो कुरामा दृढका साथ हामी लाग्यौँ र निर्वाचनलाई एउटा सुखद परिणाममा ल्याउन सफल भयौँ. यो बीचको हाम्रो खास हामीले संगठन निर्माण यो डेढ वर्ष करिबको बीचमा दाङ जिल्लाको 6 वडाहरूमा सानो भए पनि संगठन निर्माण त्यस पश्चातको यो हस्ताक्षर अभियान तत्पश्चातको त्यो निर्वाचनको परिणाम सम्पूर्णमा यो जिल्ला सफल रह्यो भन्ने मेरो आफ्नो खम्मै छ.
2: अब तपाईँ फेरि जिल्ला नेतृत्वमा दोहोरिनु भयो भने चाहिँ पार्टीलाई कस्तो बनाउनुहुन्छ? मैले खोजेको चाहिँ त्यो छोटोमा
3: पार्टीलाई शुद्धिकरणतिर हाम्रो खास आफै लिएर जाने भन्ने अभियान नै हो सर। म जिल्ला सभापति भइसकेपछि हाम्रो त्यो समितिमा जो जति पदाधिकारी आउनुहुन्छ हामीहरूको चाहिँ जिल्लालाई अझ चलायमान संगठनहरूलाई हरेक वडालाई चलायमान बनाउँदै विभिन्न वडाहरूमा हुने काम क्रियाकलापहरूमा हाम्रा त्यहाँका साथीहरूलाई त्यहाँका वडा समिति पालिका समितिहरूलाई यस्ता आफ्ना वडा र पालिकाहरूमा अलिक सचेत भएर सचेत ढंगले परिचालन हुन हामीले निर्देशन गर्ने र हाम्रा संगठनलाई अझ योभन्दा बढी मजबुत र साथीहरूलाई अझ दिव्यवार ढंगले जिल्लामा प्रस्तुत हुनका लागि विभिन्न साथीहरूलाई तालिम गोष्ठीका कार्यक्रमहरू ल्याएर अझ प्रशिक्षित गर्दै यो पार्टीलाई यो जिल्लालाई अझ चाहिँ एउटा नमुना जिल्ला नमुना राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला बनाउनका निम्ति नै हामी म तत्पर रहनेछु भन्ने म सम्पूर्ण साथीहरूलाई सम्पूर्ण आम जनतालाई म त्यही नै अनुरोध गर्छु।
2: हस् महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विनय घिमिरे। राष्ट्रिय स्वतन्त्र पार्टीले आज अधिवेशन गर्दैछ, प्रथम अधिवेशन, त्यसैका बारेमा हामीसँग कुराकानी गर्दै
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
21: इन्डोस्कोपी सेवा,
22: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
23: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
24: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 0825607334 र 0825601638।
25: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 98453 0653।
0: अब बाँकी समाचार। नेपाली सेनाको लगानीमा निर्माण गरिएको भुइँथान समुदायलाई हस्तान्तरण गरिएको छ। डंगेश्वरन 6 बागरमा निर्माण गरिएको भुइँथान शुक्रबार एक कार्यक्रम आयोजना गरी समुदायलाई हस्तान्तरण गरिएको हो। थारू समुदायको संस्कार, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भुइँथानको नेपाली सेनाको मध्यपश्चिम कीर्तनापति उपर्थी हिक्मत बहादुर विष्ट र डंगीचरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले संयुक्त रूपमा शुक्रबार उद्घाटन पनि गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै प्रीतनापति विष्टले नेपाली सेना र स्थानीय समुदाय बीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन भुइँथान निर्माण गरिएको बताउनुभयो। उहाँले नेपाली सेनाको आर्थिक स्रोत तथा ज्वालादल गढ़का कल दर्जाको योगदानकाबाट निर्माण सम्पन्न भएको उक्त संरचनाले थारू समुदायको मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आजको युगबोध राष्ट्रियमा खबर छ। यिनै पत्रिकामा छापेका विचार सम्पादकीय पालो आजको नयाँ उत्तर राष्ट्रिय दैनिकमा मदर बी न्यूड टू ट्रक गणेश खड्काको विचार छ। सल्यानटार इतिहास पर्यटन र नृसिंह धामको दर्शन केबी मसालको विचार छ। विश्वास शरम र साहसको प्रतिमा मेरिसेल अपाटन तुफान बाबु श्रेष्ठको विचार छ। साहित्यकार बारे मनमा लागेका कुरा गोविन्द खड्काको विचार छ भने मुक्तक संग्रह स्वतन्त्रताको श्वास खेमराज शर्माको मुक्तक प्रकाशित छ। यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा शनिबार सरीय मानिस उखान टुक्यो सम्वाद बकम फुसे डिलीराम कटेलको कथा छापिएको छ। अनि रासायनिक मल संकट आयातमा जोडकी विकल्पको आवश्यकता अनुपूर्ण सैनिकको ब्लग। यसै गरी एआई र सृजनाको दोभानमा नेपाली साहित्य डाक्टर चन्द्रगिरीको निबन्ध सत्य के हो असत्य के हो एकराज शर्मा अधिकारीको विचार छापिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा। र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा पञ्चदेवल नगरपालिकाको स्थानीय सरकारबाट जनमत किन टाढिँदै गएको छ सुरेश रावलको यो सामग्री छ। लाइसेन्स वितरणमा सुशासनको बहस अंक राजस्व र पारदर्शिताको नयाँ मोडल यो सामग्री प्रकाशित छ। अदूरदर्शिता र मनोमानीले देश अकल्पनीय घुम्तीमा पुग्न सक्छ सुरेश कुमार पाण्डेको विचार छ। यिनै खबरसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्तिम आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म सुशीला ओली
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
0: नमस्कार।
2: समाधान गरिने बताउनु भएको हो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेले त्यहाँ भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष नितिन नवीन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर सहितका उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो। भेटमा सभापति लामिछानेले कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्मका विषय उठान गरेको बताउनुभयो।
3: कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटन सम्बन्धका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ, हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ, त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छन् र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन, सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो। नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौँ छन् भने कयौँ कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौं विषयहरू रहन्छन्। यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्रराष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौँ। त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकीछिपी अपारदर्शी सम्बन्धहरू होइन पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौं विषयको त्यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेँ।
2: सभापति लामिछानेले कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। हिजोदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ हिजो नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभयो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग आज औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले उदारताका साथ आगामी आर्थिक वर्षको बजेटमा उल्लेखनीय सुधार गरिएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 23 औं वार्षिक साधारण सभालाई हिजो काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको संरचनागत सुधारका लागि सरकारले प्रयास गरेको र त्यसमा साथ दिन उद्योगी व्यवसायी तथा सरकारवालालाई आग्रह गर्नुभयो। निवर्तमान गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गत वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। विभिन्न व्यवसायीसँग अस्वाभाविक आर्थिक कारोबार गरेको लगायतका आरोप लागेपछि गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँबारे छानबिन गर्न सरकारले समिति बनाएको हो। सरकारले वैदेशिक रोजगार व्यवसायी तथा सम्बन्धित निकायलाई श्रमिकहरूको नियमित अनुगमन गर्न निर्देशन दिएको छ। विदेशमा कार्यरत नेपाली श्रमिकले रोजगार सम्झौता अनुसार तलब सेवा सुविधा तथा सुरक्षित आवास नपाएको लगायतका गुनासो बढ़दै गएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युवा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नियमित अनुगमन कार्यान्वयन गराउनका लागि निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सरकारको ध्यान सुशासन कायम गरी विकास गर्ने हुनुपर्ने बताउनु भएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको पनि उहाँले बताउनुभयो। निर्वाचन आयोगले हिजो काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै कार्कीले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने भाष्य सृजना गर्नुपर्ने बताउनु भएको छ। नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा हिजो ललितपुरमा आयोजित दोस्रो कानून अधिकृत सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले न्याय सेवाभित्रको कानून समूह र कानून मन्त्रालय राज्य सत्ता सञ्चालनको मस्तिष्क भएकाले हरेक काम गर्दा कानूनले समस्या सृजना गर्छ भन्ने भाष्य बदलेर हरेक समस्याको समाधान कानूनले दिन्छ भन्ने अवस्था सृजना गर्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। मन्त्रालयले हिजो एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको हिजो बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। यस्तै गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम पनि हिजो प्रदेश सभाबाट सर्वसम्मत पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। यो कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको बताउनुभयो। उपराष्ट्रपति राम साय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा हिजो आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्वच्छ वातावरण स्वस्थ जीवनका लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापका कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
4: वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक जैविक सामाजिक आर्थिक सांस्कृतिक र मानव निर्मित तत्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौ। सड़क पूर्वाधार कृषि जमीनको विस्तार अवैध काठ कटानी वन डढेलो र वन स्रोतमा मानिसहरूको निर्भरताका कारण पछिल्लो समय वातावरणमा ह्रास आएको पाइन्छ। सवारी साधन निर्माण कार्य उद्योग धन्दा विस्तार जथाभावी फोहोर फाल्ने चलन र डढेलोका कारण वायु प्रदूषण बढ़ेको देखिन्छ भने उद्योगबाट निस्कने फोहोर तथा कृषि रसायन नदीमा मिसिँदा पानीको गुणस्तर घटेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। वन विनाश र भौतिक पूर्वाधार निर्माणका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़दै गएको छ। त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई हिमनदी पग्लनुदेखि अनियमित वर्षाको जोखिम पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। हुन त पर्यावरणमाथिको दोहन र त्यसले जीव र जनावरमा ल्याउने समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै शहरहरूले 50 डिग्री सेल्सियससम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढ़ेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज कुडासैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
5: यो माटोमा भइरहेको प्रदूषण क्षयकरण ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। त्यसमा वन संरक्षणका कुरा वन व्यवस्थापनका कुरा वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टकका कुरा हाइड्रो पावरका कुरा क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ।
4: मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
6: ग्रीन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेछन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यस्तै अझै छैन।
4: पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल,
2: काठमाडौँ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मीडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल स्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले हिजो मन्त्रालयमा संचार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा तथा सूचना प्रविधिको उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। सभामुख डोल प्रसाद अर्याल सहितको टोलीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधारा चाँदनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिनुभएको हो। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लंघन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयमा का प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रूपाकिस्ती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा दुई दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। पछिल्लो समय ई रिक्सा चलाउने महिलाको संख्या बर्दियामा उल्लेख्य रूपमा बढ़दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास समेत बढ़ेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
7: पछिल्लो वर्षहरूमा शहरदेखि गाउँ बस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढ़ेको छ। सस्तो भाड़ा, साँगुरो गल्ली तथा कच्ची सड़कमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू:
8: दुईजना कमाएपछि सजिलो हुन्छ, पुरुषले बाहिर अनि महिलाहरू त्यतिकै बेरोजगार बस्नुभन्दा।
7: गुलरिया, राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू दैनिक आमदानीले परिवारको खर्च धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नुभन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाइ छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू:
9: दिनमा मैले 1500 कमाएछु भनेपछि त्यही राम्रो लाग्यो मलाई। बाख्रा पाल्दा पनि अब वर्षमा
7: जिल्लामा हाल 20 भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरुष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलदास:
10: महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि महिलाहरू संयमित भएर
7: महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। ई रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: अब अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्ति वार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विरामभन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रूसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। उहाँले पुटिन युद्ध अन्त्य गर्न इच्छुक नभएको दावी गर्दै विश्व समुदाय उहाँको जवाफबाट निराश भएको टिप्पणी गर्नुभएको छ।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
21: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनुभयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ़ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविधीकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटोत आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढ़ाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 को कार्यान्वयन, सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीप चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत सह अगुवाई तथा सहभागी बैंकका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। कुल 25 अर्ब रूपियाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाईमा बनेको कन्सोर्टियमले करिब 19 अर्ब रूपियाँ लगानी गर्नेछ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने 166 मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत 25 अर्ब रूपियाँ रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ। नेपाल राष्ट्र बैंकले इच्छुक आम सर्वसाधारण तथा संघ संस्थाले असार 5 गते भित्र इमेल मार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको जनाएको छ। सुझाव दिनका लागि नेपाल राष्ट्र बैंकले मोनिटरी पोलिसी @nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिने भनेको छ। साउन 15 गते भित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी अघि बढ़ाएको हो। नेपाली शेयर बजारमा शुक्रबार कारोबार मापक नेप्से परिसूचक 2 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 सीमित भएको छ। यस दिन कुल 351 कम्पनीहरूका 1,27,32,868 किता शेयरहरू 5,62,56,12,000 मूल्यमा किनबेच भएका छन्।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
25: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: हिराले खाएको दाँत निकाल्ने,
14: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
13: खाली ठाउँमा दाँत राख्ने,
14: दाँतको जरीदेखि उपचार गर्ने,
13: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
14: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
15: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
25: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53। के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: हिराले खाएको दाँत निकाल्ने,
14: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
13: खाली ठाउँमा दाँत राख्ने,
14: दाँतको जरीदेखि उपचार गर्ने,
13: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
14: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
15: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
25: सम्पर्क फोन नम्बर 082-595-466-98-29-81-50-53।
16: मम्मी मम्मी दाँत दुख्यो।
17: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
26: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
27: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
27: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
25: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
28: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
29: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल
0: यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902222।
16: सुरोट टुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
19: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
18: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
20: शुद्ध महका लागि कहाँ जाने त?
22: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
20: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
23: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
24: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
23: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
23: खुशीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
31: जन्म दर्ता दिनुहोस् त।
32: जन्म दर्ता गरेको छैन नि म्याडम।
31: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
32: हो र, मलाई त थाहा नै थिएन म्याडम।
31: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
32: पहिला कसैले भनेन।
33: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
34: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
33: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
34: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
33: नेपाल सरकार विज्ञापन बोर्ड।
35: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
36: सक्कु जे लौ खबर सुने।
35: 300 सैया कि संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा म।
36: आप बेराम पर्ले से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना।
35: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
36: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
35: ओपीडी सेवा, भर्ना सेवा,
36: सक्कु मेरिक ऑपरेशन सेवा,
35: आईसीयू सेवा, रेडियोलोजी सेवा,
36: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
35: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बर्गदुआ दाङ।
0: सम्पर्क फोन नम्बर 97090-65225
36: 082-591-101
0: 591-102
36: 082-591-103
0: 591-104 ओ 591-105
1: भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका कोन्द्र दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-35-183
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001

नमस्कार। रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तुत बसन्तपुन उपस्थित भएको छु। लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउने उद्देश्य लिई रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हायो एफएम 103.5 MHz लमईबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रोमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हायो एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थ बारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हायो एफएम 103.5 MHz लमई, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा

सामग्री जसलाई हामीले लिएका छौं, लागू औषधको धराप सबैले थाहा पाउने पर्ने कुराहरू भन्ने पुस्तकबाट र यसका लेखक हुनुहुन्छ बसन्त राज कुंवर। जब कुनै व्यक्तिलाई लागू औषधको लत लागेको थाहा हुन्छ तब विशेष सतर्कता अपनाए विशेषज्ञको राय लिनु नितान्त आवश्यक हुन्छ। त्यस प्रकारको समस्या पहिले कहिले नदेखेको र नभोगेको कारणले अब के गर्नुपर्ने हो भन्ने सम्बन्धमा कतिपय परिवारले सही निर्णय गर्न नसक्दा थप समस्यामा पर्दछन्। दुर्व्यसनमा परेको व्यक्तिलाई सहयोग गर्नु प्राविधिक काम हो। जस्तो प्राविधिक ज्ञान नभएको कुनै व्यक्तिले घरमै औठी बिगारेर सिक्री बनाउँछु भनी प्रयास गर्यो भने भएको औठी पनि बिग्रिन्छ र सिक्री बन्ने सम्भावना पनि हुँदैन। त्यसै गरी नबुझी र नजानिकन दुर्व्यसनको समस्यामा परेको व्यक्तिलाई घरमै ठिक गर्न खोजेमा स्थिति झनै जटिल बन्दै जान सक्छ। एउटा सानो उदाहरण लिउ, लागू औषधको लतमा परेको मानिसको जीव दुख्छ, त्यसरी जीव दुखेको शरीरमा भिटामिन तथा मिनरलहरू नपुगेर हो। यस्तो स्थितिमा सहयोग भनेको उसलाई आवश्यक भएको भिटामिन र मिनरल दिनु नै हो। तर यो कुरा नबुझी दुखाई कम गर्न भनेर पेन किलर औषधि खाना दिएर मदत गर्न खोजियो भने स्थिति झन नाजुक हुन सक्छ। त्यसैले दुर्व्यसनको व्यवस्थापन गर्छु भन्ने परिवारले आफू खुसी प्रयास गर्दा झन ठूलो दुःखमा परे आफ्ना सन्तान समेतलाई गुमाउनु परेको थुप्रै उदाहरणहरू छन्। यदि गलत ढंगले सहयोग गरियो भने समस्या झनै जटिल बन्छ, त्यसकै कारणले परिवार झनै ठूलो आपतमा पर्न सक्छ। लागू औषधको समस्या भनेको ज्यादै डरलाग्दो समस्या हो। यसले प्रयोग गर्नेको मात्र होइन असल मानिसहरूको जीवनलाई पनि बर्बाद गरिदिन्छ। यस्तो अवस्थामा दुःखको कुरा के हुन्छ भने लागू पदार्थ सेवन गर्नेले त तुरन्तै दुःख पाउनेछन्। जसले उनीहरूलाई माया गर्छन् तिनीहरूले झन बढी दुःख पाउँछन्। सामान्य व्यक्तिलाई माया गर्दा त्यस व्यक्तिले बदलामा माया गर्नेलाई मद्दत वा सहयोग गर्न सक्छ र उसको उन्नति र जीवन प्रक्रियामा सहायक सिद्ध हुन सक्छ। तर लागू पदार्थको दुर्व्यसनमा परेकालाई माया गर्नेहरूले तिनीहरूबाट झनै दुःख पाउनुपर्छ। जस्तो एउटा भरियालाई माया गरेर उसले राम्रोसँग भारी बोकेर सहयोग गर्न सक्छ, एउटा कर्मचारीलाई माया गरे उसले राम्रोसँग कार्यालयको जिम्मेवारी लिइदिएर मदत गर्न सक्छ, तर लागू औषधको कुलतमा परेको मानिसलाई माया गर्छु भन्दा माया गर्ने व्यक्तिले नै सबैभन्दा बढी दुःख पाउँछ। उदाहरणका लागि एकजना लागू औषध प्रयोगकर्ताको बाबुआमालाई नै लिऊ। उनीहरू निरन्तर रूपमा देखादेखि आफैलाई हानि पुर्याउँदै गरेको छोराछोरीलाई बचाउन र मदत गर्न खोज्छन्। तर ती छोराछोरीले तिनै बाबुआमालाई हरेक दिन रुवाउँछन् र अनेकौं प्रकारले क्षति पुर्याउने मात्र होइन उनीहरूलाई नै सबैभन्दा ठूलो दुश्मन समेत ठानिरहेका हुन्छन्। आमा बाबुहरू त्यस्तो अवस्थामा पनि छोराछोरीले आफूलाई दिएको यातना र क्षतिबाट भन्दा पनि बढी तिनले दुर्व्यसनका कारणले आफूले आफैलाई पुर्याइरहेको हानि हेर्न नसकी दुखी भइरहेका हुन्छन्। एउटी आमा दुर्व्यसनमा परेको छोराले आफ्नो सिक्री चोरेको बिर्सन सक्छिन्, तर दुर्व्यसनका कारण छोरा दुब्लाउँदै गएको देख्न नसकी दुखी बन्छिन्। त्यसैले भनिन्छ, माया गर्नेहरू दुर्व्यसनमा परेको व्यक्तिले आफूलाई दिएको यातनाले भन्दा पनि बढी दुर्व्यसनमा परेको व्यक्तिले आफूले आफूलाई पुर्याइरहेको क्षति देख्न नसकी दुखी भइरहेका हुन्छन्। यस्तो अवस्थामा उसलाई माया गर्ने परिवारका सदस्यहरू यसो गर्दा होला कि उसो गर्दा होला कि भनेर विभिन्न प्रयासहरू गर्छन्। तर गरिएका हरेक प्रयासका बावजुद दुर्व्यसनमा परेको मानिस त्यो समस्याबाट बाहिर निस्कन सक्दैन। तब उनीहरू हताश र निराश भएर आफूलाई बेसहारा ठान्न पुग्छन्। एकातिर लाज होला भनी लुकाउनु पर्ने, अर्कोतिर हरेक दिन क्षति सहनु पर्ने, जुत्ताभित्रको किल्लाले पीड़ा दिए झैं यस समस्याले भित्रभित्र माया गर्न खोज्नेहरूलाई पीड़ा दिइरहेको हुन्छ। कतिपय अवस्थामा मद्दत गर्ने नाममा आमा बाबुबाट ठिक उल्टो काम पनि भइरहेको हुन्छ। त्यसैले बुझ्नुपर्ने कुरा के छ भने कोही यस्ता व्यक्तिलाई मद्दत गर्न चाहन्छन् भने पहिलो कुरा मद्दत भनेको के हो त्यो नै बुझ्न जरूरी छ। मद्दतको नाममा परिवारले झनै उल्टो कार्य गरी दुर्व्यसनलाई अझ जटिल बनाउन सहयोग गरिरहेको पनि हुन सक्छ। यस्तो अवस्थामा मद्दत भन्नाले चारवटा क्रियाहरूलाई बुझ्नुपर्छ। मद्दतका चार तरिकाहरू: सुव्यवस्थित उपचार तथा पुनस्थापना केन्द्रमा पठाउन मद्दत गर्ने, नशाका कारण उब्जिएका शारीरिक मानसिक असुविधाहरूलाई हटाउन

0: मद्दत गर्ने, त्यसै गरी उसलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन मद्दत गर्ने र लागू पदार्थ खुवाउने, बेच्ने वा यस प्रकारको काम गर्न सहयोग गर्ने वातावरणबाट बचाउन मद्दत गर्ने, यी चारवटा कामहरू मद्दत गर्न सकिन्छ। सुव्यवस्थित उपचार तथा पुनर्स्थापना केन्द्रमा पठाउनका लागि नशा सेवन गरिरहेको मानिसले चाहेर पनि त्यस वस्तुलाई छोड्न सकिरहेको हुँदैन। लागू पदार्थले आफूलाई सहयोग पुगिरहेको छ, यो नभएर मलाई धेरै पीड़ा हुन सक्छ भनी उसलाई लागिरहेको हुन्छ। कुलतमा परेको व्यक्तिले लागू पदार्थलाई आफ्नो सहयोगी साथी सम्झिरहेको यस्तो अवस्थामा कुन प्रकारले हुन्छ उसलाई त्यस वस्तुले पुर्याउने हानिका सम्बन्धमा जानकारी दिनु र त्यसबाट निस्कन आवश्यक पर्ने ज्ञान र सिप दिलाउन परिवारले प्रबन्ध मिलाइदिनु पर्दछ। समस्यालाई नै घरभित्र लुकाइराख्ने हो भने त्यो व्यक्ति घरभित्रै मर्न पनि सक्छ। अत यस्तो समस्या परेको व्यक्तिलाई मद्दत गर्ने भनेको सबैभन्दा पहिले उसलाई छिटो भन्दा छिटो सुव्यवस्थित उपचार केन्द्रमा लगिदिने हो। घर व्यवस्थित उपचार केन्द्र नभए झन दुर्व्यसन बढ़ाउन मद्दत गर्ने थलो हुन सक्छ। नशाका कारण शारीरिक मानसिक असुविधालाई हटाउन मद्दत गर्ने, लागू पदार्थको समस्यामा परेका व्यक्तिलाई लागू पदार्थलाई छोड्ने बित्तिकै असह्य शारीरिक तथा मानसिक पीड़ा हुन थाल्छ, जसलाई विड्रल वा सिकको समस्या पनि भनिन्छ। मैले लागू पदार्थ छोडेमा म असह्य पीड़ामा पर्न सक्छु भन्ने डरले मात्र पनि ऊ वर्षौंसम्म त्यस वस्तुलाई त्याग्न सक्दैन। ती अप्ठ्यारा हटेनन् भने ती अप्ठ्यारालाई लागू औषधले हटाइदिन्छ भन्ने विश्वासका साथ उसले फेरि ड्रग्स लिन सक्छ। यही विश्वासले उसलाई निरन्तर नशा प्रयोग गरिरहन बाध्य बनाउन सक्छ। त्यसै गरी अर्को मद्दत उसलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन मद्दत गर्न सकिन्छ। लागू पदार्थको समस्यामा परेका व्यक्तिहरू काम गर्न चाहँदैनन् र उनीहरू अरूमाथि निर्भर भएर परजीवी जीवन बिताइरहेका हुन्छन्। अरूमाथि निर्भर हुने गुणले उनीहरूभित्र म आफ्नो खुट्टामा उभिन सक्छु भन्ने विश्वास कर्मश गुम्दै जान्छ। काम नगर्ने भएपछि या उनीहरू सुतिरहेको हुन सक्छन् वा काम नगर्ने आवरा समूहको साथमा समय बिताइरहेका हुन सक्छन्। यसरी काम नगर्ने र सुतिरहने व्यक्तिको साथी संगतिका सामग्री, टेलिभिजन, कुनै उपकरण वा लागू पदार्थ पनि हुन सक्छन्। आत्मनिर्भर भएर बाँच्न सक्ने बनाउन उसलाई दिइने शिक्षा स्रोत, अवसर जस्ता सहयोग दुर्व्यसनबाट व्यक्तिलाई बाहिर निकाल्न गरिएको मद्दत हुन्छ। त्यसै गरी चौथो उपाय, लागू पदार्थ खुवाउने, बेच्ने वा यस प्रकारको काम गर्न सहयोग गर्ने वातावरणबाट बचाउने मद्दत गर्ने, लागू पदार्थको समस्यामा परेका मानिसका लागि अर्को लागू पदार्थ खाने वा बेच्ने मानिसको साथ संगत खतरनाक हुन्छ। जुन ठाउँमा गई उसले लागू पदार्थ खाने गर्दथ्यो त्यस्ता ठाउँहरूमा फेरि पुग्दा वा त्यसलाई देख्दा मात्र पनि उसलाई तल तल लाग्न सक्छ। लागू पदार्थ बेच्ने व्यक्ति देखेपछि उसलाई त्यस्तो पदार्थ लिउँ लिउँ जस्तो लाग्न सक्छ। त्यसैले लागू पदार्थमा फँसेको व्यक्तिलाई त्यस्ता स्थान र मान्छेबाट कम्तीमा 2 वर्ष जति टाढै राख्न प्रयास गर्नुपर्छ। उपचार तथा पुनस्थापनाको नाम राख्नुपर्ने एउटा कारण त्यो पनि हो। दुर्व्यसनमा परेको व्यक्तिमा जबसम्म त्यस्ता खराब मान्छेहरूसँग भेट्दा वा त्यस्ता स्थानमा जाँदा पनि लागू औषध सेवन नगर्ने क्षमता वृद्धि हुँदैन, तबसम्म त्यस्ता व्यक्तिलाई सुरक्षित स्थानमा नै राख्नुपर्छ। सुरक्षित स्थान भन्नाले त्यस्तो स्थानलाई मान्नुपर्छ जहाँ उसले चाहेर पनि लागू पदार्थ प्राप्त गर्न सक्दैन र कसैले चाहेर पनि उसका पुर्याउन सक्दैनन्। त्यो स्थानबाट उसले चाहेर पनि त्यस्ता घातक स्थानमा जान पाउँदैन र उसँग त्यस्ता वस्तु खरिद गर्ने स्रोत पनि हुँदैन। लागू पदार्थ सेवन गरेर फसिसकेका व्यक्तिहरूलाई के सहयोग हुन सक्छ भन्ने सामग्रीको सन्दर्भमा मद्दत गर्छु भन्ने व्यक्तिले के बुझ्नुपर्छ भने कुलतमा परेका मानिसलाई कुनै समय रक्सीले आफ्नो नियन्त्रणमा लिइरहेको रहेछ भने त्यस्ता मानिसलाई रक्सी खान दिइने भोज भतेरबाट टाढै राख्नुपर्छ। सबैजना पार्टीमा गए भन्दैमा उसलाई पनि लानै पर्छ भन्ने छैन। अरूसँग दाजी रहन जरूरी पनि छैन। मद्दत गर्छु भन्नेले उसलाई लागू औषधको वातावरणबाट सधैँ टाढै रहन मद्दत गरिदिनुपर्छ। सुरक्षित स्थानमा लैजान र राख्न सहयोग गरिदिनु पर्छ। अझ सकिन्छ भने त्यस व्यक्तिलाई उपचार पश्चात पनि लागू औषध दुर्व्यसन विरूद्धको अभियानहरूमा सक्रिय रूपमा सहभागी गराइदिनुपर्छ। यस्ता क्रियाकलापहरू दुर्व्यसन व्यवस्थापनका लागि वास्तविक रूपमा मद्दतगार साबित हुन जान्छन्। मद्दत गर्न नजानेर पनि धेरै परिवारहरू अकल्पनीय क्षति बेहोर्ने बाध्य हुन्छन्। माथि भने झैं दुर्व्यसन रूपी समस्याको समाधान ज्यादै जटिल र प्राविधिक कुरा हो। यो समस्याको समाधान घरभित्र हुन सक्दैन। जसले घरभित्रै समाधान खोज्छ उसले दुःख कष्ट पाउने प्राय निश्चित हुन्छ। यस्ता समस्यामा परेका व्यक्तिलाई उपचार तथा पुनस्थापना केन्द्रले नै वास्तविक रूपमा मदत गर्न सक्छन् र त्यस्ता केन्द्रहरूमा उनीहरूलाई पुर्याउन आफन्तले मदत गर्नुपर्छ। आदरणीय श्रोताहरू, आज हामीले मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गर्यौं लागु औषध लिएको थाहा पाएपछि गर्नुपर्ने मदत के हो भन्ने विषयमा, जसमा हामीहरूले मुख्य गरेर चारवटा उपायहरू थियो। सुव्यवस्थित उपचार तथा पुनस्थापना केन्द्रमा पठाउन मदत गर्ने, नशाका कारण उब्जिएका शारीरिक मानसिक असुविधाहरूलाई हटाउन मदत गर्ने, उसलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन मदत गर्ने र लागू पदार्थ खुवाउने, बेच्ने वा यस प्रकारको काम गर्न सहयोग गर्ने वातावरणबाट बचाउन मदत गर्ने, यो सामग्री हामीले आज प्रस्तुत गर्यौं जसलाई लिएका थियौं। हामीले लागू औषधको धराप सबैले थाहा पाउनै पर्ने कुराहरू भन्ने पुस्तकबाट, जसका लेखक हुनुहुन्थ्यो बसन्तराज कुँवर। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्कार, म मधुपन्थी घोराई व्यवसायी। सामान्यतया हिसाबले लागू औषध भन्नाले हाम्रो जनजीव्रोमा सामान्य हिसाबले चाहिँ नि यो रमाइलो गर्ने अनि तपाईँको चाहिँ नि दिमागमा चाहिँ नि दिमाग चलबलाएर झम्म पार्ने खालका हिसाबले चल्नेलाई हामीले सामान्य हिसाबले यो लागू औषध होइन भन्ने चाहिँ नि प्रचलन चलेको छ। सामान्यतया भने नि मान्छेले आफ्नो जीविका यापन गर्ने क्रममा बाटो बिराएर अथवा कुनै रमाइलो का हिसाबले कुनै कुराको सेवन जानेर अथवा नजानेर सेवन गर्ने सुरुवात गरेको हुन्छ। त्यहाँबाट तपाईँको त्यो उसको जीवनमा तपाईँको खतराको संकेत सुरु हुन्छ। त्यो संकेत सुरु भइसकेपछि उसलाई त्यो जुन वस्तु उसले सेवन गरेको थियो अथवा सङ्गसाथीसित लागेर ग्रहण गरेको थियो त्यो वस्तुलाई अनिवार्य चाहिँ नि रूपमा भएको हुनुपर्छ जस्तो लाग्छ मलाई। तर हाम्रो चाहिँ सामान्य हिसाबले हेर्दा पारिवारिक पृष्ठभूमि यसमा महत्वपूर्ण हुन्छ। घर परिवारबाट मान्छे तिरस्कृत हिसाबले भयो भने त्यो प्राय जसो लतभन्दा कुलतमा लागेको भेटिन्छ। कुलत भनेकै सामान्यत हिसाबले त्यसलाई चाहिँ नि लागु औषध भन्ने बुझ्न पनि सकिन्छ अथवा त्यसलाई अलिक फरक तरिकाले बुझ्न पनि सकिन्छ। तर जब घरमा तपाईँको सामान्य कुरामा मान्छे अलि झर्किने खालको भयो अथवा सामान्य कुरामा मान्छे वितृष्णा पैदा भयो भने मान्छेले अनेक रूप चाहिँ नि लिन्छ। त्यही क्रममा यसलाई कसैले मान्छेले खाएर बिग्रेको छ, कसैले खुवाएर चाहिँ नि तपाईँको अर्कालाई बिगारेको छ, अथवा तपाईँको घर परिवार आफूले खाएर घर परिवारमा आएर चाहिँ टेन्सन दिएछ घर परिवारसम्म मेरै लाइनमा आओस् भन्ने पाराले एउटा घरमा परिवारको सदस्यले यदि कुनै चाहिँ नि खराब प्रवृत्तिको सुरुवात गर्छ भने त्यो घरका मान्छेले यो खाने भने त यस्तो हुँदो रहेछ भने त्यसलाई पनि दिमाग चमचमाउने र बेला बखत के ग्रहण गरौं कि भन्ने प्रवृत्तिको विकास भएको हुन्छ। त्यस कारणले गर्दा यसलाई सामान्यतः घर परिवारबाट निर्मूल गर्न चाहिँ सबभन्दा सजिलो घर परिवारबाट निर्मूल गर्नुपर्छ। यो तपाईँको चाहिँ तपाईँ हामीले कोही बाहिरबाट सुझाव सल्लाह दिने भेगले कुरा हो। कुनै व्यक्तिमा चेतनाको विकास जुन तरहले भएको छ त्यही अनुसार ग्रहण गर्ने हो। कोही मान्छेको चेतना स्तर कम छ भने ऊ मान्छेलाई सम्झाइ बुझाइ गर्ने हो। चेतना स्तर भई पनि मान्छे तपाईँको बिग्रेको छ भने त्यो कुनै वितृष्णा अथवा तपाईँको चाहिँ नि कुनै तरहले बिग्रेको हुनसक्छ। त्यसलाई चाहिँ नि घर परिवारबाट सबभन्दा घरको चाहिँ नि महत्वपूर्ण योगदान हुन्छ। त्यसपछि बल्ल अन्तको हुन्छ। परिवार प्रमुख कुरा हो। परिवार पछि बल्ल सङ्गसाथी इष्टमित्र छछिमेकबाट यसको विकास हुन्छ। त्यही तरिकाले अब सुरुमा त घर परिवारले यसको निर्मूलीकरण गर्न सकिन्छ जस्तो लाग्छ मलाई।
0: तपाईहरूका पनि लागू औषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9847871849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दै जानेछौं। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि विदा हुनुपर्छ। कार्यक्रम लागू शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि हार्दिक अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9848731849 वा 9008960077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 5608054 सम्पर्क राख्नुहोला। पत्रचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङमा तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलो सम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही विभिन्न रेडियोबाट सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत बसन्तपुन एक साताको लागि विदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमई, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
8: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
9: 98-41-68-47-46।
8: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
10: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
11: बिमा गराउन जाँदैछु।
10: बिमा किन गर्नु पर्यो सर? बिमा
11: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
10: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
11: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
10: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
12: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने। सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बीमा शुल्क समयमै तिर्ने अन्यथा बीमालेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
9: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
12: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
13: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
14: नेपाली जुत्ता घर
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही डाङ।
15: सम्पर्क मोबाइल नम्बर 98577-71546।
16: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
16: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
16: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
15: छालामा बाघहरू आउने कपाल झर्ने,
16: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
16: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
16: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
16: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
16: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
16: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
16: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
16: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
16: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
16: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
16: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 082-591-670,
16: मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
17: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
18: मध्यपश्चिम जाङ च्याट यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवाभसालको नमस्कार। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामका अघि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले जेठ 7 गते सूचना निकालेर गैरकानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने गतिविधि बारे जानकार जो कोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, संचार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरण सहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलले जनाएको छ। अघि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विद्युत विद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको सर्टलिस्ट सार्वजनिक भएको हो। उपकुलपति सिफारिश गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा सोमबार राय सुझाव दिन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि 50 पूर्वाञ्चल विश्वविद्यालय, 38 जना पोखरा विश्वविद्यालय, 38 सुदूरपश्चिम विश्वविद्यालय, 19 मध्यपश्चिम विश्वविद्यालय, 20 लुम्बिनी बौद्ध विश्वविद्यालय, 11 कृषि वन तथा विज्ञान विश्वविद्यालय, 15 र राजर्षि जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको थियो। यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट सार्वजनिक गरिएको हो। सार्विक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 21 रजत र 13 काँस्य जित्दै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 14 काँस्य प्राप्त गरेर 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण र 2 रजत र 18 काँस्यका साथ गण्डकी प्रदेश चौथो, 4 स्वर्ण, 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं, 3 स्वर्ण, 6 रजत र 6 काँस्यका साथ मध्य प्रदेश छौठो, अनि 2 स्वर्ण, 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भयो। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वाण्डो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। नेपाली सेनाको मध्यपश्चिम प्रितना हेडक्वार्टरको निर्देशन तथा नम्बर 19 बहिनीको अड्डाले थारू समुदायको संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्तन गर्ने उद्देश्यले धार्मिक स्थलको निर्माण तथा हस्तान्तरण गरेको छ। आर्थिक वर्ष 2082-83 शीघ्र प्रभावी आयोजना अन्तर्गत दंगेश्वरम गाउँपालिकाको बागरमा पाँच करिब लाख रूपियाँको लागतमा निर्माण गरिएको भुइँयारथान धार्मिक स्थलको औपचारिक उद्घाटन तथा हस्तान्तरण गरिएको हो। उक्त धार्मिक स्थल श्री ज्वालादल गणले निर्माण सम्पन्न गरेको हो। कृतनापति उपरथी हिम्मत बहादुर विष्टले हिजो आयोजित एक कार्यक्रममा का बीच भुइँयारथानको उद्घाटन गर्दै स्थानीय समुदायलाई हस्तान्तरण गर्नुभएको हो। नेपाली सेनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले समुदायबीच एकता र आपसी सद्भाव बढ़ाउने विश्वास व्यक्त गर्नुभएको थियो। दाङ प्रहरीले फरार रहेका 5 प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीका अनुसार विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका 5 विभिन्न मुद्दामा अदालतले कुल 26,04,000 रूपियाँ जरिवाना तथा 2 वर्ष 2 महिनाको कैद सजाय तोकेको थियो। जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।
पूर्व गृहमन्त्री सुदङ गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीले प्रतिवेदन हिजो प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्यायाधीश वक्ताको कार्यालयका सह न्यायाधीश वक्ता अच्युत मणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। र देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गए राति र बिहान पानी परिरहेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तराई तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच नेपालमा मनसून भित्रिने अझै एक हप्ता लाग्ने भएको छ। महाशाखा अनुसार अहिले दक्षिण भारतको केरला र तामिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने भएको छ। तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि पनि हुन सक्ने मौसमविदको भनाइरहेको छ। मौसमविदहरूका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जुन 13 तारीकमा मनसून भित्रिने मिति हो। आज जुन 6 भएको छ। भारतमा तोकिएको औसत मिति जुन 1 मनसून भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मिति भन्दा केही ढिला भित्रिने मौसमविदहरूको अनुमान रहेको छ। यसपालि मनसूनमा औसत भन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदहरूले अनुमान गरेका छन्। बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
5: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
4: डाक्टर द्वारा गरिने उपचारहरू
5: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
4: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
5: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
4: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
5: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
4: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
5: कलेजो पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
6: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार,
7: समय बिहान 9 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99-0

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हामी जन्म चाहने शिकारी हूँ शिकारी
2: पूरे टाइलेट मलाई चाहिए
3: VFX सिनेमाज कोराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
8: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछु
7: लाली बजार र मिज्यू
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
10: के टेन्सन लिएर
11: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-560-509 र मोबाइल 98453-0653
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती दम निमोनिया खोकी छेरो
14: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
15: मधुमेह सुगर मृगौला रोग पिसाब
14: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
15: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
14: युरिक एसिड, बाद भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
14: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड।
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
10: नमस्ते, म रामकृष्ण काल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जीव दुखे को आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: AI-powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
4: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
10: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
8: पिसाब पोल्ने समस्या,
10: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
8: पाठे घरमा मासु पलाउने,
10: निसन्तान महिलाको चेक जाँच,
8: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच निमिति यही जेष्ठ 29 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082592410, मोबाइल नम्बर 98478893 र 98095121871।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
14: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
13: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपी चोक खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
17: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
18: ओहो ला
19: ल ल ल ल मरेको के हो?
18: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
19: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो। यो
18: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
19: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
18: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
20: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: मध्यपश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजे को मध्यपश्चिम हाइलाइट्स बाट देवा भुसालको नमस्कार। विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदका लागि झण्डै 3,000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्याधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन ईमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन आह्वान गरेको हो। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न देशका राजदूतहरू फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो। सबै आवेदनको रुजू तथा प्रमाणीकरण पछि मन्त्रालयले योग्य उम्मेद्वारहरूको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिश गरेका उम्मेद्वारहरूको संसदीय सुनाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामका अगाडि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले जेठ 7 गते सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधि बारे जानकारी जो कोही नागरिक बिरामी स्वास्थ्य संस्था संचार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरण सहितको उजुरी दर्ता पनि गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलले जनाएको छ। साविक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जित्दै बागमती टीम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भएको छ। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण 2 रजत र 18 काँस्यका साथ गण्डकी प्रदेश चौथो, 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौ, 3 स्वर्ण 6 रजत र 6 काँस्यका साथ मध्य प्रदेश छौठौ अनि 2 स्वर्ण 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौ भएको हो। 3 दिने प्रतियोगितामा 7 प्रदेशमा 686 खेलाड़ीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्डो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। र नेपाली सेनाको मध्यपश्चिम प्रितना हेडक्वार्टरको निर्देशन तथा नम्बर 19 वाहिनी अड्डाले थारू समुदायको संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित धार्मिक स्थलको निर्माण तथा हस्तान्तरण गरेको छ। आर्थिक वर्ष 2082-83 शीघ्र प्रभावी आयोजना अन्तर्गत दङ्गसरम गाउँपालिकाको बगरमा करिब 5 लाख रूपियाँको लागतमा निर्माण गरिएको भुइँयारथान धार्मिक स्थलको औपचारिक उद्घाटन तथा हस्तान्तरण गरिएको हो। उक्त धार्मिक स्थल श्री ज्वालादल गणले निर्माण सम्पन्न गरेको हो। प्रीतनापति उपरथी हिम्मत बहादुर विष्टले आयोजित एक कार्यक्रमका बीचमा भुइँयारथानको उद्घाटन गर्दै स्थानीय समुदायलाई हस्तान्तरण गर्नुभएको हो। नेपाली सेनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले समुदाय बीच एकता र आपसी सद्भाव बढ़ाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै स्थानीय तहसंघको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइएको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड खोराहिदाङ।
4: फोन 562-5211।
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राप्तीघर रोड खोराही दाङ,
10: दीपक के, सम्पर्क मोबाइल 9847-27-977
11: र 9858-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, लसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
11: कोराई 15 बीपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
18: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
19: बीमा गराउन जाँदैछु।
18: बीमा किन गर्नु पर्यो सर? बीमा
19: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
18: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
19: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
18: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
20: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
18: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
19: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
18: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
21: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
22: होइन भाइला, लखर लखर कहाँ हिनेस?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू:
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: वेटर र वेट्रेस,
27: टुरिस्ट गाइड।
26: हाम्रा विशेषताहरू
27: स्वदेश तथा विदेशका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
26: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
27: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
26: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
27: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
26: सम्पर्क मोबाइल 98410170 98410170
27: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
2: छौरे नमस्ते म गीतकार संगीतकार राजकुमार बबर तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: नमस्ते, म गायक जगदीश कमल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगा।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कंसल्टेंट सर्जन डाक्टर रमेश बस्नेत द्वारा दूरबीन र लेजर प्रविधि किडनी पिशाब नली र पिशाब थैली को पत्थरी को अपरेशन सेवा बुद्ध इंटरनेशनल हॉस्पिटल प्राली घोराही दांग में
2: डाक्टर रमेश बस्नेत द्वारा दीने अन्य सेवा
3: दूरबीन विधि द्वारा पित्त थैली को पत्थरी प्रोस्टेट को अपरेशन सेवा साथ ही हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तन में आयोग गाँठा गुठी को अपरेशन खुट्टा को नशा फुलिएको आदि को चेक जांच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिशियन डाक्टर अभ्यास पोखरेल द्वारा बिरामी चेक जांच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जांच तथा अपरेशन सेवा
5: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जांच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जांच तथा ऑपरेशन सेवा
5: वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर अनिश आचार्य द्वारा वीडियो एक्सरे सेवा
1: साथ ही इंडोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सीटीजी लगायत का अत्याधुनिक प्रविधि का सेवा
6: संपर्क बुद्ध इंटरनेशनल हॉस्पिटल प्राली सड़क विभाग ओरालो घोराई दांग फोन नंबर 0825 63 218।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराहीदाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
8: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
8: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
7: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोब्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर हतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916 77
2: मोबाइल नम्बर 98578 43 123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ
5: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुन मगरले दोस्रो प्रदेश सभामा कुल 24 विधेयक दर्ता भएकोमा 18 पारित भए प्रमाणीकरण भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082 र आर्थिक वर्ष 2082/83 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2082 तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2082 प्रमाणीकरण भएका छन्। यसै गरी प्रदेश सामयिक कर राजस्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश निजामती सेवा ऐन 2080 संशोधन गर्न बनेको विधेयक 2081 पनि प्रमाणीकरण भएको छ। प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, आर्थिक वर्ष 2081/82 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081, स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2081 तथा प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2080 पनि प्रमाणीकरण भएका छन्। यस्तै आर्थिक वर्ष 2080/81 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2080, औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन गर्न एकीकरण गर्न बनेको विधेयक 2079 तथा स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तर उन्नति ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2079 समेत प्रमाणीकरण भएको सचिव मगरले बताउनु भएको छ। कर्णालीका केही जिल्लामा अझैसम्म पनि शुद्ध खानेपानीको हाहाकार छ। पश्चिम सुर्खेतको चौकुनी गाउँपालिका 5 रेक्सा गाउँ अहिले काकागोल बनेको छ। यहाँका स्थानीयले झण्डै 5 दशकदेखि पानीकै लागि ठूलो शास्ति भोगिरहेका छन्। गाउँमा 11 कुवा छन् तर सबैजसो कुवा सुकेका छन्। कुवामा सर्प, भ्यागुता, किरा फट्याङ्ग्रा मरेका भए पनि त्यहाँको पानी खानैपर्छ, नत्र कुनै अन्य विकल्प नै छैन। यो स्थिति कर्णालीको विकास र जनजीवनका लागि ठूलो चिन्ता र चुनौतीको रहेको छ। कर्णालीका स्थानीय तहमा 3,66,000 घरधुरी छन्। तीमध्ये 1,30,465 घरधुरीमा मात्र घर परिसरमै खानेपानी सेवा पुगेको छ भने 1,62,610 घरधुरीका लागि पानीको धारा नजिकै भए पनि पहुँच भने सीमित छ। यहाँका अधिकांश नागरिकका लागि शुद्ध र सुरक्षित खानेपानीको पहुँच छैन। धेरै नागरिक दूषित पानी पिउन बाध्य छन्। स्थानीय प्योरी बुढा भन्नुहुन्छ, पुर्खौदेखि पानीका लागि ठूलो शास्ति बेहोरिरहेका छौ। हिउँदको 6 महिना लेदो पानी छानेर उपभोग गरे पनि बर्खा शुरू हुँदा गाउँ नै काकागुल बन्द छ। दिगो खानेपानीका लागि सरकारले अहिलेसम्म पनि पहल नगरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। नेपाल राष्ट्र ब्याङ्कले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र ब्याङ्कले जनाएको छ। इमेल ठेगाना एमओ यानी टीएआरवाईपीओएलआईसीवाई मोनिटरी पोलिसी @nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र ब्याङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको लागि चुनौती बनेको छ। र विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदका लागि झण्डै 3,000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्याधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यसअघि अनलाइन ईमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन आह्वान गरेको हो। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूतहरू फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो। सबै आवेदनको रुजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेद्वारहरूको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिश गरेका उम्मेद्वारको संसदीय सुनाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादनहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
10: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, घोराही, दाङमा।
11: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
12: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
10: अन्य विशेष विशेषज्ञ सेवाहरू,
13: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
16: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू,
16: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
17: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
16: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
17: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
16: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494967487।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: तपाईलाई सम्झना माया भन्नुभएको छ। अर्को कमेन्ट प्राप्त भएको छ अनिता गदाल बराइलीले लेख्नु भएको छ, संखुवा सभाबाट कार्यक्रम सुन्दैछु, राम्रो लाग्छ, मेरो साथीहरूलाई तपाईलाई सम्झना भनेर लेख्नु भएको छ। अर्को छ राम कडायतले लेख्नु भएको छ, नमस्ते, म यता सुदूरपश्चिमको अछाम जिल्लाको साफी बगर नगरपालिका बाह्र खप्तड घर भई हाल भारतको महाराष्ट्रबाट कार्यक्रम सुन्दैछु, इन्द्रणी हेरिरहेको छु, सबैलाई सम्झना माया भन्नुभएको छ। रामजी घिमिरेले चितवनको चितवनबाट यति बेला कार्यक्रम हेर्दै सुन्दैछु, सबैमा सम्झना माया भन्नुभएको छ। 4591935194000 यहाँको लागि खुल्ला छ, कोही आउनु भएको छ, नमस्कार। हेलो,
1: हजुर नमस्कार है सर, नमस्कार
0: नमस्कार, शुभ बिहानी, बालकुमार लामा
1: होइन होइन, म सीतापाइलाबाट कृष्णजी बलामी बोल्दै,
0: कृष्णजी बलामी, बालकुमारजीको संगत छ है तपाईँसँग?
1: हो,
0: त्यही भएर बोली उस्तै उस्तै सुनिएको होला। संगत गुनाको फल भनिन्छ, कहिलेकाहीँ सर संगतले पनि प्रभाव पर्छ नि त, होइन?
1: हजुर सर, हजुर हजुर।
0: कृष्णजी तपाईँ पनि मनमै हुनुहुन्छ सम्झिरहेको छु, के छ आज भोलि के गर्दै हुनुहुन्छ?
1: म अहिले आज चाहिँ शनिबार छुट्टी छ सर, न त हिजो आज चाहिँ अहिले ड्युटी जोइन गरेर गरेको छु भन्नु पर्यो सर।
0: हो, ड्युटी जोइन गरेर अहिले ड्युटीमै हुनुहुन्छ?
1: आज शनिबार छुट्टी छ सर।
0: ए, छुट्टीको दिन कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: नयाँ नौलो खबर के छ ताजा?
1: नयाँ नौलो एकदम ठिक छ सर, एकदम ठिक छ। हजुरको के कस्तो छ सुनाउनु?
0: हाम्रो पनि समग्रमा ठिक छ। अब मनपर्ने गीत
1: सर,
0: मैले खाना खाइसकेँ, तपाईँले खानुभयो?
1: मेरो भातेन सर, अब एकछिन पछि।
0: हो ल, मनपर्ने गीत रोज्नुहोस्।
1: खोलीको किनारा गीत रोजे सर मैले,
0: साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरलाई, हाम्रो टेक्निसियल मित्रलाई, रेडियो काठमाडौँ परिवारलाई भन्न चाहिँ अब आफन्त साथीभाइ सम्झनु पर्छ, पविता बलाम, प्रीति बलाम, मन्जु थापा, दिपिक थापा, बालको मामा सानामा, श्रेष्ठ गणेश गुरुङ, देवी गुरुङ, श्री रामदाल, रामेश पाई, माया परिवार, भगवती गुरु, सुकी गीता प्रधान, जना मानदम, नवराज भण्डारी, पलपला पेसा सेन्चुरी, अस्मिता बस्ने, नेगराज कार्की, सुरज पन्त, अर्जुन थापा, मिना सेन्चुरी, गोमा घतानी, उपसना घिसिङ, रामगिरी, कल्पना विको, मनको साथी, जीवन कार्की, सपना खड्का भन्दै छुट्टी।
0: हस्, धेरै धन्यवाद। कृष्ण बलामी हुनुहुन्थ्यो यो बेला सीता पाइलाबाट। अर्को लाइनमा कोही मित्र आउनु भएको छ, 4591935194000 यहाँको लागि हामीले खुला गरेका छौं, मनपर्ने गीत संगीतको साथमा तपाईँ आउन सक्नुहुन्छ। यति बेला राष्ट्रिय लोक तथा दोहोर गीत प्रतिष्ठान ललितपुर जिल्ला समितिले एकल गायन प्रतियोगिता अहिले ललितपुरको महालक्ष्मी स्थानमा राखिरहेको छ। यसमा धेरै संस्थागत लोक गायनमा प्रतिस्पर्धामा धेरै कलाकारहरू सहभागी हुनुहुन्छ। यो कार्यक्रम सकेर म पनि ललितपुरको महालक्ष्मी स्थानमा जाने हो। धेरैजना संस्थाका विशेष गरी कलाकारहरू, संगीतकर्मीहरू, स्रष्टाहरू, सर्जकहरू छ यो कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ। ललितपुर जिल्ला समितिलाई एकदमै धेरै बधाई एवं शुभकामना व्यक्त गर्छौं। मीना श्रेष्ठले जय इन्द्रणी नमस्कार कार्यक्रम मार्फत मिठो सम्झना भन्नुभएको छ। सृजना मुखियाले गुड मर्निङ नमस्कार सबैलाई सम्झना मिठो माया। निशा थोकरले नमस्ते कार्यक्रम मार्फत सबैलाई सम्झना, म कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। अनि भरतजङ छेत्रीले नमस्ते, म चाहिँ सुन्दैछु कार्यक्रम अछामबाट भन्नुभएको छ। अनि दीपक कार्कीले नमस्ते सरोज भाई, नयाँ गीत धेरै राम्रो छ, अहिले पनि म नगरकोट होटलबाट सुन्दैछु नवीन सेफ र म खाना बनाउँदै र सुनाउँदै सुन्दै भन्नुभएको छ। धेरै धन्यवाद, यो कार्यक्रमलाई मन पराउनु भएको छ, माया गर्नुभएको छ। हामी कुराकानीको क्रममा जोड्यौंला नै, तर यो बेला एउटा गीत नै सुनाऊ तपाईँलाई मनपर्ने, तपाईँको रुजाईको भाका, खोलीको किनारा, मैले माया गरेकी थिइन र यसमा आवाज म सहित राजेश ढकाल, स्मृति गौतम र सीमा भण्डारीको छ। दुई खोलीको माना भागदुईको रूपमा बजारमा आएको खोलीको किनारा तपाईँलाई राख्छौं।

0: खोलीको किनारा मैले माया गरेकै थिइन र यो गीत तपाईँको रोजाईमा प्रस्तुत गर्यौं। पुनः स्वागत छ। 4591935194 को लाइन खुला छ। कोही आउनु भएको छ? नमस्ते।
1: हेलो, नमस्ते।
0: को बोल्दै हुनुहुन्छ?
1: म भुसुरबाट वरुण चञ्चल।
0: वरुणजी, खबर खबर के छ?
1: मेरो खबर खबर ठिकै छ दाइ, राम्रै छ। अलैँची गोड्न जाँदैछु म चाहिँ।
0: ए, अलैँची गोड्न जानुभएको? अलैँची खेती हुन्छ त्यहाँ?
1: अलैँची खेती हुन्छ नि दाइ।
0: ए ल, कति राम्रो। अलैँची कति महँगो छ नि है?
1: महँगो महँगै नै छ। अब यसपालि फुल्न त राम्रो फुलाएको थियो, अलिक बढी पानी भएर फुलहरू अलिक पुगेको छ।
0: यसपालि
1: अलिक दाम हुन्छ होला।
0: ए ल, अहिले केबाट सुन्दै हुनुहुन्छ?
1: अहिले म अरुणबाट सुनिरहेको छु,
0: रेडियो अरुणबाट। यो कार्यक्रम पूर्वका धेरै जिल्लामा गुन्जिरहेको छ। धेरै धेरै धन्यवाद वरुणजी, मिठो सम्झना मिठो माया छ हामीलाई। पूर्वका साथीहरूले धेरै माया गर्नुहुन्छ। अब तपाई कुन भाका रोज्नुहुन्छ?
1: मलाई चाहिँ एउटा पूर्वेली गीत होइन?
0: हजुर,
1: उयो बजाइदिन न, हिमालय चुली त्यो पल्लोपट्टि भनेर बजाइदिनु ल।
0: हिमालय चुली त्यो पल्लोपट्टि भनेर हुँदैन, गीत त प्रष्ट बुझिने गरी भन्नु पर्ला कि?
1: त्यो हिमालय चुली त्यो पल्लोपट्टि भन्दा आउनै पर्ने खोज्दाखेरि
0: त्यो आउँछ।
1: हजुर
0: ल, साथीहरूलाई सम्झिनुहोस्।
1: विशेष गरी अब तपाईँलाई अनि प्राविधिक मित्र लगायत एसएमएनडाटी नेसनसरी बस्ने सबैजना साथीहरूलाई, अनि त्यसै गरी मेरो एकदम आत्मीय साथी हुनुहुन्छ काठमाडौँतिर आशिष नयन बस्ने, अनि बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पा, अघि सुन्ता कुलुङ, सुनु सुनिता, हाम्रो ढकाल धर्मराज, अनि तामाङ निर्मला हुनुहुन्छ, सानु कमला, रोमन मुक्तान तामाङ, पूर्वेली आशाष राई, ढकाल धर्मराज, प्रकाश रुचेल सुशेली हुनुहुन्छ, लगायत तपाईँले जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, हाम्रो बालकुमार लामा दाईलाई पनि अब बजेको सुनाउँदै, अनि हाम्रो सुमी लिम्बू अनि हरपल रोशीलाई पनि
0: हस्। धेरै धन्यवाद वरुणजी, सुनिरहनु होला। वरुण चञ्चले हुनुहुन्थ्यो यो बेला भोजपुरबाट, रेडियो अरुण संखुवा सभाको रेडियो अरुणबाट यो कार्यक्रमलाई सुनिरहनु भएको छ। धेरै धेरै धन्यवाद। मेरो प्यारो मान्छे तिमी, नमस्ते नमस्कार दादा, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। हेलो दाई नमस्कार, खबर सन्चै छ होला, म बझाङको बुङ्गलबाट कार्यक्रम सुन्दैछु भनेर नरेश बोहराले कमेन्ट गर्नुभएको छ। उनको साथी जीवन कार्कीले नमस्कार, सुबियानी पोखरेली नमस्कार, परिवर्तन सम्भव छ, सुनिरहेको सिन्द्रेणी पोखराबाट सबै साथीहरूलाई सम्झिँदै अब विदा हुन्छु भनेर लेख्नु भएको छ। यहाँलाई पनि मुरी मुरी धन्यवाद। अब हामी जान्छौ एउटा फोनतर्फ अनि गीत सुन्छौ। नमस्ते। हेलो हेलो हेलो हेलो, कोही हुनुहुन्थ्यो सम्पर्कबाट जानु भएको छ। यस्तै हो, कहिले काहीँ आउने जाने क्रम निरन्तर हुन्छ, कहिले तपाईँको समस्या, कहिले हाम्रो समस्या। यो समस्या

0: पापी ऐना हेर्दा हेर्दै उमेर ढल्केका कुरा यो अरुण उपत्यकाबाट नवीन खड्काको स्वर असाध्य रमाइलो मिठो पूर्वी भागका प्रस्तुत गर्यौं। पुनः स्वागत छ। म त हेरेको हेरे भए कति सुन्दर गीत, कति सुमधुर स्वर, कति सुन्दर शब्दहरू, कति राम्रो थियो। यहाँहरूका लागि प्रस्तुत गर्यौं, फेरि पनि स्वागत छ। कार्यक्रम इन्द्रेणी मार्फत देशभरका तमाम रेडियोहरूबाट प्रत्यक्ष रूपमा जोड़िएका छौं। 4591300 4591400 खुल्ला छ। अनि पानी कतै कतै परेको होला, कतै कतै बादल लागेको होला, कतै कतै घाम चर्केको होला, कतै शीतल होला, कतै धेरै गर्मी होला। यस्तो धेरै गर्मी त मैले आज महसुस गरेँ, योभन्दा गर्मी हुँदैन होला सायद। म गाउँमा हुँदा यस्तो धेरै गर्मी थियो, तर बाइकमा एकदम हावा खाँदै आइयो, बाइकको हावाले हल्का शीतलताको महसुस त भयो, तर गर्मी चाहिँ निकै बढ्दो छ। सायद आज पनि पानी पर्छ होला, जहाँ जहाँ भए पनि पानी परेको बेलामा घरभित्रै बस्नुपर्छ। अब शनिबारको दिन छ, फेरि घुम्न पनि जानु पर्यो, टाढा नजानु होला। अझ यो वास्तु अनुसार आज शुक्रबारदेखि बुधबारसम्म चाहिँ कसैका लागि पनि राम्रो छैन भनिएको छ। त्यसले गर्दा सबैजना सचेत र सुरक्षित रहनुहोला। 4591300 4591400 मार्फत कोही हुनुहुन्छ कि ईसाजी हुनुहुन्छ, स्वागत गरौं। नमस्कार।
1: हेलो,
0: पछाडिको रेडियो बन्द गरेर आउनुहोला, को बोल्दै हुनुहुन्छ?
1: नमस्ते सरस्वर, नमस्ते गाल फेरि कुमार लामा।
0: नमस्कार, स्वागत छ। रेडियो चाहिँ बन्द गर्नुभयो भने सजिलो हुन्छ है त
1: सर, अलिक
0: फेरि सबैजनाले रेडियो बन्द गर्नुहोस् भनेपछि कार्यक्रम आउँदा आउँदै भटाभट बन्द गर्दै हिँड्नु होला र मैले तपाईँलाई चाहिँ भनेको त्यहाँ रेडियोसँगै खोल्दाखेरि चाहिँ बोल्न डिस्टर्ब हुन्छ
1: भनेर।
0: जति ठाउँमा कार्यक्रम सुन्दै हुनुहुन्छ खुइक्का खुइ रेडियो घुमाउँदै बटार्दै ल बन्द गर्नु भनेको छ भन्नु। हो त, अनि के छ ल भन्नुहोस् खबर?
1: खबर ठिकै छ भन्नु सर।

0: मलाई घर परिवार है यता गागल खेती बस्तीहरू अब एकदम ठिकठाक छ हुनुपर्छ सर. अब त्यो त नयाँ नौलो खास केही छैन. अब सबैलाई थाहा भएकै सबैलाई जानकारी भएकै हो. अब गर्मीको माहौलहरू त अब जहाँसुकै नै बढिरहेको अवस्था भन्नुपर्छ
1: हो नि.
0: हजुर सर,
1: समग्रमा राम्रो छ त्यसो भए. समय श्रेष्ठको के छ?
0: हजुर, उनी पनि अब खाना खाएर त्यही त हो सर. अब किचनको धन्दा गर्दैछ है.
1: ए, भाँडाकुँडा माझ्दै हुनुहुन्छ.
0: हजुर हजुर, सरको त खाना भएको छैन होला.
1: मैले त घरबाटै खाएर आएँ.
0: ए हजुर हजुर हजुर हजुर,
1: एकदमै खुसी लाग्यो सम्झिनु भयो. यस्तै रमाइला यस्तै खुसीका कुराहरू सुनाउँदै रहनु होला होइन. यस्तै स्वस्थ तन्दुरुस्त मस्त व्यस्त रहनु होला. अघि नाम लिएको थिएँ मैले हाम्रो सीता पाइलाबाट.
0: हो सर, मैले सुनिरहेको
1: कृष्ण बलामीले फोन गर्दा मैले तपाईँको नाम लिएँ.
0: हजुर हो सर, हो
2: सर. नमस्कार है मेरो पनि.
1: ल नमस्कार नमस्कार. अनि आराम हुनुहुन्छ है? त
2: एकदम ठिकठाक छ सर. ल
1: ल हजुरलाई पनि धेरै धेरै. अनि भाँडा माझेर चुलो लोटाएर सक्नुभयो? ल ठिक छ, तपाईँसँग बोल्न पाइयो एकदमै राम्रो कुरा हो. अहिले गागल फेदीमा हुनुहुन्छ, मौसम कस्तो छ?
0: हजुर, उनी उता उता गइसके सर. हजुर सर, अब मौसम मन्द मन्द घाम लागेर छ सर है.
1: गर्मी छ होइन?
0: हजुर सर, हल्का हल्का गर्मी नि छ. अब झनै गर्मी त बढ्दै जाने भइगयो नि दिउँसो त.
1: अनि अब गीत रोज्नुहोस् ल.
0: हुन्छ सर, हजुरकै गीत यो लौरी बेताको राखिदिनुहोस् सर.
1: आज मैले गाएको मात्र रोज्नु भएको छ धेरैजना मित्रहरूले. लौ न, के
0: होइन अब हाम्रो के अरे कृष्ण बलामी भाइले रोज्नु भयो एउटा.
1: हजुर,
0: अब सुरुमा हजुरको अहिले नयाँ एल्बम सुने मैले है.
1: हो
0: केहरू त सर, नम्बर चेन्ज गरौँ त.
1: हुन्छ, कति मेरो मात्रै सुन्नु भनेर होइन. कुनै कुनै
0: सर, अब केही त हुन्थेन होला होइन.
1: ल ठिक छ, रोज्नु भयो ठिकै छ. तपाईँको रोजाइ नै बज्ने हो. ल ठिक छ, केही छैन. म तपाईँको इच्छा कहाँ मार्न सक्छु? साथीहरूलाई
0: हो नि सर, हो नि हो नि कुरो. अब कहिले कसो अब लाइन नै अब रोजाइमा पर्नु सक्छ नि त.
1: ठिक छ, तपाईँहरूको रोजाइ तपाईँहरूको इच्छा अनुसार बजाउनु.
0: हजुर सर, हजुर हुन्छ. र सराउनु त हजुरलाई प्रहरी मित्रलाई हजुरलाई सम्झना सत्कार सफलता पनि शुभकामना. बाँकी दिन आउँदा दिन गरोस् भन्न चाहन्छु हजुरलाई. अनि अब हाम्रो कृष्ण बलामी आउनुभयो, कृष्ण बलामी भाइको घर फ्यामिलीमा सबैलाई सम्झना छ है भाइ भन्न चाहन्छु. तेह्रथुमतिर सुमी लिम्बूलाई धेरै सम्झना, इटारीतिर कल लिम्बूलाई धेरै धेरै सम्झना, भोजपुरबाट आउनुभयो हाम्रो वरुण चञ्चले भाइलाई पनि धेरै सम्झना, र यतिखेर कार्यक्रममा जो जतिले सुनेर जो जतिले फोन लगाएर सफल हुनुहुन्छ सम्पूर्णलाई बालकुमार लामाको सम्झना माया उत्तिकै छ भन्दै बिदा भयो सर.
1: धन्यवाद, नमस्कार. हामीलाई बालकुमार लामा काठमाडौँको गागल फेदीबाट फोन गर्नुभएको थियो. उहाँको रोजाइमा लौरी बेताको बोलको भाका रोजाइमा छ. रमेश श्रेष्ठले लभ यू एभ्री वान, म ओखलढुङ्गाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ. बुद्ध वज्राचार्यले ओम सरा शीस अनि ईसा बुनुलाई मिठो सम्झना भन्नुभएको छ. मनिषा तामाङले नमस्कार सरोसर सबैमा सम्झना भन्नुभएको छ. कमला मुखियाले मिठो सम्झना मिठो मायाको साथमा बज्ने भाका सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ. त्यसै गरी जनक रजाली मगरले गुड मर्निङ नमस्कार मिठो सम्झना सबैजनालाई भनेर लेख्नु भएको छ. लाइनमा कोही आउनु भएको छ, उहाँलाई स्वागत गरौं. नमस्कार. लौजा, स्वागत गर्दै थिएँ. उहाँको फोन काटिएको छ, सम्पर्क विच्छेद भएको छ. जो हुनुभए पनि फेरि एकपटक प्रयास गर्नुहोला, हामी अवश्य कुराकानी गरौँ. नमस्कार.
3: हेलो
1: हजुर, नमस्ते.
3: नमस्ते हजुर,
1: को बोल्दै हुनुहुन्छ?
3: अनुज साउँदो सुदूर सुदूरपश्चिमबाट.
1: सुन्दर सुदूरपश्चिमबाट अनुप साउद.
3: हजुर सर, हजुर.
1: कुन जिल्लाबाट बोल्दै हुनुहुन्छ?
3: कैलाली जिल्ला हो सर.
1: कैलाली जिल्लाबाट बोल्दै हुनुहुन्छ. अहिले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ हामीलाई?
3: सुनौलो
1: एफएम भन्नुभयो? सुनौलो एफएमबाट कैलाली आसपासका क्षेत्रमा सुन्ने सबैजनालाई मिठो सम्झना मिठो माया. दूरदराजबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ. सबैको माया मनभरि सँगालेको छु. ल भन्नुहोस्, त्यहाँतिरको मौसम कस्तो छ? नयाँ ताजा खबर के छ सुनाउनु होला.
3: यहाँतिर धेरै गर्मी छ होइन?
1: हजुर,
3: अनि बिहान अलिअलि पानी पर्ला जस्तो थियो. अहिले चाहिँ एकदम टन्टलापुर घाम लागिरहेको छ. गर्मी बेसरी गर्मी छ सर.
1: ल गर्मी गर्मी छ, अनि फेरि यो बेला बाढी पनि आउन सक्छ. खोलानालातिर नदौडिनु होला गर्मी छल्न भनेर है.
3: हजुर सर, हजुर.
1: ल सबैजनालाई सम्झना माया छ सुनाइदिनु होला. अब साथीहरूलाई सम्झिनु होला.
3: सर्वप्रथम हजुरलाई होइन सर.
1: हजुर,
3: अनि मेरो साथी इन्जिनियर विकास श्रेष्ठ साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना लगायत सम्पूर्ण रेडियो सुन्ने सम्पूर्ण साथीहरूलाई धेरै सम्झेको छु भन्न चाहन्छु।
1: हस् धन्यवाद छ अनुपजी, सुन्दै रहनुहोस् है। अनुप साउद हुनुहुन्थ्यो कैलालीबाट, यो बेला हामीलाई रेडियो सुनौलो एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। सुन्दर सुदूरपश्चिमका धेरै रेडियोबाट यो कार्यक्रम यो बेला प्रत्यक्ष रूपमा जोडिएको छ। अब गीत सुनौं होला ईशाजी, फेरि यो माहौललाई संगीतमय बनाऊ, त्यसपछि फेरि आउँला।

0: ओहो बत्ती गयो।
1: पहिले पुरानो मशिन बन्द हुन्थ्यो
2: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घण्टा पछिसम्म।
1: नयाँ फर्मुला भएको नयाँ गुड नाइटले कोही

0: लौरी बेत्ताको मेरो त बेहाल छ के छ त्यताको म अनि सारा लामा थिङको स्वरमा यो गीत प्रस्तुत गर्यौं। आज दुई तीनवटै गीत बजेको छ मेरो स्वरमा, मेरो सिर्जनामा। यहाँले खोइ किन मन पराउनु भएको छ, निरन्तर लगातार मन परेर रोज्नु भएको छ कि मन नपरेर रोज्नु भएको छ, जे होस् आज आफ्नो स्वरमा दुई चारवटा गीतहरू सुन्न पाएका छौं। जहाँ जहाँ भए पनि कार्यक्रम सुनिरहनु भएको छ, सुन्दै रहनुहोला। यी मध्यपूर्वका काठ भाकाहरू बजिरहँदा सुदूर सुदूरपश्चिममा सुन्ने मित्रहरूलाई अलि अनौठो लाग्छ होला। हुन त यस्ता गीतहरू हाम्रा कार्यक्रममा धेरै पटक बज्ने गर्छन्। पूर्वका पूर्वेली भाकाहरू बज्ने गर्छन्, हाकपारे भाका बज्ने गर्छन्, अनि पूर्वका पूर्वेली शैलीका समला तालका पूर्वेली गीतहरू बज्ने गर्छन्, अनि सुदूरपश्चिमका देउडा भाकाहरू बज्ने गर्छ। फेरि पूर्वमा पनि अनौठो सुनिन्छ होला। जे होस्, पूर्वका गीत बज्दा पश्चिममा अनौठो सुनिन्छ होला, पश्चिमका गीतहरू सुन्दा पूर्वमा अनौठो सुनिन्छ होला। सुरु सुरुमा सुन्दा अनौठो लाग्छ, तर सुन्दै गएपछि फेरि उत्तिकै मनपर्छ, माया लाग्दा हुन्छन्। जब बुझ्दै गइन्छ, जब गहिरोसँग बुझिन्छ, तब त्यसको अर्थ बुझिन्छ अनि त्यसको छुट्टै आभास हुन्छ। त्यसैले समग्र कला संस्कृतिहरू भौगोलिक अनुसारले त्यहाँका उत्पादन फरक फरक भए पनि, त्यहाँको संस्कृति फरक फरक भए पनि समग्र नेपाली लोकगीत लोकसंगीत जसले हाम्रो नेपाल नेपालीको पहिचान झल्काइरहेको हुन्छ, हाम्रो माटो सुहाउँदो हुन्छ। लाइनमा कोही मित्र हुनुहुन्छ, स्वागत गरौं। नमस्कार।
1: हेलो, हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यति बेला सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बझाङ घर भई आज भोलि किर्तिपुर काठमाडौँबाट हो यहाँहरूको पुरानो अनि नियमित श्रोता पपुलर विमल राज जोशी यहाँसँग यो कार्यक्रममा सायद पहिलो पटक कुराकानी हुँदैछ हुँदैछ जस्तो पनि लाग्यो मेरो है।
0: अब के हुन्छ,
1: के छ यहाँको हालखबर? पहिलो पटक सायद यहाँसँग कुराकानी भयो होला, अन्य बारहरूमा अन्य कुराहरूमा त भइरहन्थ्यो, तर यो कार्यक्रममा यहाँसँग पहिलो पटक सायद कुराकानी भयो। के छ तपाईँको व्यक्तिगत लगायत रेडियो काठमाडौँ होलिउडको सुनाउनुहोस् न बरु।
0: हाम्रो त समग्रमा सबै ठिक छ है। तपाईँ कार्यक्रम चलाउँदै हुनुहुन्छ कि म चलाउँदैछु? म दङ्ग परेर सुनिरहेको छु। नाम के भन्नुभयो?
1: म पपुलर विमल राज।
0: ए विमलजी, काठमाडौँ किर्तिपुरमा के गर्नुहुन्छ?
1: यता पढाइको सिलसिला थियो भन्नुपर्छ है, काठमाडौँमा ब्याचलर लेभल सकेर बसेको भन्नुपर्छ।
0: ए समग्रमा सबै ठिक छ। पश्चिम कहाँ भन्नुभयो घर?
1: मेरो घर सुदूरपश्चिम बझाङ हो है।
0: बझाङ, बझाङमा हामीलाई धेरै मित्रहरूले बुङ्गल एफएम मार्फत सुन्दै हुनुहुन्छ, अनि बझाङका धेरै क्षेत्रहरूमा हामीलाई सुन्दै हुनुहुन्छ है।
1: एकदमै एकदमै सुदूरपश्चिम प्रदेशमा बसिरहँदाखेरि मैले बझाङमा बसु, चाहे धनगढीमा बसौँ, चाहे डडेलधुरातिर बसौँ, मैले सुदूरपश्चिममा एकदमै हाइलाइट चल्ने रेडियोहरूबाट सुन्थेँ है। सुदूरपश्चिममा डडेलधुरा स्थित रेडियो अमरगढीबाट यो कार्यक्रम बनिरहन्छ, रेडियो अमरगढी एफएमबाट सुन्थेँ। यहाँले कार्यक्रम शनिबार श्रृङ्खलामा चलाउनुहुन्छ, एकदमै खुसी लाग्छ है।
0: ल धन्यवाद छ, हामीलाई काठमाडौँमा हुँदा होस् या आफ्नो गृह जिल्लामा बस्दा होस्, जहाँ जहाँ भए पनि हामीलाई सम्झिरहनुहुन्छ, सुनिरहनुहुन्छ, धेरै धन्यवाद छ तपाईँलाई। अब एउटा गीत पो रोजाइमा पार्नु पर्ला।
1: एकदमै एकदमै, अन्तिम बसाईमा टेलिफोन लाग्यो, 10:55 स्टुडियोको घडीले पनि पार गर्यो है। अन्तिम साथीको रूपमा कार्यक्रममा सहभागिता जनाए। आज एउटा गीत सुनौ, पुरानो भाका सुनौ, कुन सुनौ कुन सुनौ भन्ने हुन्छ, तर गीत सबै मनपर्ने खालका हुन्छन्। यहाँका गीत पनि अत्यधिक रमाइला छन्। आज अन्य गीतलाई पालो दिउँ, यहाँका गीत सुनियो, एकदमै खुसी लाग्यो। यसरी नै यहाँको यो साङ्गीतिक सफलता मिलोस् अग्रिम शुभकामना पनि मैले व्यक्त गरे कार्यक्रमबाट। मेरो लागि आज मुटु जलाई जलाई म जिउन सक्दिन, तिमी जीवन तिमी नै मृत्यु हो, नछोड है मलाई, पुष्कल शर्माको अनि विष्णु माझीको आवाजमा सजिएको
0: पुरानो
1: कार्यक्रमबाट। एटफर्स्ट त यहाँलाई धेरै माया अनि मिठो सम्झना है। अनि प्रविधि संयोजनमा सायद ईसा हुनुहुन्छ होला, ईसालाई पनि धेरै धेरै माया मिठो सम्झना रेडियो काठमाडौँ उनीहरूलाई। अनि सुदूरपश्चिमतिर बैतडीका साथी मुकेश रावलजी सम्झिँदै हुनुहुन्छ, उहाँलाई सम्झे। लक्ष्मण विष्ट सदाबार, सूर्यबार देउडा प्रेमी भक्त साउद, बझाङका हरिचन्द्र बोहराजी, अनि डडेलधुरा मस्टाण्डका विशाल अवस्थी हुनुहुन्छ, त्यसै गरी बैतडी डडेलधुरा डुटी बझाङका बहिनीहरू हुनुहुन्छ, सबैलाई सम्झना छ। र यता भक्तपुरबाट हिजो आज सधैँ सम्झिरहनुहुने आत्मीय मन सुशीला खनाललाई धेरै धेरै माया मिठो सम्झना, आई मिस यू भन्दै आजका लागि पपुलर विमल राज जोशी केही समयपछि यहाँसँग भेट्ने बाचा सहित छुडिन्छ।
0: हस्, धन्यवाद छ विमलजी, सुन्दै रहनुहोला, हामी तपाईँसँग निरन्तर सँगै रहन्छौ। अब जाँदा जाँदै पूर्णमाया डंगोलले कार्यक्रम हेर्दै हुनुहुन्छ, जनक रजाली मगरले कार्यक्रम मार्फत मिठो सम्झना भन्नुभएको छ, विनिता थामीले नमस्कार दाई सुन्दैछु कार्यक्रम दोलखाबाट भन्नुभएको छ, सबैजनालाई धन्यवाद। यहाँको रोजाईको गीत मुटु जलाई जलाई पुष्कल शर्मा र विष्णु माझीको आवाजलाई छोड्दै विदा हुनुहुन्न। पहिला हामीलाई सुनेर साथ दिनुभएकोमा, सामाजिक सञ्जाल मार्फत जोडिनु भएकोमा, हेर्नु भएकोमा, लाइक कमेन्ट शेयर गर्नुभएकोमा र विभिन्न रेडियोबाट प्रविधि कक्षमा बसेर साथ दिनुभएकोमा सबै प्राविधिक मित्रहरूलाई पनि धन्यवाद। काठमाडौँबाट ईशा धमलालाई पनि धन्यवाद। यहाँहरू सबैको जय होस्। आजको दिन सुखद बितोस्। इन्द्रेणीबाट सरोज लामी छानी बिदा हुन्छ। छड्के सलाम नमस्कार। परिवर्तन सम्भव छ।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदाङ। फोन नम्बर 0825612010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
5: उपचार हुने रोगहरू
4: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइज, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: मध्यपश्चिम जायन्ट च्याक। यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा हिजो भएको भौतिक तथा भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट कायम गरिएको छ। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डा प्रति क्यारेट अर्थात 6 क्यारेटको 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़ेको छ। बाँके जिल्ला अदालतले अदालत परिसरमा हुने अनावश्यक भीड़भाड़ नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप चुस्त मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियमहरू लागू गरेको छ। अदालत प्रशासनले एक सूचना जारी गर्दै आगामी जेठ 25 गतेदेखि अदालत प्रवेश गर्ने सबै सरकारवालाहरूका लागि विभिन्न नबुद्धि निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ। नयाँ व्यवस्था अनुसार अब कानून व्यवसायीहरूले कानून व्यवसायको पेशागत आचरण सम्बन्धी नियमावली 2079 निर्दिष्ट गरेको पोशाक अनिवार्य रूपमा लगाएर मात्र अदालतमा प्रवेश गर्न पाउनेछन्। यसै गरी लेखापट्टी व्यवसायीहरूको हकमा पनि संशोधित नियमावली बमोजिम तोकिएको पोशाक र परिचय पत्र अनिवार्य गरिएको छ। सेवाग्राहीहरूका हकमा फिरात पत्र, प्रति उत्तर पत्र वा अन्य निवेदनहरू दर्ता गर्न आउँदा अनिवार्य रूपमा परिचय पत्र साथमा ल्याउनु पर्ने पनि नियम बनाइएको छ। अदालतले मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै अशक्त तथा वृद्ध ज्येष्ठ नागरिकहरूको सहायताका लागि भने एकजनासम्म सहयोगी साथमा ल्याउन पाउने सहुलियत दिएको छ। यसका साथै अदालत परिसरको स्वच्छता र मर्यादा कायम राख्न भित्र पान गुटखा लगायतका वस्तुहरू सेवन गर्न र साथमा लिएर आउन पूर्ण रूपमा निषेध गरेको छ। लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुन मगरले दोस्रो प्रदेश सभामा कुल 24 वटा विधेयक दर्ता भएकोमा 18 वटा पारित भए प्रमाणीकरण भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2082 र आर्थिक वर्ष 2082-83 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावले कार्यान्वयन गर्न बनेको विधेयक 2082 तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको 2082 प्रमाणीकरण भएका छन्। यसै गरी प्रदेश सामयिक कर राजस्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2082, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2081, प्रदेश निजामती सेवा ऐन 2081 संशोधन गर्न बनेको विधेयक 2081 पनि प्रमाणीकरण भएका छन्। प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, आर्थिक वर्ष 81-82 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081, स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2081 तथा प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2080 पनि प्रमाणीकरण भएका छन्। यस्तै आर्थिक वर्ष 2080-81 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको 2080 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2080 औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित
परदेश कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक 2079 तथा स्वास्थ्य संस्था स्थापना संचालन नवीकरण तथा स्थिर उन्नति ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2079 समेत प्रमाणीकरण भएको सचिव मगरले बताउनु भएको छ। र नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगाना moneytetipolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गते भित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको लागि चुनौती बनेको छ। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: यार, यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 0825367577,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
11: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
16: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर।
17: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो।
16: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
17: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
16: तालिममा दिइने विषयहरू
17: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
16: स्पेशल सेफ तालिम,
17: जापानिज सुशी तालिम,
16: वेट्रेस,
17: टुरिस्ट गाइड।
16: हाम्रा विशेषताहरू
17: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
16: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
17: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
16: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
17: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
16: सम्पर्क मोबाइल 9841017090, 9841017090।
17: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 inch AI powered camera. 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule. Tapai ko man jitcha barambar.
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: अनुसन्धान गर्ने। राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन, विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा। र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै, साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ। छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा समिति गठन गरेको थियो। कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय गाड़ीको अनुसन्धानका लागि साक्य नेतृत्वको 3 सदस्यीय टोली हिजो बेनी जोमसोम सड़क मार्ग हुँदै मुस्ताङको जोमसोम पुगे थियो। आज कोरला नाका पुग्ने भन्सार कार्यालय प्रमुख मुस्ताङका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। छानबिन टोलीले मुस्ताङ पुग्नु अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाड़ीको अनुगमन गरेको थियो। चीनबाट नेपाल भित्रिएका ती गाड़ीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका 775 विद्युतीय गाड़ीलाई नियन्त्रणमा लिएको थियो। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन शुरू हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाईको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिएको बताउनुभयो। विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। सम्मेलनमा वक्ता, विषय विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी झण्डै 250 जनाको सहभागिता रहनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको तारकेश्वरका कुमार थापा पक्राउ, काभ्रे धुलीखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माण लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको ताराकेश्वर नगरपालिका छ लोलाङ पैयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान 42 वर्षीय थापाबीच घरायसी विवादको क्रममा झगड़ा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा गैराती त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। उनलाई प्रहरी वीर बालाजुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडी बिल्डर एवं सामाजिक सञ्जालमा नेपाली ब्रोका नामले परिचित छन्। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले क्षति पुर्याएको काभ्रेको धुलीखेलमा संचालित वृहत खानेपानी आयोजना पुननिर्माण गरिएको छ। धुलीखेल खानेपानी आयोजनाको 60% र जर्मन सहयोग निकाय जीआईजेडको 40% आर्थिक सहयोगमा पुननिर्माण सम्पन्न भएको नगरका कार्यवाहक मेयर निराजन जंगमले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले मुहान क्षेत्र खारखोलामा 150 मिटर मुख्य पाइप लाइन समेत बगाएको थियो। त्यति बेला धुलीखेलमा 3 महिना खानेपानी अवरूद्ध भएको थियो। यो आयोजना 3,51,00,000 रूपियाँ लागतमा पुननिर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण भूषण खोजुले जानकारी दिनुभयो। बाढ़ीले आयोजनामा क्षति पुग्दा वड़ा नम्बर 3, 4, 5, 6 र 8का 3,600 परिवार खानेपानीको सुविधाबाट वंचित हुँदै आएका थिए। अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। दिल्लीको जन्तर मन्तरमा केही बेर अघिदेखि प्रदर्शन शुरू भएको छ। यो प्रदर्शन शान्तिपूर्ण हुने तथा भीड़भाड़ नगर्न समर्थकहरूलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्कीले आग्रह गर्नुभएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। पार्टीका संस्थापक अभिजीत अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको हो। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गर्दै आएका 30 वर्षीय दिप्कीले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ। उहाँ यसअघि राजनैतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले झण्डै 1 महिना अघि व्यंग्यात्मक रूपमा कक्रोच जनता पार्टी सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवाहरूलाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टी छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। दिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाञ्चुक पनि आजको प्रदर्शनमा सहभागी हुनुहुन्छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङले खेलिरहेका छन्। नेपालले टस जितेर पहिला बलिङ रोजेको छ। हङकङले ब्याटिङ थालेको छ। हङकङले ताजा अवस्थामा 6 ओभर 2 बलको खेल सकिँदा 1 विकेट गुमाएर 19 रन बनाएको छ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा यसअघि नै पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो भने हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। र साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज घरेलु टोली भारत र बंगलादेश खेल्दैछन्। खेल गोवाको पण्डित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। बुधबार भएको पहिलो सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले तथा दोस्रो सेमी फाइनलमा भारतले भूटानलाई 1 गोलले हराउँदै फाइनलमा पुगेका हुन्। यसअघि बंगलादेशले सन् 2022 र 2024मा नेपाललाई हराउँदै लगातार 2 पटक उपाधि जितेको थियो। गोवामा भएको प्रतियोगितामा भारतसहित नेपाल बंगलादेश भूटान श्रीलंका र मालदिव्स सहभागी थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोराला नाकामा पुगेर अनुसन्धान गर्ने। राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन, विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा। र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601038।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
4: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095121।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047।
18: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-65-23।

प्रोग्राम तीन चायमा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मन पर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: एटिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 08562567707।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। कर्णालीका केही जिल्लामा अझैसम्म पनि शुद्ध खानेपानीको हाहाकार छ। पश्चिम सुर्खेतको चौकुनी गाउँपालिका पाँच रेक्चा गाउँ अहिले काकाकुल बनेको छ। यहाँका स्थानीयले झण्डै पाँच दशकदेखि पानीकै लागि ठूलो शास्ति भोगिरहेका छन्। गाउँमा एघारवटा कुवा छन्, तर सबैजसो कुवा सुकिसकेका छन्। स्थानीयले अहिले लेदो पानी कपडाले छानेर खाइरहेका छन्। कर्णालीका स्थानीय तहमा 3,66,000 घरधुरी रहेका छन्। तीमध्ये 1,30,465 घरधुरीमा मात्र घर परिसरमै खानेपानी सेवा पुगेको छ भने 1,62,610 घरधुरीका लागि पानीको धारा नजिकै भए पनि पहुँच भने सीमित छ। कर्णालीमा पानीकै अभावमा दशकौंदेखि स्थानीय तडपिरहेका छन्। कर्णाली प्रदेश आधारभूत खानेपानीको पहुँचमा पुच्छारमा देखिएको छ। यहाँका अधिकांश नागरिकका लागि शुद्ध र सुरक्षित खानेपानीको पहुँच छैन। धेरै नागरिक दूषित पानी पिउन बाध्य रहेका छन्। प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनमगरले दोस्रो प्रदेश सभामा कुल 24 विधेयक दर्ता भएकोमा 18 पारित भई प्रमाणीकरण भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2082, आर्थिक वर्ष 2082-83 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2082 तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी एन 2075 संशोधन गर्न भनेको विधेयक 2082 प्रमाणीकरण भएका छन्। यसै गरी प्रदेश सामूहिक कर राजस्व सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2082, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्न भनेको विधेयक 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्थापन गर्न भनेको विधेयक 2081, प्रदेश निजामती सेवा ऐन 2080 संशोधन गर्न भनेको विधेयक 2081 पनि प्रमाणीकरण भएका छन्। प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2081, आर्थिक वर्ष 2081-82 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2081, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2081, स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2081 तथा प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2080 पनि प्रमाणीकरण भएका छन्। यस्तै आर्थिक वर्ष 2080-81 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2080, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2080, औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानून संशोधन तथा एकीकरण गर्न भनेको विधेयक 2079 तथा स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तर उन्नति एन 2076 संशोधन गर्न भनेको विधेयक 2079 समेत प्रमाणीकरण भएको सचिव मगरले बताउनुभयो। हाल प्रदेश वन एन 2078 संशोधन गर्न भनेको विधेयक 2082, लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक 2082 तथा थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा सम्वर्धन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न भनेको विधेयक 2083 विचाराधीन अवस्थामा रहेका छन्। देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरू टिनको छाना मुनि बसेर पढ्न बाध्य छन्। अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रममा बालबालिकाहरू उकुसमुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन्। डुडुवा गाउँपालिका 4 स्थित श्री माध्यमिक विद्यालय शाहपुरवा का सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा टिनको छाना अत्यधिक तातिने भएकाले पढ़ाई अत्यन्त कठिन हुने गरेको बताउनुभयो। उहाँका अनुसार छिनछिनमा विद्युत आपूर्ति अवरूद्ध हुने, पंखाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठन पाठन दुवै प्रभावित भएको छ। यस्तै नेपालगंज उपमहानगरपालिका बीच राजा स्थित आदर्श माध्यमिक विद्यालयकी शिक्षिका हीरा गौतमले टिनको छानामुनि बस्दा विद्यार्थीहरूलाई बारम्बार पानी खान जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखिने गरेको बताउनुभयो। र नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ेको जनाएको छ। संघको काठमाण्डुमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायहरूको छलफल तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तयार गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको मूल्य प्रति केजी 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा साना अण्डाको प्रति पेटी अर्थात 7 क्रेटको 3,000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा भएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़िरहेको हो। गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मीडियम अण्डाको 400 तथा सानो अण्डाको प्रति पेटी 2,300 रूपियाँ थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: अपरेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
9: र 98578-30-689।
10: भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
10: हाम्रा विशेषताहरू:
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, राई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
14: नेपाली जुत्ता घर,
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98577146।

0: अखरू कोकोनट चोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदार नै सिकारी हौ, सिकारी
6: पुरै टाइलेट मलाई चाहियो।
0: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र रामना

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथा चलचित्र पहाड।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
3: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री लिन आउँछु।
2: लाली बजार, रामिज्यू।
4: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
5: के टेन्सन लिएर
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: सेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: र वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 9841017009, 9841017009।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: मध्यपश्चिम ट्याङ चेक। यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ महिला जेसिसले दाङ जिल्लाका विभिन्न विद्यालयबाट एएससी परीक्षामा 4 GPA अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। दाङ महिला जेसिस वर्ष 26 को सप्ताहव्यापी कार्यक्रम अनुसार आज पहिलो दिन 4 GPA ल्याउने 19 विद्यार्थीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले विद्यार्थीको हौसला प्रदानका लागि जिल्ला दाङ महिला जेसिसले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै विद्यार्थीलाई उच्च मनोबलका साथ अगाडि बढ़न आग्रह गर्नुभयो। प्रमुख अतिथि पुनले शिक्षकको असल मार्ग निर्देशन, अभिभावकको साथ र सहयोग र विद्यार्थीको लगनशीलताका कारणले उत्कृष्ट नतिजा प्राप्त हुने र त्यस्तो नतिजा दिगो हुने भन्दै त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभयो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसिस वर्ष 26 का अध्यक्ष मिनराज भाट, कार्यक्रम संयोजक माया कुमारी चौधरी, दाङ जिल्ला दाङ महिला जेसिसका कार्यकारी उपाध्यक्ष आराधना सिंह ठकुरी, दाङ महिला जेसिसका पूर्व अध्यक्ष माया शर्माले बोल्नु भएको थियो। यसैगरी मानव कल्याण तथा वातावरण संरक्षण वातावरण मञ्चका रीमा शर्मा, कृष्णपानी नेपालका लोकराज प्राजुली, पत्रकार महासंघ दाङकाको सदस्य अमर क्षितिज भण्डारी, सम्मानित विद्यार्थीका तर्फबाट गुरूकुल एकाडेमीका छात्रा यशु बुढाथोकी, पद्मोदय माविका शिक्षक गहनी खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। कर्णालीका केही जिल्लामा अझैसम्म पनि शुद्ध खानेपानीको हाहाकार छ। पश्चिम सुर्खेतको चौकुनी गाउँपालिका 5 रेक्चा गाउँ अहिले काकाकुल बनेको छ। यहाँका स्थानीयले झण्डै 5 दशकदेखि पानीकै लागि ठूलो शास्ति भोगिरहेका छन्। गाउँमा 11 वटा कुवा छन् तर सबैजसो कुवा सुकेका छन्। स्थानीयले अहिले लेदो पानी कपड़ाले छानेर खाइरहेका छन्। कर्णालीका स्थानीय तहमा 3,66,000 घरदोरी छन्। तीमध्ये 1,30,465 घरदोरीमा मात्र घर परिसरमै खानेपानी सेवा पुगेको छ भने 1,62,610 घरधुरीका लागि पानीको धारा नजिकै भए पनि पहुँच भने सीमित छ। कर्णालीमा पानीकै अभावमा दशकौंदेखि स्थानीय तडपिरहेका छन्। लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभपुर मगरले दोस्रो प्रदेश सभामा कुल 24 वटा विधेयक दर्ता भएकोमा 18 वटा पारित भई प्रमाणीकरण भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, आर्थिक वर्ष 2082-83 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2082 तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2082 प्रमाणीकरण भएका छन्। र देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक बाँकीमा धेरै सामुदायिक विद्यालयमा 3 को छाना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्याधिक गर्मीका बीच पनि विद्यार्थीहरू 3 को छानामुनि बसेर पढ़न बाध्य भएका छन्। अधिकांश सामुदायिक विद्यालयमा 3 को छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रममा बाल बालिकाहरू कोसमकोस महसुस गर्दै पसिना बगाउँदै पढ़न बाध्य भएको शिक्षकहरूले बताएका छन्। डुडुवा गाउँपालिका 4 स्थित माध्यमिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा 3 को छाना अत्याधिक तातिने भएकाले पढ़ाई अत्यन्तै कठिन हुने गरेको बताउनु भएको छ। अवस्था दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: ₹91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम। के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराही दाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: माइक्रोवेभ छ कत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
1: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
5: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
5: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
7: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-55555
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-590-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
11: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
12: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
11: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
12: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
11: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
12: छालामा बाघहरू आउने कपाल झर्ने
11: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
12: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
11: बारम्बार गर्भपतन भएमा
12: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
11: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
12: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
11: बिना कारण शरीरको तौल घटेमा
12: ढाड दुखेमा कम्मर दुखेमा
11: गाउट तथा युरिक एसिडको समस्या
12: बारम्बार आँखा रातो भएमा
11: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
12: बारम्बार लामो समयसम्म ज्वरो आएमा
11: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
12: लामो समयदेखि छाला कडा भएमा
11: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
12: युवा अवस्थामा पक्षघात भएमा
11: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
12: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
11: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
12: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
11: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
12: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: फोन नम्बर 0825916077,
11: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूको सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: भर्ना खुल्यो
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
14: शान्त तथा पारिवारिक वातावरण भएको
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
14: तिहार सुसारको राम्रो व्यवस्था भएको
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
14: घरको जस्तै माया पाउने
15: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खोराई उपमहानगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
15: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98 69 86 303 र 98 62 25 183।
5: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
17: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 औं जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
18: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव।
17: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 औं जिल्ला अधिवेशन
18: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
17: मिति 2083 जेठ 25 गते। तद अनुसार 2026 जुन 8 तारिक।
18: समय बिहान 10 बजे।
17: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ।
18: मूल आयोजक MNO
17: जिल्ला सभा दाङ।

0: मतिका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्ला कोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा महाधिवेशन हुनेछ। 12 जिल्ला अधिवेशन भने आउँदो मंगलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 70 मध्ये 66 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। यही जेठ 26 गतेदेखि 7 प्रदेशको महाधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमा यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनुभयो। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाई छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डा लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डा थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरेको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरेको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजित निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका निभाएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल बालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। सभामुख डोलप्रसाद अरियालले कानून निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। 3 तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको सम्बन्ध नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बढ़ाउनु पर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलिसम्म चल्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। दार्चुलाको अति हिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड़िया खोलासम्म सड़क पुगेको हो। सड़कको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय बासिन्दामा अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठोकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सड़क काफल धारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य छ। पारीबगर मकरी गार्ड सड़क 2 वर्षभित्र कालोपत्र गर्न ठेका लागिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीतिका कार्यक्रममा अपि हिमाल लगायत अरू बाँकी पालिकालाई सड़क सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ। विदेशको खबर, नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्कँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका आसामका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रु कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जनाभन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडिएपछि पानी भेटेका थिए। पानी पिएर असामाका पुगिएपछि प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली पुगेको थियो। उद्धार टोली घटनास्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 वटा शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बाँचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 जनाभन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर 3 दिनदेखि रोकिएको भेटायो। उनीहरूलाई पनि टोलीले पानी दिएर उद्धार गरेको छ। अब खेल खबर, एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछि आएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलमा फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। 4 भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सत्तारूढ़ दल राष्ट्रपतिले आज 37 वटा जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिकामा देखिएका 54 जना व्यक्तिको पहिचान। कैलालीमा अन्तर व्यवस्थापिका सम्मेलन चल्दै कानून निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
11: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825367218।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
17: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 0825902222।
14: सुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
14: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
14: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
14: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903750 र सम्पर्क मोबाइल नम्बर 98578443123।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या। तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
3: साइकल चढेर
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही

0: दाहिदाङ,
1: फोन 562-521,
0: सम्पर्क मोबाइल
2: 9858-32-819
3: र 9858-32-223।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
0: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
4: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
5: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
6: फोन नम्बर 082-563-479,
5: मोबाइल नम्बर 9894-67-487।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849-87-741।
11: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी दाङको प्रथम जिल्ला अधिवेशन घोराईमा शुरू भएको छ। पार्टी स्थापनापछि पहिलो पटक हुन थालेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। दाङ जिल्ला सभापति विनय घिमिरेको सभापतित्व र प्रतिनिधि सभा सांसद तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौधरीले जनताको मूल्य मतले सत्तामा पुगेको रासोपा सरकारले जनताको अवस्था बदल्नका लागि काम थालेको बताउनुभयो। प्रमुख अतिथि चौधरीले लामो समय सत्ताको नेतृत्व गरिरहेकाहरूबाट देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै आम नागरिकको अवस्था परिवर्तनका लागि अहिलेको सरकारले काम थालेको बताउनुभयो। गठनको 100 दिन नपुग्दै सरकारका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेको भन्दै विपक्षीहरूलाई धैर्य गर्दै हतारमा टीका टिप्पणी नगर्न आग्रह गर्नुभयो। कार्यकर्ताको सही मार्ग निर्देशनबाट नेतृत्वले सही दिशा पक्रने भन्दै सकारात्मक कामको प्रचार प्रसार तथा नेतृत्वले गर्ने गलत क्रियाकलापको खबरदारी गर्न पनि आग्रह गर्नुभयो। जिल्ला सचिव असीम भुजालको स्वागत मन्तव्यबाट शुरू भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रको सहजीकरण घोराई नगर सचिव खेमराज भण्डारीले गर्नुभएको थियो। अहिले अधिवेशनको बन्द सत्र शुरू भएको छ। जिल्लाको नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला सभापति विनय घिमिरे किरण खनाल सहित 3 जना प्रतिस्पर्धी देखिएका छन्। 2 मनोनित सहित 15 सदस्यीय नयाँ जिल्ला नेतृत्वका लागि मतदान हुने देखिएको छ। सकेसम्म सर्वसम्मतिले नेतृत्व चयनका लागि आग्रह गरेको नभए चुनावी प्रक्रिया थाल्ने निर्वाचन समितिका संयोजक लोकमान रिजालले जानकारी दिनुभएको छ। 10 पालिका तथा विभिन्न विभागबाट छनौट भएका 411 प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान गर्दैछन्। दाङ महिला जेसिसले दाङ जिल्लाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा 4 GPA अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। दाङ महिला जेसिस वर्ष 26 को सप्ताहव्यापी कार्यक्रम अनुसार पहिलो दिन 4 GPA ल्याउने 19 विद्यार्थीलाई सम्मान गरेको हो।

0: कार्यक्रममा प्रमुख अतिथि दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले विद्यार्थीको हौसला प्रदानका लागि दाङ महिला जेसिसले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै विद्यार्थीलाई उच्च मनोबलका साथ अगाडि बढ़न आग्रह गर्नुभयो। प्रमुख अतिथि पुनले शिक्षकको सफल मार्ग निर्देशन, अभिभावकको साथ र सहयोग र विद्यार्थीको लगनशीलताका कारणले उत्कृष्ट नतिजा प्राप्त हुने र त्यस्तो नतिजा दिगो हुने भन्दै त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभयो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसिस वर्ष 26 का अध्यक्ष मिनराज भाट, कार्यक्रम संयोजक माया कुमारी चौधरी, दाङ महिला जेसिसका कार्यकारी उपाध्यक्ष आराधना सिंह ठकुरी, दाङ महिला जेसिसका पूर्व अध्यक्ष माया शर्माले बोल्नु भएको थियो। यसै गरी मानव कल्याण तथा वातावरण मञ्चका रिमा शर्मा, सिस्नुपानी नेपालका लोकराज पराजुली, पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर क्षेत्री भण्डारी, सम्मानित विद्यार्थीका तर्फबाट गुरूकुल एकाडेमीका छात्र येसु बुढाथोकी, पद्मोदय माविका शिक्षक घनी खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म 18 वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले दोस्रो प्रदेश सभामा कुल 24 वटा विधेयक दर्ता भएकोमा 18 वटा पारित भएको प्रमाणीकरण भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, आर्थिक वर्ष 2082-83 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2082 तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी एन 2075 संशोधन गर्न बनेको विधेयक 2082 प्रमाणीकरण भएका छन्। यसै गरी प्रदेश सामयिक कर राजस्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2082, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2081, प्रदेश निजामती सेवा ऐन 2080 संशोधन गर्न बनेको विधेयक 2081 पनि प्रमाणीकरण भएका छन्। प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक 2081, आर्थिक वर्ष 2081-82 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081, स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 तथा प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 पनि प्रमाणीकरण भएका छन्। आर्थिक वर्ष 2080-81 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2080, औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक 2079 तथा स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तर उन्नति एन 2076 संशोधन गर्न बनेको विधेयक 2079 समेत प्रमाणीकरण भएको सचिव मगरले बताउनु भएको छ। हाल प्रदेश वन एन 2078 संशोधन गर्न बनेको विधेयक 2082, लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक 2082 तथा थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 विचाराधीन अवस्थामा रहेको छन्। र देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक, बाँकेका धेरै सामुदायिक विद्यालयमा तीनको छाना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरू टीनको छाना मुनि बसेर पढ्नुपर्ने बाध्यता छ। अधिकांश सामुदायिक विद्यालयमा टीनको छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रममा बालबालिकाहरू उकुस मुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन्। डुडुवा गाउँपालिका 4 स्थित श्री माध्यमिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा टीनको छाना अत्याधिक तातिने भएकाले पढ़ाई अत्यन्तै कठिन हुने गरेको बताउनुभयो। उहाँका अनुसार छिनछिनमा विद्युत आपूर्ति अवरूद्ध हुने, पंखाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठन पाठन दुवै प्रभावित भएको छ। यस्तै नेपालगंज उपमहानगरपालिका बीच राजा स्थित आदर्श माध्यमिक विद्यालयकी शिक्षिका हिरा गौतमले टीनको छाना मुनि बस्दा विद्यार्थीहरूलाई बारम्बार पानी खान जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखिने गरेको बताउनु भएको छ। हवस् त, अपराह्न 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोब्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 0825562601 98578353990 98578313684 98512323828
4: र 98578337255

0: प्रेक्षकत्रो नो इट लाइक प्रो राशिता पाव फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

सायद सपनाहरू अधुरो रहँदैनथ्यो होला। परिस्थिति त्यस्तै थियो या जिन्दगीको भोगाईहरू नै। मैले तिमीलाई चाहनु अनि तिमी अरू कसैको हुनु, बाध्यतासँग जुधेको यी जिन्दगी कसलाई सुनाऊ अनि कसरी सुनाऊ। मनपर्छ, माया गर्छु, तर अधिकार छैन। जिन्दगी हो, आफ्नोपनको आवाज सुन्छ तर बुझिदिने कोही छ जस्तो लाग्दैन। बाध्यताले छुटेको पनि कसरी भनौ। तिम्रो नियत नै छुट्नु थियो, टाढा हुनु थियो। दिनभरको सपना एकै झट्कामा सकियो। सपना देख्नु अनि एक्कासी भताभुङ हुँदा आफूलाई सम्हालिनु साँच्चीकै गाह्रो हुने रहेछ। चाहेर पनि केही गर्न नसक्नु, विकल्प नै थिएन सायद। तर सम्झना अनि माया सधैँभरि रहने। जो मान्छे आफ्नो होइन भन्ने थाहा छ, त्यही मान्छेको बढी याद आउने। बाध्यता या परिस्थिति बुझ्नुपर्ने। खै, मनै उस्तै हो या मेरो माया गर्ने शैली? बुझ्नेहरूले, देख्नेहरूले राम्रै देख्छन्, तर बाध्यता अनि परिस्थितिले भरिएको यो जिन्दगी कसलाई सुनाऊ अनि कसरी सुनाऊ? सबैले बुझ्छन् भन्ने पनि त छैन। तिमीले छोड्यौ, आफूलाई सम्हाले, जिन्दगीको यात्रा अगाडि बढाउँदैछु। थाहा छैन गन्तव्य कहाँसम्मको छ, तर आफूलाई सधैँभरि माया गर्ने बानी बसालेको छु। म सोच्थेँ मैले माया गरेपछि मलाई पनि अरूले माया गर्छन्, तर मेरो बुझाइ अनि अनुभव साँच्चैकै फरक रहेछ। देख्नेहरू सबै राम्रा नहुने अनि आँखाले देखेकाहरू नराम्रा देखिए पनि राम्रा हुने। परिस्थिति किन यस्तो थियो बुझिन या बुझाउनै सकिन। तर तिम्रो यात्रा सुरु भइसकेको छ, अब रोकेर रोकिने समय पनि छैन। बाँकी जिन्दगी सफल रहोस्। नमस्कार, आवाज सिनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रममा पनि तपाईँकोमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट रेडियो कार्यक्रम अभिनय तपाईँको शनिबार यसै समय अर्थात अपरान्न 4 बजेको मध्य पश्चिम हाइलाइट्स र केही व्यापारिक विश्रामपछि करिब 5 बजेसम्म रेडियो मध्य पश्चिम एफएम 91.4 सार्मेगार्स मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम अभिनय तपाईँकोमा हामीहरूले हजुरहरूको अभिनय सुन्नेछ। तपाईँले दोहोर अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोर अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरले आफै लिनुपर्ने हुन्छ। 082-85-8054 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो साङ्गीतिक आवाजबाट।

एकदमै मिठो गीत तपाईहरुको माझमा चाहिँ हामीले प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईकोमा छु। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईहरुको छ। हामीले फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यसै हाम्रो पात्रोर मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। तपाईँहरू चाहिँ जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। शनिबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्यपश्चिम हाइलाइट सके व्यापारिक विश्राम पछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ है। तपाईँले दोहोरो अभिनय पनि सुनाउन सक्नुहुनेछ र एकल अभिनय पनि सुनाउन सक्नुहुनेछ। दोहोरो अभिनय सुनाउने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुन्छ भने एकल अभिनय सुनाउने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै पनि लिनुपर्ने हुन्छ है। आफूलाई मन परेको विषयवस्तुमा तपाईँले अभिनय गर्न सक्नुहुनेछ। साथी र आउनुभयो भने पक्कै पनि हामीले चाहिँ उहाँसँगको कुराकानी र अभिनयलाई जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हो। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँको चाहिँ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioyampi.org लगइन गरेर पनि संसारभरिबाट के साल सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। सो तपाईँहरूको माझमा चाहिँ हामीहरू आइरहेका हुन्छौ। 4 बजेको मध्य पश्चिम हाइलाइट के व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म चाहिँ रहनेछु। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। तपाईँहरूको दुःख पीड़ा संघर्ष फोकाई र सफलतालाई चाहिँ अभिनयको मार्फत प्रस्तुत गर्न सक्नुहुनेछ है। दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। बाहिरतिर अगाडि चाहिँ एकदमै धेरै ठूलो बानी चाहिँ परेको थियो एकछिनको लागि। हजुरहरूकोतिर कस्तो छ? कतिपय साथीहरू कोठालोतिर पनि जानु भएको छ होला है। सो आफ्नो सो ख्याल चाहिँ गर्नु होला। छाता नलगेर गएको साथीलाई चाहिँ अलिक गाह्रो चाहिँ भएको होला जस्तो लाग्छ है। किनकि एक्कासी पानी पर्यो सो त्यो भएको भएर चाहिँ सो रमाइलो पनि भयो होला। किनकि लङ टाइम पछि यो गर्मी है सो त्यो हुँदाखेरि चाहिँ पानी पर्दाखेरि अलिक शीतलता चाहिँ पर्दा डेफिनेटली भयो होला जस्तो लाग्छ। सो हजुरहरू चाहिँ जोडिनु भयो भने मिठो कुराकानी साथसाथै अभिनयलाई पनि जोड्नेछौँ। आज अलिकति फुर्सदिलो समय पनि शनिबारे बसे भन्ने बित्तिकै सो हजुरहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानी जोड्नेछौँ। यति बेला फेरि पनि मिठो साङ्गीतिक आवाज प्रस्तुत गर्छौँ। त्यस पछाडि आउने नै छौँ।

साथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीले सुन्न सक्नुहुनेछ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसै आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुत अमृता डागे बाँकी छ तपाईँहरूको छ। 4 बजेको मध्यपश्चिम हाइलाइट सके व्यापारिक विश्राम पछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ अभिनय तपाईँकोमा। यदि आउनु भयो भने तपाईँहरूले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरले आफै लिनुपर्ने हुन्छ है। सो हजुरहरू आउनु भयो भने पक्कै पनि कुराकानी र अभिनयलाई जोड्नेछु। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अहो एकदमै मार्मिक गीत भएको माझमा हामी प्रस्तुत गरेका थियौं। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँकोमा छौं। हाम्रो फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioempire.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। अब तपाईँको माझबाट छुटेर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नरुस्ला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
2: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
0: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
0: वेट्रेस,
2: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू:
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 98410170909।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, ठमेल, काठमाडौँ, नेपाल।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183
5: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी दाङको प्रथम जिल्ला अधिवेशन घोराईमा शुरू भएको छ। पार्टी स्थापनापछि पहिलो पटक हुन थालेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। दाङ जिल्ला सभापति विनय घिमिरेको सभापतित्व र प्रतिनिधि सभा सांसद तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीको प्रमुख आतिथ्यमा भएको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौधरीले जनताको अमूल्य मतले सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारले जनताको अवस्था बदल्नका लागि काम थालेको बताउनु भएको छ। प्रमुख अतिथि चौधरीले लामो समय सत्ताको नेतृत्व गरिरहेकाहरूबाट देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै आम नागरिकको अवस्था परिवर्तनका लागि अहिलेको सरकारले काम थालेको बताउनुभयो। सरकार गठनको 100 दिन नपुग्दै सरकारका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेको भन्दै विपक्षीहरूलाई धैर्य गर्दै हतारमा टीका टिप्पणी नगर्न आग्रह गर्नुभयो। कार्यकर्ताको सही मार्ग निर्देशनबाट नेतृत्वले सही दिशा पक्रने भन्दै सकारात्मक कामको प्रचार प्रसार तथा नेतृत्वले गर्ने गलत क्रियाकलापको खबरदारी गर्न पनि आग्रह गर्नुभयो। जिल्ला सचिव अमिश भूषालको स्वागत मन्तव्यबाट शुरू भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रको सहजीकरण घोराई नगर सचिव खेमराज भण्डारीले गर्नुभएको थियो। अहिले अधिवेशनको मन्द सत्र शुरू भएको छ। आज बेलुका मतदान मार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ। जिल्लाको नयाँ नेतृत्वका लागि 4 जना सभापति पदका लागि प्रतिस्पर्धा रहनु भएको छ, जसमा किरण खनाल, विनय घिमिरे, किरण कुमार आचार्य र केदार रजौरी रहनु भएको छ। यसै गरी उपसभापति पदका लागि निराजन थापा र सुनिता रावतको उम्मेद्वारी परेको छ भने सचिव पदका लागि असीम भूषाल र बलिराम खत्रीको उम्मेद्वारी रहेको जनाइएको छ। यस्तै सहसचिव पदका लागि दीपक गैरी, प्रमिला रोका मगर र सोमाराज बस्नेतको उम्मेद्वारी परेको छ। 2 मनोनित सहित 15 सदस्यीय नयाँ जिल्ला नेतृत्वका लागि मतदान हुने निर्वाचन समितिका संयोजक लोकमान रिजालले जानकारी दिनुभएको छ। 10 पालिका तथा विभिन्न विभागबाट छनौट भएका 411 प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान गर्नेछन्। दाङ जिल्ला जेसिसले दाङ जिल्लाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा 4 GPA अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। दाङ महिला जेसिस वर्ष 26 को सप्ताहव्यापी कार्यक्रम अनुसार पहिलो दिन 4 GPA ल्याउने 19 विद्यार्थीलाई सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले विद्यार्थीको हौसला प्रदानका लागि दाङ महिला जेसिसले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै विद्यार्थीलाई उच्च मनोबलका साथ अगाडि बढ़न आग्रह गर्नुभयो। प्रमुख अतिथि पुनले शिक्षकको असल मार्ग निर्देशन, अभिभावकको साथ र सहयोग र विद्यार्थीको लगनशीलताका कारणले उत्कृष्ट नतिजा प्राप्त हुने र त्यसको नतिजा दिगो हुने भन्दै त्यसतर्फ लाग्न आग्रह गर्नुभयो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसिस वर्ष 26 का अध्यक्ष मिनराज भाट, कार्यक्रम संयोजक माया कुमारी चौधरी, दाङ महिला जेसिसका कार्यकारी उपाध्यक्ष आर धना सिंह ठकुरी, दाङ महिला जेसिसका पूर्व अध्यक्ष माया शर्माले बोल्नु भएको थियो। यसै गरी मानव कल्याण तथा वातावरण मञ्चका रिमा शर्मा, सिस्नो पानी नेपालका लोकराज पराजुली, पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर क्षेत्री भण्डारी, सम्मानित विद्यार्थीका तर्फबाट गुरूकुल एकाडेमीका छात्र येसु बुढाथोकी, पद्मोदय माध्यमिक विद्यालयका शिक्षक घनी खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। राप्ती साहित्य परिषदले 49 औं वार्षिक साहित्य समारोह 2083 विभिन्न श्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरणसहित सम्पन्न गरेको छ। राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुदन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषदका केन्द्रीय संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार वरिष्ठ साहित्यकार पत्रकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा 2 जना व्यक्तित्व तथा 1 संस्था सम्मान र 19 जना श्रष्टालाई पुरस्कृत गरिएको छ। व्यक्तित्व तथा सम्मानित हुनुहुनेमा अग्रज साहित्यकार
साहित्यकारका तर्फबाट संस्कृतविद प्राध्यापक डाक्टर द्रोण प्रसाद रजौरी तथा पुरस्कार अक्षयको संस्थापक माध्यमबाट देवेन्द्र कुमार रिजाल र संस्थागत तर्फ दाङ जिल्लामा क्रियाशील साहित्य संस्थाहरूबाट थारू साहित्य संस्कृति प्रतिष्ठान देउखुरी लमाइरहेको छ। यस्तै पुरस्कृत हुने स्रष्टाहरूमा स्तरी मीना राष्ट्रिय बाङ्मयी पुरस्कारबाट नारायण प्रसाद शर्मालाई पुरस्कृत गरिएको छ भने राप्ती साहित्य पुरस्कारबाट डाक्टर सुदीप गौतम विष्णु नोमा साहित्य पुरस्कारबाट पुरस्कृत योगी सस्मित योगी दाङ दोमा देवी साहित्य पुरस्कारबाट कर्णप्रसाद धिताल कर्णप्रिय दाङ देवी चन्द्र साहित्य पुरस्कारबाट मुद राणा रूपन्देही पुरस्कृत हुनुभएको छ। यस्तै बाँकेका सागर गैरेलाई तिलका तुलसीराम आचार्यबाट पुरस्कृत गरिएको छ भने सल्यानका शेरबहादुर डाँगेलाई चन्द्र मधु गीत संगीत पुरस्कारबाट पुरस्कृत गरिएको छ। पुरस्कृत हुने अन्य स्रष्टाहरूमा उपेन्द्र रत्न शोभा साहित्य पुरस्कारबाट मोहन केसी रुकुम पूर्व प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कारबाट गोविन्द प्रसाद पोखरेल दाङ श्रीबहादुर दिलमाया साहित्य पुरस्कारबाट एचबी थापा मगर रोल्पा रहनुभएको छ। यस्तै टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कारबाट भीमबहादुर साई बाँके गोपाल चन्द्र प्रज्ञा पुरस्कारबाट तुलसी केसी रुकुम पूर्व खोबीलाल हुकुमा देवी छन्द पुरस्कारबाट जीवी चिन्तन दाङ पद्मप्रसाद रूपसा प्रज्ञा पुरस्कार सुशील पुन विरही दाङ नित्यानन्द शर्मा प्रज्ञा पुरस्कारबाट वसन्त अनुभव दाङ जीवन चक्र साहित्य पुरस्कारबाट देवी कुमारी गुरूङ रोल्पा पण्डित कपिल मुनि भक्तकुमारी शिवाकोटी स्मृति स्रष्टा सम्मानबाट राजकुमारी कमर सानु गुलमेली प्युठान पद्मकुल हास्य व्यङ्ग्य पुरस्कारबाट उदय जीएम दाङ र राप्ती सृजना पुरस्कार राप्तीका स्रष्टाहरूद्वारा 2081 सालमा प्रकाशित पुस्तकहरू माध्यमबाट पुस्तकहरूको मध्येबाट लक्ष्मण रेखा नामक महाकाव्यका लेखक डाक्टर कृष्णराज ढिसी दाङ पुरस्कृत हुनुभएको छ। कार्यक्रममा रूकुम पूर्वका स्रष्टा कमानसिंह विष्टको कविता संग्रह माटोको बिम्ब तथा केन्द्रीय सल्लाहकार टीकाराम उदासीको गजलको पर्यवेक्षण समालोचनको विमोचन गरिएको थियो। परिषदका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीपको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव आदिम केसीले गर्नुभएको थियो। र देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक बाँकेका धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरू टिनको छाना मुनि बसेर पढ्न बाध्य छन्। अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रममा बालबालिकाहरू उकुसमुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन्। डुडुवा गाउँपालिका 4 स्थित श्री माध्यमिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा टिनको छाना अत्यधिक तातिने भएकाले पढ़ाई अत्यन्तै कठिन हुने गरेको बताउनुभयो। उहाँका अनुसार छिनछिनमा विद्युत आपूर्ति अवरूद्ध हुने पंखाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठन पाठन दुवैमा प्रभावित भएको छ। यस्तै नेपालगंज उपमहानगरपालिका 20 रहन्जा स्थित आदर्श माध्यमिक विद्यालयकी शिक्षिका हीरा गौतमले तिनको छानामुनि बस्दा विद्यार्थीहरूलाई बारम्बार पानी खान जानुपर्ने टाउको दुख्ने र थकान हुने समस्या देखिएको बताउनुभयो। हवस् त बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 976
7: र 98 5 78 30 6 89।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जरान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 98577-71546।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
7: सेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
6: स्पेशल सेफ तालिम
7: जापानिज सुशी तालिम
6: र वेट्रेस
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
7: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
6: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ, फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-35-700। नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
12: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
12: नाग बुझिने सिंगान आइरहने पहेलो गनाउने सिंगान आउने हाच्छु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक माङ्गो भएको नाग बज्ने
13: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
12: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तङसिल आइरहने
13: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
14: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
12: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ
13: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908
15: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 0825908029 सम्पर्क मोबाइल नम्बर 97492-64643 र 98578-53825 होइन भाइला लखर लखर कहाँ हिँडिस्
17: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
12: अरे केटा उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
17: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
17: ल ल काका गइहाले म
18: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
17: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
18: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
20: हाम्रा सेवाहरू
19: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड
13: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
14: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
20: हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा
21: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक पाँचौ जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ
18: प्रमुख अतिथि शान बहादुर मेचे मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव
21: सभा अध्यक्ष राजबहादुर घरती मगर पाँचौ जिल्ला अधिवेशन
18: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ
21: मिति 2083 जेठ 25 गते तद अनुसार 2026 जुन 8 तारिक
18: समय बिहान 10 बजे
21: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ
18: मूल आयोजक MNO
21: जिल्ला सभा

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी छ बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राष्ट्रिय स्वतन्त्र पार्टी दाङको प्रथम जिल्ला अधिवेशन घोराहीमा शुरू, जिल्ला सभापतिमा चारजनाको उम्मेद्वारी।
1: दाङ महिला जेसिसको सप्ताहव्यापी कार्यक्रम शुरू, आज पहिलो दिन 4 GPA ल्याउने 19 जना विद्यार्थीलाई सम्मान।
0: राप्ती साहित्य परिषदको 49 औं साधारण सभा सम्पन्न, 19 जना साहित्यकार पुरस्कृत।
1: र लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण।
0: अब खबर विस्तारमा।
1: राष्ट्रिय स्वतन्त्र पार्टी दाङको प्रथम जिल्ला अधिवेशन घोराईमा शुरू भएको छ। पार्टी स्थापनापछि पहिलो पटक हुन थालेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। दाङ जिल्ला सभापति विनय घिमिरेको सभापतित्व र प्रतिनिधि सभा सांसद तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौधरीले जनताको अमूल्य मतले सत्तामा पुगेको रासोपा सरकारले जनताको अवस्था बदल्न लागि काम थालेको बताउनुभयो। प्रमुख अतिथि चौधरीले लामो समय सत्ताको नेतृत्व गरिरहेकाहरूबाट देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै आम नागरिकको अवस्था परिवर्तनका लागि अहिलेको सरकारले काम थालेको बताउनुभयो।
2: यो देशमा पुलिसको मुद्दामा, सिडियो गार्डको मुद्दामा र सरकारी 3 जना मान्छे मिल्यो भने यो हलमा भएको सबै मान्छेलाई अपराधी बनाइदिन सक्छ र सबै अपराधी जति अपराधी संसारमा छन् त्यसलाई सबैले निर्णय सक्छ। यो अहिलेको राजनीति हो, यसलाई तोड्ने हो। र हाम्रो अस्ति पनि हाम्रो अर्थमन्त्रीजीले पनि बोल्नु भएको छ, सभापतिले पटक पटक बोल्नु भएको छ, प्रधानमन्त्रीले राज्यको चरित्र निर्माण गर्ने हाम्रो सबैभन्दा ठूलो लक्ष्य, हाम्रो म्यान्डेट चुनावले दिएको निर्वाचनले जुन परिणाम दिएछ त्यसको एउटै शब्दमा भन्नुपर्दाखेरि हामीलाई दिएको म्यान्डेट नागरिक देशका मतदाताले भनेको जनमतले भनेको राजनीतिको चरित्र बदल।
1: सरकार गठनको 100 दिन नपुग्दै सरकारका बारेमा विभिन्न टीका टिप्पणी हुन थालेको भन्दै विपक्षीहरूलाई धैर्य गर्दै हतारमा टीका टिप्पणी नगर्न आग्रह गर्नुभयो। कार्यकर्ताको सही मार्ग निर्देशनबाट नेतृत्वले सही दिशा पकड्ने भन्दै सकारात्मक कामको प्रचार प्रसार तथा नेतृत्वले गर्ने गलत क्रियाकलापको खबरदारी गर्न पनि आग्रह गर्नुभयो।
2: अनि जब हामी नैतिकतामा हामी नैतिक आफूसँग एथिक्स नै हुँदैन, हाम्रो प्रधानमन्त्रीको सबभन्दा ठूलो शक्ति के हो अहिले सोच्छ त मान्छे? एउटै शक्ति हो, त्यस कारण त बोलियो, निष्ठा र इमान्दारी। कति बोलियो त्यो सारा संसार आए पनि नसक्ने रहेछ एकजना मान्छेलाई। त्यस कारणले त्यो निष्ठा र इमान्दारी जस्तो कुरा हामी सबैभन्दा होइन हाम्रो सभापतिले पनि बार बार भनिराख्नु पर्छ। सो अब हामी यो बदल्नको लागि पार्टीभित्रको संरचना काम गर्ने प्रक्रिया भेरी गुड बन्ने अनि त्यही चिज त हैरान भएर सहन नसकेर हामी सबै यहाँ छौँ। त्यो चिज यो पार्टीको संस्कारमा फेरि हामीले देखायो भने कसरी हामीले राज्यको चरित्र बदल्न सक्दैन? बदल्ने चाहिँ हामीबाट, पहिला दलबाट। कुनै पनि दलको जुन प्रवृत्ति र संस्कार हुन्छ त्यो दल सरकारमा गयो भने त्यही प्रवृत्ति रिफ्लेक्सन हुन्छ। यो ध्रुव शक्ति कुरा हो, त्यस कारणले पार्टीभित्रको शुद्धिकरण, यसको आफ्नो आन्तरिक गभर्नेन्सको कुरालाई मैले सुरुमा जोड दिएँ, यसमा सबै साथीहरूले त्यसरी नै लागौं।
1: जिल्ला सचिव असीम भूषालको स्वागत मन्तव्यबाट शुरू भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रको सहजीकरण घोराई नगर सचिव खेमराज भण्डारीले गर्नुभएको थियो। अहिले अधिवेशनको बन्द सत्र शुरू भएको छ। आज बेलुका मतदान मार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ। जिल्लाको नयाँ नेतृत्वका लागि 4 जना सभापति पदका लागि प्रतिस्पर्धामा रहनु भएको छ, जसमा किरण खनाल, विनय घिमिरे, किरण कुमार आचार्य र केदार रजौरे रहनु भएको छ। यसै गरी उपसभापति पद का लागि निराजन थापा र सुनिता रावतको उम्मेद्वारी परेको छ भने सचिव पदका लागि असीम भूषाल र बलिराम खत्रीको उम्मेद्वारी रहेको जनाइएको छ। यस्तै सहसचिव पदका लागि दीपक गैरे, प्रमिला रोका मगर र सोमा राज सोमराज बस्नेतको उम्मेद्वारी परेको छ। दुई मनोनित सहित 15 सदस्यीय नयाँ जिल्ला नेतृत्वका लागि मतदान हुने निर्वाचन समितिका संयोजक लोकमान रिजालले जानकारी दिनुभएको छ। 10 पालिका तथा विभिन्न विभागबाट छनौट भएका 411 प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान गर्दैछन्।
0: दाङ महिला जेसिसले दाङ जिल्लाका विभिन्न विद्यालयबाट एएससी परीक्षामा 4 जीपी अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। दाङ महिला जेसिस वर्ष 26 सप्ताहव्यापी कार्यक्रम अनुसार पहिलो दिन 4 जीपी ल्याउने 19 विद्यार्थीलाई सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले विद्यार्थीको हौसला प्रदानका लागि दाङ महिला जेसिसले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै विद्यार्थीलाई उच्च मनोबल का साथ अगाडि बढ्न आग्रह गर्नुभयो। प्रमुख अतिथि पुनले शिक्षकको असल मार्ग निर्देशन अभिभावकको साथ र सहयोग विद्यार्थीको लगनशीलताका कारणले उत्कृष्ट नतिजा प्राप्त हुने र त्यस्तो नतिजा दिगो हुने भन्दै त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभएको हो। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसिस वर्ष 26 अध्यक्ष मिनराज भाट, कार्यक्रम संयोजक माया कुमारी चौधरी, दाङ महिला जेसिसका कार्यकारी उपाध्यक्ष आराधना सिंह ठकुरी, दाङ महिला जेसिसका पूर्व अध्यक्ष माया शर्माले बोल्नु भएको थियो। यसरी मानव कल्याण तथा वातावरण मञ्चका रीमा शर्मा, सिस्नोपाली नेपालका लोकराज पराजुली, पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर क्षितिज भण्डारी, सम्मानित विद्यार्थीका तर्फबाट गुरूकुल एकाडेमीका छात्रा यसु बुढाथोकी, पद्मोदय माविका शिक्षक घनी खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुविदीले गर्नुभएको थियो।
1: राप्ती साहित्य परिषदले 49 वार्षिक साहित्य समारोह 2083 विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरणसहित सम्पन्न गरेको छ। राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुधन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषदका केन्द्रीय संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार वरिष्ठ पत्रकार साहित्यकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा दुईजना व्यक्तित्व तथा एक संस्था सम्मान र 19 स्रष्टालाई पुरस्कृत गरिएको छ। व्यक्तित्व तथा व्यक्तित्वमा सम्मानित हुनेमा अग्रज साहित्यकार मध्येबाट संस्कृतविद प्राध्यापक डाक्टर द्रोण प्रसाद रजौरे तथा पुरस्कार अक्षको संस्थापक मध्येबाट देवेन्द्र कुमार रिजाल र संस्थागत तर्फ दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरूबाट थारू साहित्य संस्कृति प्रतिष्ठान देवखुरी लमाइरहेको छ। त्यस्तै पुरस्कृत हुने स्रष्टाहरूमा ईश्वरी मीना राष्ट्रिय बाङ्मय पुरस्कारबाट नारायण प्रसाद शर्मालाई पुरस्कृत गरिएको छ भने राप्ती साहित्य पुरस्कारबाट डाक्टर सुदीप गौतम, विष्णु मुना साहित्य पुरस्कारबाट स्मृति योगी दाङ, डोमा देवी साहित्य पुरस्कारबाट कर्णप्रसाद धिताल, कर्णप्रिय दाङ, देवीचन्द्र साहित्य पुरस्कारबाट बुध राणा रूपन्देही पुरस्कृत हुनुभएको छ। यस्तै बाँकेका सागर गैरेलाई तिलका तुलसीराम आचार्यबाट पुरस्कृत गरिएको छ भने सल्यानका शेरबहादुर डागीलाई चन्द्र मधु गीत संगीत पुरस्कारबाट पुरस्कृत गरिएको छ। पुरस्कृत हुने अन्य स्रष्टाहरूमा उपेन्द्र रत्नशोभा साहित्य पुरस्कारबाट मोहन केसी रूकुन पूर्व, प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कारबाट गोविन्द प्रसाद पोखरेल दाङ, श्रीबहादुर माया साहित्य पुरस्कारबाट एचबी थापा मगर रोल्पा रहनु भएको छ। यस्तै टेकबहादुर सुवर्ण राज भण्डारी साहित्य पुरस्कारबाट भीमबहादुर साई बाँके, गोपालचन्द्र प्रज्ञा पुरस्कारबाट तुलसी केसी रूकुम पूर्व, खोबीलाल हुकुमा देवी छन्द पुरस्कारबाट जीवी चिन्तन दाङ, पद्मप्रसाद रूपसा प्रज्ञा पुरस्कार सुशील पुन बिरही दाङ, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कारबाट बसन्त अनुभव दाङ, जीवन चक्र साहित्य पुरस्कारबाट देवी कुमारी गुरूङ रोल्पा, पण्डित कपिल मुनि भक्त कुमारी शिवाकोटी स्मृति स्रष्टा सम्मानबाट राजकुमारी कमर सानु गुलमेली प्युठान, पद्मकुल हाँसी व्यङ्ग्य पुरस्कारबाट उदयजीएम दाङ र राप्ती सृजना पुरस्कार राप्तीका स्रष्टाहरूद्वारा 2081 सालमा प्रकाशित पुस्तकहरू मध्येबाट लक्ष्मण रेखा नामक महाकाव्यका लेखक डाक्टर कृष्णराज डीसीलाई पुरस्कृत गरिएको छ। कार्यक्रममा रूकुम पूर्वका स्रष्टा कमान सिंह विष्टको कविता संग्रह माटोको बिम्ब र केन्द्रीय सल्लाहकार टीकाराम उदासीको गजलको पर्यवेक्षण समालोचनको विमोचन गरिएको थियो। कार्यक्रम परिषदका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव आदिम केसीले गर्नुभएको थियो।
0: लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 विदेश प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुन मगरले दोस्रो प्रदेश सभामा कुल 24 विधेयक दर्ता भएकोमा 18 पारित भई प्रमाणीकरण भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, आर्थिक वर्ष 2082-83 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2082 तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन 2075लाई संशोधन गर्न बनेको विधेयक 2082 प्रमाणीकरण भएका छन्। यसैगरी प्रदेश सामूहिक कर राजस्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश निजामती सेवा ऐन 2080लाई संशोधन गर्न बनेको विधेयक 2081 पनि प्रमाणीकरण भएका छन्। प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, आर्थिक वर्ष 2081-82 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081, स्थानीय सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 तथा प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 पनि प्रमाणीकरण भएका छन्। यस्तै आर्थिक वर्ष 2080-81 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक 2079 तथा स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तर उन्नति ऐन 2076लाई संशोधन गर्न बनेको विधेयक 2079 समेत प्रमाणीकरण भएको सचिव मगरले जानकारी दिनुभएको छ।
1: देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरू टिनको छाना मुनि बसेर पढ्न बाध्य छन्। अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रममा बालबालिकाहरू उकुस मुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन्। डुडुवा गाउँपालिका 4 स्थित श्री माध्यमिक विद्यालय पूर्वका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा टिनको छाना अत्यधिक तातिने भएकाले पढ़ाई अत्यन्तै कठिन हुने गरेको बताउनुभयो। उहाँका अनुसार छिनछिनमा विद्युत आपूर्ति अवरूद्ध हुने, पंखाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठन पाठन दुवै प्रभावित भएको छ। यस्तै नेपालगंज उपमहानगरपालिका बीच राजा स्थित आदर्श माध्यमिक विद्यालयकी शिक्षिका हीरा गौतमले टिनको छाना मुनि बस्दा विद्यार्थीहरूलाई बारम्बार पानी खान मन जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखिने गरेको बताउनुभयो।
0: नेपाल लेर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र माने नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको मूल्य प्रति क्यारेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डा प्रति पेटी अर्थात 7 क्यारेटको 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़ेको हो। गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रति क्यारेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मीडियम अण्डाको 400 तथा सानो अण्डाको प्रति पेटी 2300 रूपियाँ थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकाले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएका विवाद र नेतृत्वका लागि मरिहत्य गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनु भएको छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीबाट फराकिलो समावेशी र सुदृढ भएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। नाइजरको सहारा मरूभूमि ट्रक बिग्रिएपछि पानी तुन नपाएर 49 जनाको ज्यान गएको छ। इद ओप मनाएर मालीबाट फर्किँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमानाका असामाका भन्दा 80 किलोमिटर पश्चिममा अल्पत्र परेका थिए। अत्याधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौं दिन रोकिए। ट्रक मर्मत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकेकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जना भन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडेपछि पानी भेटेका थिए। पानी पिएर असामा पुगेर प्रशासनलाई जानकारी गराए पनि उद्धार टोली गएको थियो। उद्धार टोली घटनास्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 वटा शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 जना भन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रेर 3 दिनदेखि रोकिएको भेट्टाएको बताइएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। नेपाली सोनी पाखरिनले 12 र रूबिना छेत्रीले 10 रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। हङकङकी इकरा सहरले 4 विकेट लिनुभयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। हङकङकी यास्मिन दासवानीले 42 रन बनाउनुभयो। नेपालकी रूबिना छेत्री र रिया शर्माले समान 1 विकेट लिनुभयो। समूह डीमा रहेका नेपाल हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता बनेको छ। क्वार्टर फाइनलमा खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेट र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङमा आज 10 मिलिमिटर पानी परेको छ। आजको अधिकतम तापक्रम 34.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। अहिलेको हावा गति 0.1 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 83% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: राष्ट्रिय स्वतन्त्र पार्टी दाङको प्रथम जिल्ला अधिवेशन घोराहीमा शुरू। जिल्ला सभापतिमा 4 जनाको दावेदारी।
1: दाङ महिला जेसिसको सप्ताहव्यापी कार्यक्रम शुरू। आज पहिलो दिन 4 जीपीए ल्याउने 19 जना विद्यार्थीलाई सम्मान।
0: राप्ते साहित्य परिषदको 49 औं साधारण सभा सम्पन्न। 19 जना साहित्यकार पुरस्कृत।
1: र लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 वटा विधेयक प्रदेश सभा प्रमुखबाट प्रमाणीकरण।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता दागी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइनी भएर त जान लाग्यो नि।
1: हो र, कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यू पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: कति जोडी फिल्म भयो भन्ने थाहा छैन उहाँहरूले।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
4: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँछु।
5: लाली बजार, रामिज्यू,
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। माउ
7: के टेन्सन लिएर
8: हामी जन्मदार नै सिकारी हौ, सिकारी पुरै टाइलेट मलाई चाहियो।
0: VFX सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने डीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको डीआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
11: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू।
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुशासन राम्रो व्यवस्था भएको,
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैत गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 0825-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
13: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
14: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
13: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
14: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
13: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
14: छालामा बाघहरू आउने, कपाल झर्ने,
13: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
14: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
13: बारम्बार गर्भपतन भएमा,
14: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
13: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
14: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
13: बिना कारण शरीरको तौल घटेमा,
14: ढाड दुखेमा, कम्मर दुखेमा,
13: गाउट तथा युरिक एसिडको समस्या,
14: बारम्बार आँखा रातो भएमा,
13: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
14: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
13: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
14: लामो समयदेखि छाला कडा भएमा,
13: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
14: युवा अवस्थामा पक्षघात भएमा,
13: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ।
14: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
13: कम उमेरमा हृदयघात मुटु रोग भएमा
14: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
13: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
14: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: फोन नम्बर 0825916077,
13: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज इनको आवाज पश्चिम नेपाल को आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट उत्पादन भएर विभिन्न अन्य 11 वटा साझेदारी रेडियो बाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबली बाट हामी बोलिरहेका छौं। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माडी आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचोली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्ज बाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खोल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यौं। श्रोता, हामी 2083 आठौं श्रृंखलामा छौं भने सिंगो कार्यक्रमको 995 श्रृंखलामा रहेका छौं। गत साता हामीले यहाँहरूको माझमा केही सान्दर्भिक आलेखहरू पस्केका थियौं र आज हामी समसामयिक कुराकानी गर्नेछौं र समसामयिक कुराकानीका निम्ति हाम्रो अतिथिको रूपमा सेवानिवृत्त शिक्षक वामदेव अधिकारी सरलाई हामीले निम्तो गरेका छौं। उहाँ स्टुडियोसम्म आइपुग्नु भएको छ। वामदेव अधिकारी लामो समय शिक्षण पेसामा रहनुभयो र शिक्षण पेसामा रहँदाखेरि पेसालाई असाध्यै मर्यादित रूपमा लिनुभयो। उहाँले आदर्श शिक्षकको रूपमा चिनिनुहुन्छ। उहाँ जहिलेदेखि सेवामा प्रवेश गर्नुभयो अन्तिम दिनसम्म पनि एक मिनट एक सेकेन्ड पनि त्यो विद्यालयलाई टाढा राख्ने त्यस्तो विचार कहिल्यै राख्नु भएन। विद्यार्थीको लागि असाध्यै प्रिय शिक्षकको रूपमा रहेर उहाँको दिनहरू बिते। उही शिक्षकसँग हामी आज कुराकानी गर्दैछौ। उहाँले जीवनमा भोगेका कुराहरू यहाँहरूको माझमा पस्कनेछौ। कार्यक्रममा प्रवेश गर्नु अघि आजका अतिथि वामदेव सरलाई म कार्यक्रम शैक्षिक डबलमा हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत छ सर। यहाँ
1: धन्यवाद छ सर।
0: आरामै हुनुहुन्छ?
1: आरामै छ सर।
0: अनि वामदेव अधिकारीको नाम मैले जहिले सुने एउटा जिज्ञासा लागिराख्यो, कहाँ जन्मिनुभयो होला वामदेव सर, कहाँ पढ्नुभयो होला, यहाँले पढ्दाखेरिको अवस्था कस्तो थियो होला भन्ने एउटा त्यो जिज्ञासा खुल्दुल लागिरहन्छ। बाहिर बसेर ती कुरा गर्दाखेरि पनि त्यति सार नहुने। आज रेडियोबाट श्रोतालाई साक्षी राखेर सरको बारेमा अलिकति थोरै ती जानकारी लिने र श्रोतालाई जानकारी दिने मन लागिराखेको छ। कहाँ जन्मिनुभयो अनि कहाँ पढ्नुभयो र कसरी पढ्नुभयो?
1: धन्यवाद सर। म प्युठान जिल्लाको सारिक तिराम गाविस वार्ड नम्बर 2 तल्लो तिराम भन्ने ठाउँमा 2020 साल असार 5 गते बुधबारको दिन जन्म भएको। पिताजी यज्ञ प्रसाद उपाध्याय, माताजी पिमादेवी उपाध्यायको कोखबाट जन्म भएको
0: हो। अनि अक्षरारम्भ कहाँ गर्नुभयो?
1: अक्षरारम्भ मैले सर श्री गणेश प्रावि तिराम भन्ने तल्लो तिराम नामाकरण थियो। कक्षा 3 सञ्चालन थियो पहिले, त्यहीबाट सुरु गरेको हो। कक्षा 3 त्यहाँ, त्यसपछि 4 र 5 श्री गणेश निम्न माध्यमिक विद्यालय साविक तिराम गाविसकै वार्ड नम्बर 1 उपल्लो तिराम, जहाँ हजुरले याद गर्नुभयो होला मान्य श्री भूपुमान्य गिरिराज उपाध्याय त्यो सञ्चालन गर्नुभएको विद्यालय, त्यहाँ चाहिँ 4 र 5, 6, 7
0: 7 कक्षासम्म
1: त्यहाँ पढियो
0: हजुर।
1: अनि त्यसपछि आएर हजुरको 33-32 पुसमा भर्ना भए नारायणपुर, हाल नारायणपुरको चाहिँ सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुरमा भर्ना भइयो। अनि बगोसीमा हाम्रो चाहिँ जेठो बुवा काइलो बुवाहरू बसाइ सरेर आएको, अनि त्यहाँ जेठो बुवा कहाँ बस्न आएर अनि त्यहाँबाट
0: बगोसीबाट नारायणपुर पढ्न आउनु,
1: नारायणपुरमा पढ्न आइयो। अनि चाहिँ डेढ घण्टा हिँड्न पर्ने बिहानभरि यताउता घरको चाहिँ रेखदेख यताउता अब घरि बाउको घर हो त्यो पनि जेठुवा भनेपछि अनि बस्ने गर्ने अनि साथीभाइ टन्नै हुन्थे मुकुन्डाँडाबाट कहिले यता मझगाउँ हुँदै आउने रमाइलो हुन्थ्यो अनि त्यो क्रममा त्यति बेला चाहिँ त्यस विद्यालयमा भीमकान्त आचार्य सी भन्ने हेरसार हुनुहुन्थ्यो अनि उहाँलाई चिन्छु राम्रोसँग उहाँ मेरो आमाको फुपूको नाति हुनुहुन्छ अनि त्यसपछि चिन्ताबहादुर बिसी हजुर सहायक हेड सर भर्खर भर्ना हुनुभएको थियो उहाँ चाहिँ यहाँ गुरा गाउँबाट जाने अनि कहिलेकाहीँ म चन्द्रा गाउँ मेरो फुल दिदीको घर हो शुक्रबार त्यहाँ आउने अनि सँगैसँगै चाहिँ जाने गर्थ्यौं त्यसरी आठ कक्षा मेरो त्यहाँ बित्यो सर अनि त्यसपछि बीचमा यो राजनीतिक उताव चढाव अनि चाहिँ यो भोजपुर भरतपुर अनि चाहिँ नारायणपुर भनेपछि त्यति बेलाको अलि गणिएका स्कुलहरू अनि चाहिँ हजुरको अलि विद्यार्थीमा त्यो अनेक किसिमको राजनीति हुने अनि लडाईँ हुने कहिले के हो नि अनि त्यति राम्रो मलाई लागेन अनि चाहिँ आठ कक्षा उत्तीर्ण गरेर म चाहिँ प्युठानको रातामाटा मुक्ति माध्यमिक विद्यालय रातामाटामा रातामाटामा गए अनि नौ र दस रातामाटामा पढियो अनि एसएलसी त्यहाँ 2036 सालमा एसएलसी त्यहाँबाट गरियो तत्पश्चात हजुरको चाहिँ एसएलसी उत्तीर्ण गरिसकेपछि अनि त्यसपछि भर्खर चाहिँ खुलेको पुण्यखोला क्याम्पस भर्खर खुलेको थियो अनि भर्ना भइयो त्यहाँ क्याम्पसमा 6 महिनासम्म अध्ययन गरियो सर त्यसपछि अब त्यहाँ राजनीति हो नि पनि यहाँ धेरै पढाइ नहुने के हो नि अनि त्यो त्यति उपयुक्त लागेन राजनीतिदेखि अलिकति टाढा भएको मान्छे मलाई त्यति रुचि पनि नलाग्ने अनि त्यसले गर्दा यो पढाइ हुन्न गएर केको यो गजेङ्ग्रा गुजुङमा लाग्न पर्यो भन्दा अनि त्यसपछि घर आए घर आएर बसेका थिएँ 38 सालतिर बसेका थिएँ अनि चाहिँ श्री निरा प्रावि सिमलचौरमा पढाउनुहुन्थ्यो हाम्रो चाहिँ एकजना फुपाजु नाता पर्ने एम प्रसाद आचार्य भन्ने अनि उहाँ चाहिँ खोज्दै खोज्दै म कहाँ
0: आइपुग्नुभयो
1: एसएलसी गरेका बाबु अनि चाहिँ स्कुल खाली थियो जानुहुन्छ त भनेर भन्नुभयो अनि बुवासँग जेठानजी के गर्नुहुन्छ पठाउनुहुन्छ बाबुलाई भन्ने कुरा गर्नुभयो अनि चाहिँ अब बुवा पनि अब पढलेखा मान्छे त होइन त्यति अक्षर केही जान्नुहुन्थ्यो त्यही पनि चाहिँ पढाउनु भएको थियो दुःख गरेर उहाँले अनि हामी चाहिँ लगभग दुई भाइ छोरा र पाँच बहिनी छोरी हो दाइले पढ्नु भएको थियो दाई टिचर हुनुहुन्थ्यो त्यति बेला अनि त्यसपछि दाइले पनि पढाउने अनि हुन्छ ठिकै छ उसको विचार के छ पढ्ने भन्छ कि दाइ खानी भन्छ भन्ने कुरा गर्नु हो अनि त्यसपछि मैले पनि अब हेर ठिकै छ तत्कालै अलिकति कोष जम्मा गरेर पढ्न पायो भने त राम्रै हुन्थ्यो भन्ने लाग्यो र अनि त्यसपछि हुन्छ त भन्दा भने अनि त्यहाँ
0: सिमलचौर भन्ने कहाँ कुन
1: सिमलचौर भन्ने हजुरको त्यही साबिकै तिराम गाविस अन्तर्गतको वार्ड नम्बर 4 पुरानो अहिले मान्डवी गाउँपालिका वार्ड नम्बर
0: 1 मर्गाबाङ
1: होइन तिरामकै उता हजुरको थक्लेनी भन्छ नि
0: हो
1: थक्लेनी सिमलचौर
0: थक्लेनीको सिमलचौर
1: हजुर थक्लेनी जहाँ थक्लेनी भन्छ त्यही ठाउँमा स्कुल थियो सिमलचौरको स्कुल स्थानान्तर गरेर
0: 2038 साल
1: साउन 15 गतिदेखि अस्थायी नियुक्ति त्यति बेला त सञ्चालक समिति भन्ने थियो त्यति बेला
0: नियुक्ति दिने
1: सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो हाम्रो
0: अनि त्यसपछि यो सिमलचौरबाट त्यहीबाट रिटायर हुनुभयो कि अन्त कतै कतै
1: होइन सर त्यहाँ चाहिँ अस्थायी नियुक्ति 38 साल साउन 15 गते अस्थायी नियुक्ति लिए अनि 39 सालमा हजुरको चाहिँ आयोग खुलिया थियो थाइको आयोग अनि चाहिँ त्यो आयोगको फार्म भरे अनि त्यसपछि त्यही तिराम गाविसकै वार्ड नम्बर 1 कुपल्लो तिराम जहाँ मैले 4, 5, 6, 7 पढेका थिएँ
0: गणेश प्रावि
1: हालको होइन है माथि वार्ड नम्बर 1 त्यही चाहिँ रिक्त रहेछ एकजना टिचरको खाली ठाउँ अनि त्यसैमा सरुवाको लागि निवेदन दिए भाग्य त्यस्तै अब चाहिँ अरू कोहीले के गरेन अनि चाहिँ मलाई ल्याउने व्यवस्था भयो उतापट्टि चाहिँ हजुरको लोकसेवाको पनि फर्म भरिया थिए जाँच पनि दिन गए अनि त्यसपछि त्यहाँ सरुवा भएर आइयो लगभग डेढ दुई वर्षको त्यहाँ थकलेनीको यात्रा चल्यो, अपडाउनको यात्रा हजुरको चाहिँ डेढ दुई घण्टा अपडाउन अपडाउन गर्ने, कहिले कहीँ हुँ बस्ने मजासँग, अब मगरगाममा उहिले उहिले चाहिँ यहीँ बस्नु सर भन्ने अति मान्ने त्यति बेला।
0: त्यसपछि त्यो गणेश निमाजी भनौँ न त्यो बेला,
1: हजुर हजुर त्यस बेला,
0: अनि त्यसपछि कतै आउनुभयो अथवा
1: अनि त्यसपछि त्यहाँ हजुरको कति भनेपछि 29 वर्ष केही महिना त्यही गणेश प्रावि भनौँ निमाजी पछि त्यसलाई स्थानान्तर गर्यो, पछि चाहिँ वार्ड नम्बर 2 मावि सञ्चालन गरियो, जुन मैले 1, 2, 3 पढेको प्रावि त्यहाँबाट पदस्थापना भएर ढिकाबन मर्गावन गाविसको ढिकाबनमा गयो, अनि तल चाहिँ मावि स्थापना भयो। मावि स्थापना भइसकेपछि हजुरको निमावि त्यहाँबाट 6 र 7 तल झर्यो 1 देखि 5 माथि,
0: अनि त्यहाँबाट त्यही बसिरहनु लामो समय 29 वर्ष
1: केही महिना त्यही विद्यालयमा बसियो सर।
0: त्यसपछि
1: 2 नम्बरको बसाइ अनि 1 नम्बरको पढाइ अध्यापन, अनि त्यसले गर्दाखेरि अपडाउन लगभग चाहिँ मलाई

0: भएपछि अनि फर्किरहेको थियो यताउता. अब चाहिँ भावी हो, लाटाखुट्टो बाटामा परे जस्तै भएछ. झोस आउन पाइयो,
1: दाङमा
0: पाइयो हजुर, त्यहाँ भएर अनि चाहिँ हजुरको 68 साल पुसको 12 गते रमाना लिएर तिरामबाट आए.
1: हजुर, अब महादेव सर
0: हजुर,
1: यो 29 वर्ष त्यहाँ 68 यहाँ आइपुग्नुभयो अनि लामो समय यहाँ पनि बस्नुभयो.
0: हजुर,
1: 2 वर्ष झण्डै झण्डै सिमलचौरको. यो तिनै ठाउँमा बस्दाखेरिको रमाइलो क्षण के छ, कहाँ कुन ठाउँमा चाहिँ त्यस्तो रमाइलो अनुभूति गर्नु? रमाइलो त सदैव त्यसमध्येमा पनि
0: रमाइलो असाध्य भयो. छोटो मिठो बसाई जहाँ सुरुवात भयो त्यहाँ
1: सिमलचौर,
0: त्यहाँ मिठो बसाई पनि त्यहाँ भयो. आनन्दको आनन्दको बसाई भयो. त्यसपछि आफ्नै गाउँठाउँ यताउता केही गरौं भन्ने उद्देश्यले माथि त्यहाँ आएपछि होस् आफूले गर्नुपर्ने शिक्षा क्षेत्रमा गर्नुपर्ने सेवा तल्लीन भएर
1: आनन्दसँग
0: एक मिनट पनि तलमाथि नगरिकन स्वच्छ तरिकाले आफूले दिनुपर्ने जुन शिक्षा विद्यार्थीहरूलाई दिइयो.
1: अनि कहिले अवकाश लिनुभयो?
0: अनि त्यसपछि हजुरको झिङ्गनी बन्जाडीमा 68 साल पुस 14 गते हाजिर भएपछि अनि त्यसपछि हजुरको 79 साल असारको 4 गते मेरो रिटायर भयो.
1: 79 रिटायर हुनु,
0: रिटायर भयो. अब यतापट्टि किन 24 जन्म 79 किन रिटायर हो त भन्नु होला. फेरि मेरो नागरिकता 19 साल असारमा पर्या, 1 वर्ष अगाडि. अनि के कारण हो त्यो भर्ना गर्ने बेला त्यस्तै त्यस्तै भारी छ.
1: अनि महादेव सर, अब यो निवृत्त हुनुभन्दा अगाडिको जीवन एक किसिमको जीवन भयो, त्योभन्दा अझ अगाडिको पढाइको जीवन अझ अर्को किसिमको भयो. जस्तो अब त्यो गणेश प्राविको पढाइ भयो, अनि गएर चाहिँ नारायणपुरको पढाइ भयो, फेरि फर्केर गएर चाहिँ प्युठानको
0: रातमाटाको
1: पढाइ भयो,
0: त्यसपछि पुणीखोला क्याम्पसमा 6 महिना भयो,
1: क्याम्पसको 6 महिनाको पढाइ भयो. यो विद्यार्थी अवस्थाको त एउटा जीवन रह्यो, अनि शिक्षण पेसाको अर्को जीवन रह्यो.
0: अनि त्यसपछि थोरै हजुरलाई त्यहाँ के भन्न के जोड्न खोजे भनेपछि, मैले त्यहाँ पुण्डीखोलामा 6 महिना पढेपछि अनि राजनीतिमा यताउता भएको हुनाले अति चित्त बुझेन र अनि छोड्ने परिस्थिति पर्यो. क्याम्पस प्रमुख त राम्रो हुनुहुन्थ्यो त्यहाँ, मुख्यनाथ तिवारी भन्ने, हजुरले नाम सुन्नुभयो कि होला. अनि त्यसपछि मैले बीचमा हजुरको 40-41 सालतिर होइन इन्टर त गर्नुपर्छ भन्ने मन जाग्यो र अनि त्यति बेला अब इन्डियातिर जाने चलन हजुर, अनि चाहिँ बनारसमा गएर अनि पढे, अनि इलाहाबादमा गएर परीक्षा दिएँ र आइए,
1: त्यहाँबाट
0: पास गरेँ. त्यति बेला हजुरको बनारसमा हाम्रो चाहिँ यहाँका एमाले नेता शंकर पोखरेल दाई त्यही चाहिँ पढ्न जानुहुन्थ्यो, उहाँले हामीलाई ट्युसन पढाउनुहुन्थ्यो, पढाउने पढ्ने अप्रवासी नेपालीमा बस्ने. अनि त्यसपछि मोहन चापागाई भन्ने सुन्नु, अनि रामेश्वर थापा भन्ने, उहाँहरूले कोचिङ पढाउनुहुन्थ्यो हामीलाई. अनि प्युठानका हामी थुप्रै थियौँ, दाङका पनि थुप्रै हुनुहुन्थ्यो. यता हजुरको यता तिरका बिजोरीतिरका नेमबहादुर ओली हो कि के भन्ने समथिङ त्यस्तै हुनुहुन्थ्यो. अनि उहाँहरूसँग अलि एकजना सक्राम पढाउनुहुन्थ्यो, के नाम गरेका सर, उहाँ पनि साथी जानुभएको. अनि पूर्ण अधिकारी दाई उहाँ पनि जानुभयो. अनि त्यति पढाइको माहौल त्यहाँबाट सिद्धियो सर. अनि सिद्धिएपछि
1: अनि आजभोलिको दिनचर्या कसरी चलिरहेछ? मैले यो तिनवटा जोडेँ कि, विद्यार्थी हुँदाखेरिको अवस्था एउटा जीवन बिताउनु भयो, शिक्षण हुँदाखेरिको शिक्षक हुँदाखेरिको जीवन एक किसिमको बिताउनु भयो, त्योभन्दा पछाडिको जीवन कसरी चलिरहेको छ?
0: अहिलेको जीवन त सर अब यही अब बीचमा जागिर 79 जागिर रिटायर हो. जागिर रिटायर भएपछि अब चाहिँ थोरै परिवारतिर पनि जोड्न लागे, म अब श्रीमती म अनि चाहिँ मेरा छोराहरू 3 भाइ, छोरी एउटी हुन्. तिनीहरूलाई पढाइ देखा यताउता गरियो अनि त्यसपछि आफ्नो उसमा लागे. बिहा गरिसकेपछि बच्चा जन्मिने बेला छोरी स्पायर भइन्, नातिनी जिलो छोडेर स्टाफ नर्सी थिइन् उनी. अनि त्यहाँ त्यस मुनिका 3 भाइ छोरा हुन्, जेठो बाबु अहिले चाहिँ नेपाल विद्युत प्राधिकरणमा काठमाडौँ बागमती परेशमा जाहिर खान्छन् 7 तहमा. माइलो बाबु अमेरिकामा छन्, पहिले चाहिँ यहीँ नेपाल एयरलाइन्समा जाहिर खाए, अहिले चाहिँ काठमा पढ्न गएका हुन्, उतै चाहिँ क्यालिफोर्नियामा मेटा कम्पनीमा जाहिर खान्छन्. अनि कान्छो बाबुले सीए उत्तीर्ण गरेर अहिले आफ्नै फर्म खोलेर बसिया छन् अनि दुई भाइ छोराको बिहादान गरिदिएछ एउटाको गरेछ हैन त्यही बाहिरतिरको बाँकी त्यही छ।

0: अनि बीचमा चाहिँ म रिटायर भइसकेपछि तुरन्तै उतातिर गइयो हजुरको अमेरिकामा छोराले बोलाए अनि छोरा हेरौँ जाउँ अब ठिकै छ छोरा बसेको ठाउँ अमेरिका भन्ने कस्तो रहेछ त्यो पनि यसो बुझिहालौँ भनेर अनि त्यहाँ पुगियो अनि त्यसपछि तीन महिनाको बसाइ गरेर फर्कियौँ रमाइलो लाग्यो त्यहाँको जो ठाउँ राम्रो रहेछ विकास भने त्यस्तो हो विकास अनुशासन सभ्य आदि इत्यादि होइन कर उठाउँछ सबै लगानी त्यसैमा लगाएको छ नेपालमा कर उठाउँछ कहाँ जान्छ कहाँ जान्छ सारा भ्रष्टाचारमा गएको छ होइन यसले गर्दाखेरि देश देखियो हेर्नुहोस् अमेरिका भन्ने अमेरिकै रहेछ त्यहाँ गइयो अनि त्यसपछि आएर काठमाडौँ बाबुले घर बनाउनु भयो बुवा भनेर भन्न लागेर अनि त्यही घरतिर लागियो एक वर्षसम्म त्यतातिर गएको छ र 81 त्यताको अनि हजुरको 82 साल वैशाख 30 गते 81 चाहिँ श्रीमती चाहिँ एक्सिडेन्ट भइ अनि त्यसपछि त्यो भएपछि अनि तत्कालै यहाँबाट नेपाल अन्जा नेपाल अन्जाबाट एयर उसको हेलिकप्टर चार्ज गरेर काठमाडौँतिर पुर्याइयो अनि ठुलो चाहिँ मेरो भाग्य राम्रो र उनको पिठो नसकिया हुनाले त्यो बाँच्न सफल भइ उपचार गरियो त्यो एक वर्ष त्यो 2 हजार अहिले जे सुधार राम्रो भएको छ बाँकी जीवन त यो भेटघाट अहिले कहिले कहाँ यसो वृद्धहरूसँग भेटघाट गर्ने हुने घुम्ने यही छ दिनचर्या घरमा बस्ने बुढाबुढी बस्छौँ बाबुहरू काठमाडौँ बस्छ हामी यतै छौँ सर
1: मैले अलिकति बामदेव सरले पढ्दाखेरिको त्यो विद्यार्थी अवस्था र आजभोलिको विद्यार्थीको अवस्था जस्तो यहाँले प्राविमा पढ्दाखेरि र आजभोलिका प्राविको विद्यार्थीको अवस्था तुलना गर्नु पर्यो भने के भन्नुहुन्छ यहाँले
0: अब उतिखेरको चाहिँ अब अलिकति हामीलाई डर लाग्ने सरहरू भनेपछि अनुशासनमा बस्ने सरले दिएका गृह कार्यहरू है गर्नुपर्छ है भोलि नजा गर्ने नि त हामीलाई भोलि पिट्नुहुन्छ गाली गर्नुहुन्छ कान समाउनुहुन्छ सिस्नु हान्नुहुन्छ भन्ने अलिकति नैतिकतिर शिक्षातिर अलि थियो सर अहिलेका विद्यार्थीमा यो नैतिकता भन्ने चाहिँ ठ्याम्मै छैन प्रवृत्तिको जमाना त छ त्यही भएर अलिकति नैतिकता पनि छैन अनुशासन छैन संस्कार छैन त्यसले गर्दाखेरि पहिलेको तुलना र अहिलेको तुलनामा धेरै फरक छ सर
1: अनि अहिले पढाइ पनि खस्किया हो भन्न सकिन्छ
0: खस्किएकै हो सर खस्किया घरमा चाहिँ अनुशासन छैन डर छैन बाबाआमाले भने मान्दैन आवरा भएर हिँड्छ भने त्यो विद्यार्थीले कहिले पनि विद्यालयमा काम गर्दैन
1: अब म यति नै एउटा प्रसङ्ग जोड्न मन लाग्यो
0: भन्नुहोस्
1: यो अभिभावकलाई पनि काम लाग्ने जस्तो नि यहाँले आफूले पढ्दाखेरिको अवस्था र आजको अवस्थाको विद्यार्थीको तुलना गर्नुभयो हामी यसरी चाहिँ डराउँथ्यौँ शिक्षकहरूसँग चाहिँ हामी एउटा अनुशासित रूपमा चाहिँ हामी थियौँ विद्यार्थी अवस्थामा शिक्षकले दिएको कामहरू गर्थ्यौँ आजभोलिका विद्यार्थीहरूसँग त्यो छैन भन्ने कुरा गर्नुभयो तुलनामा यसको कारण कहाँ गयो भन्दाखेरि विद्यार्थीको पढाइ खस्कियो भन्ने कुरा भयो अब यो खस्किनुमा विद्यार्थी स्वयं कमजोरी रह्यो कि अभिभावकको कमजोरी रह्यो कि शिक्षकको रह्यो कि कसको देख्नुहुन्छ
0: सबैको हो सर अब चाहिँ घरमा चाहिँ अनुशासित भएन बाबाआमाले भने जे गर्छ गर्छ पढाइ पढ्छ जे गर्छ भनेर छोडिदिने वातावरण अलिकति
1: बाबाआमाले गरे
0: त्यसले गर्दाखेरि विद्यार्थी अलि खुल्ला भयो त्यो भयो यहाँ विद्यार्थी जब परिवारमा खुल्ला भएर हिँड्छ भने विद्यालयमा त्यति राम्रो अनुशासित भएर बस्न सक्दैन त्यो विद्यार्थी शिक्षकहरूबाट पनि पहिले जस्तो शिक्षकहरू अनुशासित सभ्य भएर विद्यालयमा हामीले गर्नपर्छ है हाम्रो कर्तव्य हो भन्नेतिर अलिकति कमी कमजोरी भएको हो कि भन्ने महसुस चाहिँ
1: भएको
0: छ सर अब धेरै शिक्षकहरूले त गर्नुभएको छ सर थोरै शिक्षकहरूमा त्यस्तो किसिमको वातावरण म पनि प्युठानमा हामीले अनुशासित सबै भएर विद्यालयतिर गर्नुपर्छ है विद्यालय गर्नुपर्छ किनभने आफ्नो छोरो जस्तै अर्काको छोरो पनि हो मानौ त्यही ठाउँमा आफ्नो छोरो हुन्थ्यो भने कसरी गरिन्थ्यो त्यस्तै सम्झिनु पर्यो अर्कोलाई पनि त्यसरी गर्नुपर्छ प्युठान र दाङको तुलनामा दाङमा अलिक खुला माने सर मैले टिचरहरूमा पनि अलिक खुला अलि सर तपाईँ किन यस्तो अलिक टाइट किन देखिनु भएको छ अलिकति उयो गर्नुहुन्न भनेर मलाई भन्नुहुन्थ्यो केही म्याडम सर केही म्याडम सरहरू किनभने त्यति बेला अलिक खुला दिउँसै चाहिँ अब हिँड्ने चलन भएको त्यस्तो बुझियो अनि पछि आइसकेपछि विद्यालयमा टाइट गर्नुपर्छ है भन्ने मानसिकता सबैमा जाग्यो.
1: अब यसलाई विद्यालयमा गर्न आवश्यक छ नि,
0: आवश्यक छ सर, अति
1: भन्नुहोस् एउटा एउटा पोइन्ट, विद्यार्थीले के गर्ने, अभिभावकले के गर्ने, शिक्षकले के गर्ने, सरकारले के गर्ने, किनभने मुख्य कुरा त सरकार हो. एक एकवटा पोइन्ट मात्र.
0: अब विद्यार्थी त अनुशासित सबै भएर आफ्नो आफूले पढ्नुपर्छ, के को लागि पढ्ने त राम्रो मान्छे बन्नको लागि अनुशासित सभ्य हुनु पर्यो, सरले भनेका कुराहरू मान्नु पर्यो, ग्रहण गर्नु पर्यो, होइन चित्तमा बुझेका कुरा चाहिँ आफूले सरहरूसँग सोध्नु भयो, त्यो कुरो भयो. अर्को कुरो विद्यार्थीलाई परिवारले पनि आफ्नो छोराछोरीलाई के गर्छ त भन्दा केयर गर्नुपर्छ, हरेक पक्षमा हरेक समयमा परिवारले केयर गर्न अत्यन्त जरुरी छ. अर्को शिक्षकले म पनि यही जागिर हो, मैले पनि आफ्नो बच्चाहरूको विद्यालयमा पढाएको छु, अनि त्यो विद्यालयमा मेरो बच्चालाई सरले पढाइदिएन भने के हुन्छ र मैले यहाँ पढाइन भने त्यसको परिणाम के हुन्छ भन्ने कुरो बुझ्न जरुरी छ. त्यसले गर्दाखेरि मेरो छोरालाई पढा जस्तै तरिकाले उहाँले विद्यार्थीलाई बुझिदिन जरुरी छ.
1: अनि सरकारले,
0: सरकारले त टिचरहरूलाई सेवा सुविधाहरू दिनुपर्ने, अनि चाहिँ हजुरको विद्यालयमा पूर्वाधारहरू कमी कमजोरी भएका ठाउँमाहरू रेखदेख गर्ने, अनि चाहिँ जनपक्षीय चासो राख्ने, त्यहाँको व्यवस्थापन कस्तो छ सबै कुरामा रेखदेख गर्ने,
1: अनुगमनको
0: पाटो राख्नुपर्छ, अनि टिचरहरूलाई समय समयमा ट्रेनिङको व्यवस्था सर. अब यो त हिजोको पढाइको परिस्थिति र अहिलेको पढाइको परिस्थितिमा धेरै अन्तर छ, त्यसले गर्दाखेरि समयानुकूल ट्रेनिङहरूको व्यवस्था, तालिमको व्यवस्था गर्न जरुरी छ.
1: हामी कार्यक्रमको अन्त अन्ततिर जाँदैछौ. यो विद्यालय व्यवस्थापन समितिमा अभिभावक रहने भनेर भनेको छ, अभिभावकबाट चुनिएर जाने जुन व्यवस्था छ, यो व्यवस्था ठिक अथवा कुनै निकायले चाहिँ त्यहाँ विद्यालय व्यवस्थापन समिति गठन गरिदिने, यहाँलाई कस्तो लाग्छ, कुन ठिक जस्तो लाग्छ?
0: मेरो विचारमा त अभिभावकबाट नै चुनिएर गएको
1: राम्रो
0: व्यवस्थापन समितिको व्यवस्थापकले नै जिम्मेवारीपूर्ण तरिकाले काम गर्न सक्छ कि जस्तो लाग्छ.
1: अनि यसमा ठूलो राजनीति हुन्छ भन्छन् नि,
0: यो राजनीति चलखेलले नै बिग्रियो नि सर. अहिले जति पनि शिक्षा बिग्रियो छ राजनीति चलखेलले, त उसको यो एमालेको रे, माओवादीको रे, काँग्रेसको रे, अर्को पार्टीको रे, आरे उहाँ स्वच्छन्द हुन जरुरी छ मेरो विचारमा त. यसमा राजनीति पूर्वाग्रह नगरिकन विद्यालयमा चाहिँ राजनीति गर्यो भने त त्यो राजनीतिको थलो भन्छ, विद्यालयको गुणस्तर चाहिँ राम्रो हुँदैन छ मेरो बुझाइमा.
1: अब अन्ततिर जाँदैछौ, नेपालमा नयाँ सरकार बनेको छ,
0: हजुर हजुर,
1: यो कतिले सोचे अनुसारको बन्यो, कतिले नसोचे अनुसारको बन्यो, किनभने जो जसले सरकार बनाएको छ उनीहरूले पनि हामीले त यसको कल्पना गरेका थिएनौँ पनि भन्छन् भनेर भन्ने सुनिन्छ, कसैले चाहिँ त्यो कुरा बाहिरै भनी पनि राखेका छन्. यो शिक्षा क्षेत्रमा सुधार गर्नका निम्ति यो सरकारले एक दुईवटा कुरा यो गरिदियो हुन्थ्यो भने, तपाईँ त एउटा विद्वान मान्छे हुनुहुन्छ नि, केही सोचिराख्नु भएको छ, एक दुईवटा यो गरिदियो हुन्थ्यो भन्ने मनमा लागेको कुरा राखिदिनुहोस् न, के गरिदिएपछि राम्रो हुन्थ्यो नयाँ सरकारले?
0: अब नयाँ सरकारले त अब चाहिँ अलिकति के छ भनेपछि, विद्यालयमा टिचरहरू हुनुहुन्छ, टिचरलाई उचित पारिश्रमिकको व्यवस्था, जस्तो बाल विकासहरू, अनि विद्यालय कर्मचारीहरू, अनि त्यहाँ लेखापालहरू, टिचरहरूलाई पनि उचित तलब वृद्धि गरिदिन जरुरी छ, अनि विद्यालयको व्यवस्थापन राम्रो गरिदिन जरुरी छ. अहिलेको परिप्रेक्ष्यमा यो नयाँ प्रविधिको व्यवस्था हुन पनि जरुरी छ विद्यालयमा.
1: बाबुदेव सर,
0: हजुर,
1: तपाईँ निवृत्त शिक्षक हुनुहुन्छ,
0: हजुर,
1: गत वर्ष भन्दाखेरि यो तीन चार वर्षसम्म निवृत्तहरूको तलब वृद्धि भएन, अहिले चाहिँ त्यो 10% भनिएको छ, कहाँ 21% भनिएको छ, कहाँ 20% भनिएको छ, अनि के प्रोत्साहन भत्ता भनिएको छ, अनि फेरि बहालवालालाई छुट्टै के भन्न भनेको छ, यसमा तपाईँहरू कति चित्त बुझाइ छ, के भन्न चाहनुहुन्छ सर?
0: अब यसमा सर अब के गर्ने, अब जति दियो त्यतिमा खुसी हुन पर्ने अवस्था रहेछ सर। अब यो रोएर पनि हुन्न, रोएपछि बच्चाले खान पाउँछ, हामी रोएर केही पाउँदैन, बस जति दिन्छौँ त्यति खा भनेर भन्या जस्तो हो। अब उचित व्यवस्थापन शिक्षकहरूलाई पनि गरिदिन पर्ने, भोलिका दिनमा विद्यालयका हरेक क्षेत्रमा विविध शिक्षकहरूबाट पनि सरकारले सुझाव सल्लाह लिएर अगाडि बढ्न जरुरी पनि छ। विद्युत सरहरू पनि हुनुहुन्छ, उहाँहरूबाट सेयरिङ गरेर विद्यालयमा हरेक कुरामा व्यवस्थापनदेखि लिएर हरेक पक्षमा के कसरी गर्ने भनेर सुझाव सल्लाह लिन जरुरी जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि सरकारले पनि अब अलिकति अब केयर गरेर, हुन त देशको आर्थिक अवस्था नाजुक छ, त्यसले गर्दाखेरि अब धेरै बढाउन पर्छ है भन्दा पनि भएन हामीले, अनि विद्यालय अब देशको अवस्था हेरिकन टिचरहरूलाई पनि त्यही अनुसारको सेवा सुविधा दिएमा राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई
1: एकदम। अब हामी अन्तमा पुग्यौं, मैले यहाँको जीवनका धेरै तरंगहरू उठाउन खोजे, कति उठ्यो कति उठेन अब श्रोताको माझमा पुग्यो त्यो कुरा। अन्तमा केही भन्न मन लागेको छुटेको केही छ भने छोटोमा राखिदिन अनुरोध गरे सर।
0: अन्तमा त्यस्तो केही छैन सर, मैले चाहिँ हजुरले सोधेका कुराहरूमा कति कुराहरू सहज ढंगले दिन सके, कति कुराहरूमा कमी कमजोरी भयो होला, ती कुराहरूलाई हजुरहरूले सुझाव सल्लाह दिनुहुनेछ भन्ने आशा राख्दै यस रेडियो मध्यपश्चिम परिवार लगायत व्यक्तिगत रूपमा हजुरलाई अझ विशेष धन्यवाद दिँदै बिदा हुन्छु। हस्त,
1: यो आज मिठो समय र संवादका लागि मैले यो 12 रेडियोको तर्फबाट यहाँप्रति आभार व्यक्त गरे, धन्यवाद। आदरणीय श्रोता, हामीले तिन्जेल एउटा पाको शिक्षक, पुराना शिक्षक, गुरु, सम्मानित गुरु बामदेव अधिकारीसँग उहाँका जीवनका भोगाईका कुराहरू र वर्तमानका कुराहरू पनि हामीले यहाँहरूको माझमा पस्केका छौं। म पुनः उहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसै गरेर तिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजको बसाईबाट यो संचालक पद्म प्रसाद शर्मा विदा चाहन्छ। हस्त, अभिवादन, जय शिक्षा।
2: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 7 बजेको छ।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 ब्युटी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
8: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
9: बिमा गराउन जाँदैछु
8: बिमा किन गर्नु पर्यो सर बिमा
9: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
8: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
9: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
8: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
10: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
8: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
9: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
8: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
11: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: ल देख्नु भएन औषधि हालेको
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
4: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
5: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 9857771546
8: होइन भाइला लखर लखर कहाँ हिँडिस्
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए घुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9848987741
11: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
12: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
13: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
14: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू:
14: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
14: जापानिज सुशी तालिम,
11: वेटर र वेट्रेस,
14: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू:
14: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
11: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
14: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
14: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
13: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
11: सम्पर्क मोबाइल 98410170909।
14: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
15: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
16: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराहीमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
16: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
15: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
16: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
15: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
17: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9928।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: एसएई पूरक परीक्षा असार एक गतेदेखि नतिजा दुई साता भित्रै प्रकाशन गर्ने तयारी। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव, आपूर्ति सहज गर्न भारतबाट आयात शुरू।
2: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, 400-500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज संसारमा। अब
1: काठमाडौँ सेन्जेन सीधा उडान शुरू। चीनसँग हवाई सम्पर्क विस्तार। रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र। 23 जिल्लामा नेतृत्व चयन।
3: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ।
1: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र। एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ। वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थ बीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ। त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाई छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ। बढ़दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो।
6: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीड़ित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले संगत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
5: राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 अनुसार पनि नेपालमा 10% वयस्क र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्क र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ़दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचांक समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ़दो मानसिक समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। मानव तनाव हुँदा बिचौनी, चिन्ता, निन्द्रामा समस्या, थकान, एकाग्रमा कमी, चिड़चिड़ापन, टाउको दुख्ने तथा मुटुको धड़कन बढ़ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ? सीआईएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो।
7: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामीले तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन? अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, एजुकेसनको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटिजहरू हुनसक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुनसक्ला।
5: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएनलाई बताउनुभयो।
2: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोरै छ। अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइल चाहिँ बंगलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले आज मात्रै वीरगंज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो हो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
5: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मध्य प्रदेशमा काठको मूल्य घटाइएको छ। मध्य प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठगत्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासोपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कडालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
3: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ अधिवेशन अगाडि पनि हुने सम्भावना छ। त्यो बेला भएन भने उनीहरू तिनीहरू त्यो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मोत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
5: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सिधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सीधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो।
8: सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू। खेर जाने मकैको डाँठ अब आमदानीको स्रोत बन्दै
9: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
8: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्ट सँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: का हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अगुरी
2: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5162-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब साइलेज उत्पादनको कुरा हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ
5: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन् पहिले बेकार खेर जाने मकैको डाँठ नै अब आमदामीको स्रोत बनेको छ उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ दोस्रो यही डाँठबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन् जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ
6: गाई बस्तुले खाने दाना यसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व
5: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ
7: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछु र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु
5: सहकारीमा हाल 1288 सदस्य छन् जसमा 1211 महिला रहेका छन् यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ
8: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन गर्छ सिजनमा र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले एफएओबाट हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु
5: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने दूध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ
9: साइलेजको बेनिफिट साइलेजको फाइदा खासमा वस्तुहरूलाई हुने भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ
5: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाई छ प्रकाश मैनाली सीआईएन सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ
10: खण्डकाव्यको ओज घट्दै पाखा पखेरा

0: च पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन्। छोटो बसाईमा काव्य पढिसकियोस्।
1: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने अनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082563479,
4: मोबाइल नम्बर 98494667487।
6: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
7: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
6: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
7: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
6: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
7: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्। यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्रीप्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावना बारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नु भएको छ।
0: छोटो बसाईमा काव्य पढिसकियोस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनेरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने, छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन्, ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ। काव्यशास्त्रकारहरूले त्यसालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो, यत्रो छ पहिले किताब सम्बन्धै, यत्रो छ कहिले पढ्नु, त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति। अब सानो छ भने एक बसाईमा पढिसकिन्छ, पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ। त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई।
11: हजुर, तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: हस्, यहाँ प्रकृतिपरक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा वन कुञ्ज भित्र, मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन्, सिंहो धरामा परिपूर्णता छन्, आमा बिना

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छदेन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौँ न छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन् अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बन्नुभएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसंगमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात खण्डकाव्य एकस्वर्गीय पनि हुन्छ, त्यहाँ बहुस्वर्गीय नभएर एकस्वर्गीय पनि खण्डकाव्य हामीले देखेका छौं। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ, त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन, त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको
2: हो। हजुर, अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न। अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्। अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ। अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानसपटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
2: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
2: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ। तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ। अलिकति कविताको ओझ चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नुभएको कविता पहिलो पाठमै छ कक्षा नौमा। यो हुँदाहुँदै पनि यतिले पुगेन। म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेख्न पढेको बारेमा हाई स्कुल लेभलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तार बिस्तार हराउँदै गएको छ। अब यो फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ। सधैँभरि माधव प्रसाद घिमिरेको बारेमा मात्रै पढ्ने, देवटाको बारेमा मात्रै पढ्ने, अनि भानुभक्त आचार्यको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
3: मधेसमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसरी पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुँदैछ। नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाण्डु सेन्जेन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू। आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसीसी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम राङ च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतीय विदेश मन्त्री जयशंकरसँग परराष्ट्र मन्त्री खनालको भेटवार्ता, खुला सीमा क्षेत्रको सुरक्षा कायम राख्न मिलेर काम गर्ने प्रतिक्रिया।
0: संविधान संशोधनका लागि विपक्षी दलहरू पनि आन्तरिक छलफलमा, एमाले सरकारी कार्यदललाई नमान्ने, बजेट बारे पूर्व अर्थमन्त्रीहरूको प्रतिक्रिया।
1: मकवानपुरमा भएको सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका चारजना मध्ये एकजनाको मृत्यु, एघारजना घाइते।
0: गाजामा इजरायली आक्रमणमा परि पाँचजनाको ज्यान गयो, 49 जना घाइते। इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको ट्रम्पको दावी।
1: र एसएससी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार, श्रेयस अहिरको कप्तानीमा भारतीय टी ट्वेन्टी टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्तालाई तीव्रता दिनुभएको छ। 3 दिने भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएका खनालले आज भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटमा भारतीय विदेश मन्त्री जयशंकरले नेपालसँग खुला सीमा रहेका क्षेत्रमा सुरक्षा कायम राख्न मिलेर काम गर्ने बताउनु भएको छ। उहाँले स्टार्टअप, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरूमा सँगै अघि बढ़ने अवसर भएको समेत बताउनु भएको छ। सो क्रममा उहाँले नेपाल भारत सधैं एक अर्काको साथमा उभिएको स्मरण गराउनुभयो। पश्चिम एसियामा जारी संकटको समयमा पनि नेपालमा इन्धन आपूर्ति निरन्तर गइरहेको भारतीय विदेश मन्त्रीको भनाइ छ। बिहान भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट्नुभएका परराष्ट्र मन्त्री खनालले त्यसअघि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथावालेसँग भेटवार्ता गर्नुभएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सभापति रवि लामिछाने हिजो बेलुकी मात्रै 5 दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको थियो।
1: संविधान संशोधनको बहसलाई संस्थागत र व्यापक बनाउन सरकार तथा राजनैतिक दलहरूले आफ्नो तहबाट छलफललाई तीव्र बनाएका छन्। सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदल 2082ले विभिन्न क्षेत्रका विज्ञ, पूर्व पदाधिकारी, राजनैतिक दल, निजी क्षेत्र र नागरिक समाजसँग चरणबद्ध रूपमा परामर्श गरिरहेको छ। संविधान संशोधनको विषयमा प्रमुख राजनैतिक दलहरूले आन्तरिक छलफल तीव्र पारेका छन्। सहकर्मी माधव तिमल सैनाबाट।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संविधानविद, नागरिक समाज र अन्य दलहरूसँग छलफल गरिरहेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनबारे आफ्नो धारणा तयार गर्ने जिम्मेवारी पार्टीले महसुस गरेको बताउनुभयो। उहाँले सरकार र दलहरूले आफ्नो तरिकाले प्रक्रिया अघि बढ़ाए पनि अन्तत साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
4: अन्य दलहरूसँग पनि सहकार्य र छलफल पनि चलाइरहेका छौँ, संविधान विद्रोह पनि कुराकानी गरिरहेका छौँ, अन्य नागरिक समाजसँग पनि हाम्रो कुराकानी चलिरहेकै छ। त्यसले गर्दा कोही पनि संविधानको बारेमा आफ्नो दृष्टिकोणहरूलाई सार्वजनिक गर्नुपर्ने कर्तव्य बोध छ हामीलाई। त्यो कर्तव्यका साथ वित्तीय लगानी ल्याउँछौँ। सरकारले आफ्नो तरिकाले गर्छ, हामी आफ्नो तरिकाले गर्छौँ, जे हुन्छ त्यो ठाउँ त पुग्ला, साझा बिन्दु त पुग्ला।
3: अर्को प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरु बरालले भने सरकारले गठन गरेको कार्यदललाई संविधानले नचिन्ने भन्दै उक्त कार्यदलसँग छलफल नगर्ने बताउनु भएको छ। संविधान संशोधनका लागि संविधानमै व्यवस्था गरिएका प्रक्रिया अनुसार अघि बढ़नुपर्ने बताउँदै उहाँले एमाले विशेषज्ञहरूको राय सहित आफ्नै ढंगले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।
5: नेकपा एमाले विशेषज्ञहरूको
4: राय सहित गर्नुपर्ने संवैधानिक प्रबन्ध भित्रका कुरामा तयारी गर्दैछ। सरकारले जे गठनको समिति छ त्यो समिति उपयुक्त छैन, किनभने त्यो समितिलाई संविधानले छैन।
3: नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि नेता देव गुरूङको संयोजकत्वमा कार्यदल गठन गरेर सुझाव संकलन तथा मस्यौदा लेखनको काम अघि बढ़ाइरहेको छ। संयोजक गुरूङले कार्यदलले नीतिगत सुझाव तयार गरी पार्टी नेतृत्व मार्फत सरकारलाई बुझाउने तयारी गरिरहेको जानकारी दिनुभयो।
5: कार्यदल बनाएर सुझावहरू तयार गर्नका लागि कार्यदल बनाएर छलफल चलाउँदैछ, सुझावहरू पनि संकलन गर्ने, त्यसको तयारी गर्ने, ड्राफ्ट तयार गर्ने, नीतिगत सुझावको लागि ड्राफ्ट तयार गर्ने क्रम चलिरहेछ। त्यो दलले सकेर केन्द्रीय कार्यालयमा संयोजक र सहसंयोजकलाई पेश गरिसकेपछि उहाँले आवश्यक मिटिङ बसेर अनि काँडछाँड थपघट गरेर बाबललाई चाहिँ सरकारलाई सुझाव पठाउने कुरा चाहिँ हुन्छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने वडा र पालिका तहको निर्वाचन सम्पन्न गरेपछि आजदेखि जिल्ला अधिवेशन र निर्वाचन प्रक्रिया शुरू गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा जिल्ला अधिवेशन सञ्चालन भइरहेको जनाएको। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशन पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण चरण भएको बताउनु भएको छ। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा 3 सदस्यीय जिल्ला निर्वाचन समिति तथा 7 प्रदेशमा 5 सदस्यीय प्रदेश निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ। प्रदेश अधिवेशन जेठ 26 गतेदेखि शुरू हुनेछ। आयोगका अनुसार हालसम्म 4,246 वडा समितिको अधिवेशन सम्पन्न भएको छ भने थप 4 तदर्थ वडा समिति अध्यावधि गरिएको छ। त्यसै गरी 512 पालिका समितिको अधिवेशन सम्पन्न भइसकेको र थप 4 तदर्थ पालिका समिति अध्यावधि गरिएको जनाइएको छ। राष्ट्रिय महाधिवेशन अघि 77 मध्ये 67 जिल्लामा निर्वाचन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको आयोगले जनाएको छ। आज 7 प्रदेशका 38 जिल्लामा मतदान तथा नेतृत्व चयन प्रक्रिया जारी रहेको छ भने भोलि थप 27 जिल्लामा निर्वाचन हुने कार्यक्रम छ। विशेष सांगठनिक अवस्थाका कारण एक जिल्लाको निर्वाचन जेठ 26 गतेका लागि सारिएको आयोगले जनाएको छ। सोही दिनबाट बागमती प्रदेशमा प्रदेश अधिवेशन पनि शुरू हुनेछ। कार्यतालिकामा समावेश नभएका बाँकी 10 जिल्लाको अधिवेशनमा नै राष्ट्रिय महाधिवेशनपछि कर्मश सम्पन्न गरिने जनाइएको छ। राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-8-9 गते चितवनमा हुँदैछ।
1: प्रमुख विपक्षी दलका पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटबारे सार्वजनिक कार्यक्रम मार्फत आफ्नो धारणा राखेका छन्। प्रधानमन्त्रीको विरोधमा विपक्षी दलले संसदमा अवरोध गर्दा बजेटमाथिको छलफल अघि बढ़न सकेको छैन। नाराबाजीकै बीच प्रतिनिधि सभामा बजेटमाथिको छलफल शुरू गरियोस् भन्ने प्रस्ताव पेश गरिएको थियो। राष्ट्रिय सभामा समेत विपक्षीले नाराबाजी सहित विरोध गर्दा बैठक बस्न नसकेको हो। प्रतिनिधि सभाको बैठक पर्सि जेठ 25 गते र राष्ट्रिय सभाको बैठक 26 गतेका लागि धकिलिएको छ। संसदमा बजेटमाथिको छलफल हुन नसकिरहेका बेला प्रमुख विपक्षी दलका पूर्व अर्थमन्त्रीहरूले सार्वजनिक कार्यक्रम मार्फत बजेटमाथि टिप्पणी गरेका छन्। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
6: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता समेत रहनुभएका पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बजेट सरकारको स्रोत सुनिश्चितताका हिसाबले अत्यन्त कमजोर रहेको बताउनु भएको छ। नेपाली कंग्रेसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले विगतमा पनि उपलब्ध स्रोत भन्दा केही बढ़ी आकारको बजेट ल्याउने परम्परा रहेको भए पनि यसपटक झन ग्याप गरिएको बताउनुभयो। कमजोर स्रोत भएकै कारण आगामी वर्ष 7% आर्थिक वृद्धिको लक्ष्य हासिल हुन असम्भव रहेको महतको भनाई थियो। उहाँका अनुसार बजेटमा प्रस्तावित राजस्व, वैदेशिक सहायता तथा वैदेशिक सहयोगका लक्ष्यहरू यथार्थपरक नदेखिएकाले बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। करमाथि कर थपेर महँगी मात्रै बढ़ाइएको उहाँको टिप्पणी छ।
7: बिजुलीमा बढ़ेको छ, त्यसपछि सार्वजनिक यातायातमा बढ़ेको छ, अनि बिरामी हुँदा बिरामी अस्पतालमा जाँदा बढ़ेको छ। तपाईँले सानो 1-2 हजारमा सेयर मार्केटमा हालौँ भने त्यहाँ पनि बढ़ेको छ, अनि सानो तिनोमा 2 आनाको जग्गा किन्नु, बाहिरबाट पठाएको पैसाले गाउँमै थोरै चाहिँ जग्गा जमिन किन्नु, त्यहाँ बढ़ेको छ। त्यो सबै जोड्नुहोस् त कति रुपियाँ हुँदो रहेछ। अनि शिक्षामा अब निजी क्षेत्रमा जानेले त त्यो धनीले जान्छ नि, त्यसकारण चाहिँ निजी क्षेत्रलाई लगायौं भन्नुभएको छ। तर सार्वजनिक शिक्षाको गुणस्तर उठाउने प्रस्ताव छ भन्दा त केही पनि देखिँदैन।
6: नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटले केही महत्वपूर्ण क्षेत्रलाई पर्याप्त प्राथमिकता दिन नसकेको बताउनु भएको छ। उहाँले नेपालका व्यवसायीहरू मार्कामा पर्ने प्रमुख कारण मध्ये उधारो रकम असूल गर्न कठिनाई हुनु पनि एक रहेको उल्लेख गर्दै यस विषयमा प्रभावकारी कानून तथा सरकारी संयन्त्र आवश्यक रहेको धारणा राख्नुभयो। पाण्डेले राष्ट्रिय गौरवका आयोजनाहरू धेरै भए पनि पर्याप्त बजेट अभावका कारण कुनै पनि आयोजना समयमै सम्पन्न हुन नसकेको बताउनुभयो।
8: नेपालमा व्यवसायीहरू मर्कामा पर्ने एउटा कारण मात्रै उधारो होइन नभएर हो, उधारो दिन्छन्, असुल उपर गर्न पुलिस कहाँ गयो भने यो तिम्रो म्याटर हो म गर्दिन भनिदिन्छ। जबकि अमेरिकामा के हुन्छ, अरू देशमा उधारो सरकारले असुल उपर गरिदिन्छ। त्यो उधारो चाहिँ नेपालको सन्दर्भमा यो जरुरी थियो, ठिक कुरा चाहिँ यसमा आएका छ। यस्ता कतिपय कुराहरू छन्, त्यो बाहेक अर्को कुरा पनि भनेको थिएँ मैले, तर यसमा कुनै कुरा आएको छैन। जस्तो भन्नुहोस् न, अहिले हामीसँग 24-25 चाहिँ राष्ट्रिय गौरवको आयोजना बनेको छ, सबलाई गौरव बनेको छ, पैसा हाल्न नसक्ने, अनि थोरै थोरै पैसा हाल्यो कहिले कम्प्लिट नहुने।
6: कम्युनिष्ट पार्टी नेकपाका नेता तथा अर्का पूर्व अर्थमन्त्री वर्षमान पुलले बजेटमा स्पष्टता र प्राथमिकताको अभाव रहेको टिप्पणी गर्नुभएको छ। बजेटमा विभिन्न विषय समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा केही हदसम्म पपुलिष्ट प्रकृतिको देखिएको बताउनुभयो। पुलले बजेट निर्माणमा सबै राष्ट्रिय दलहरूले उठाउँदै आएका विषयहरू समेटिएको देखिए पनि सरकारको आफ्नै स्पष्ट राजनीतिक दृष्टिकोण र प्राथमिकता पर्याप्त रूपमा नदेखिएको बताउनुभयो।
9: यसमा फोकस सबै चिज भनिएको छ, यसमा चाहिँ हामी अलिकति आरोप गर्दा चाहिँ वैचारिक रूपले के आरोप लाउने गरेका छौँ नयाँ साथीहरूलाई, पपुलिस्टहरू। पपुलिजमको विशेषता के भने, सबैले भनेका राम्रा कुरा, गर्न प्रिय लाग्ने कुराहरू भन्ने, र त्यो पूरा होस् नहोस् त्यस्तो खालको गर्दा, त्यो सही बुझे कार्यक्रम बनाउँदा पनि सबै राष्ट्रिय दलहरूको लिएर राख्नुभयो, तर आफ्नो कुन चाहिँ त आफ्नो यो हो, आफ्नो विचार राजनीति प्रवृत्ति जोड यो भन्ने कुरा त्यहाँ देखाउन सक्नु भएन।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद लिमा अधिकारीले आर्थिक एजेण्डा कुनै एक राजनीतिक दलको मात्र नभई राष्ट्रिय एजेण्डा बन्नुपर्ने धारणा राख्दै ठूला राजनीतिक दल सहित अधिकांश दलका आर्थिक प्राथमिकतालाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र तयार गरिएको बताउनु भएको छ। सांसद अधिकारीले उक्त प्रतिबद्धता पत्रलाई सरकारको प्रमुख मार्गनिर्देशक दस्तावेजका रूपमा स्वीकार गरिएको र आगामी कार्यहरू त्यसै अनुसार अघि बढ़ाइने बताउनुभयो।
10: जुन राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकसँग गरेको करार वाचा पत्र, त्यसपछि जुन सरकार बनिसकेपछि पनि यो राष्ट्रिय एजेण्डामा चाहिँ यो आर्थिक एजेण्डा कुनै पनि एउटा पार्टीको एजेण्डा होइन कि, यो राष्ट्रिय एजेण्डा बन्नुपर्छ भन्ने हिसाबले ठूला राजनीतिक दल, अधिकांश राजनीतिक दलहरूको पनि आर्थिक एजेण्डालाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र समेटेर बनाएको छ। त्यो नै एउटा चाहिँ हाम्रो एउटा गाइडिङ प्रिन्सिपल रूपमा हामीले चाहिँ यो सरकारको त्यसलाई नै पछ्याएर चाहिँ अगाडि बढ्ने हो।
0: नेपाल परिवेशमा कर्णाली प्रदेश सरकारको नीति कार्यक्रम पनि पारित, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
12: गुणस्तरीय प्लम्बिङको प्रपर्द नाम मार्वल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथ ही मार्वल का यूपीपीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
13: सुरक्षा घर को साथ जीवन भर
14: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
1: पछिल्लो 5 वर्षमा हिरासत भित्रै 21 धनुवा र कारागारभित्र 275 कैदी बन्दीको मृत्यु भएको छ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्कले देशभरका हिरासतमा वर्षमै औसत 4 र कारागारमा 55 बन्दीको मृत्यु हुने गरेको देखाउँछ इन्सेकको यो तथ्याङ्कले राज्यको अनुसन्धान र निगरानीमै रहेका नागरिकको सुरक्षा छैन भन्ने देखिन्छ मानव अधिकार कर्मीहरूले भने हिरासत र कारागारभित्र हुने मृत्युका घटनामा निष्पक्ष अनुसन्धान सीसीटीभी निगरानी नियमित स्वास्थ्य परीक्षण र दोषीमाथि कार्यवाही नभएसम्म यस्ता घटना दोहोरिरहने चेतावनी दिएका छन् एक सामग्री सहकर्मी कृष्ण शर्माबाट
15: राष्ट्रिय मानव अधिकार आयोगले हिरासत र कारागारमा हुने मृत्युका घटनाहरूको स्वतन्त्र र प्रभावकारी अनुसन्धान आवश्यक रहेको जनाएको छ आयोगका प्रवक्ता टीकाराम पोखरेलले कारागार र हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षाको जिम्मा राज्यकै हुने बताउनुभयो
16: राज्यका निकायहरू त्यति जवाबदेही नहुने त्यति जाँगर नगर्ने गरेको देखिन्छ र यो अर्को चाहिँ के छ भने यो चाहिँ अपराधी हो नि अपराधी मानव अधिकार खासै हुँदैन भन्ने तरिकाबाट पनि हामी गाइडेड भइरहेका छौँ अपराध गर्ने पनि चाहिँ मानव अधिकार हुन्छ भन्ने ढङ्गको चाहिँ मानसिकता चाहिँ धेरै उच्च त्यो पनि डाइरेक्टली नभने पनि व्यवहारमा चाहिँ कता कता त्यस्तो खालको देखिन्छ
15: प्रवक्ता पोखरेलले विशेष गरी कारागार भित्रको भौतिक व्यवस्थापन उचित बसोबास खानपिन विभेदपूर्ण व्यवहारका कारण पनि मृत्यु हुने गरेकाले यसलाई मानव अधिकार हनन भन्न सकिने भएकाले राज्यले ख्याल गर्नुपर्ने बताउनुभयो
16: उचित बसोबास खानपानको व्यवस्था होइन त्यहाँ कता कता आपराधिक क्रियाकलाप पनि हुने अनि घरले भाइनाइतेहरूको व्यवहार
15: कारागार व्यवस्थापन विभागले भने अधिकांश मृत्यु स्वास्थ्य समस्या मानसिक तनाव र भीड़भाड़का कारण हुने गरेको जनाएको छ विभागका प्रवक्ता सोमेन्द्र नेउपानेले बाहिर आए जस्तो तथ्याङ्क सत्य नभएको दावी गर्नुभयो उहाँले व्यवस्थापनमा केही समस्या भए पनि कारागारमा हाल सुधारका प्रयासहरू भइरहेको दावी गर्नुभयो
17: भएको हार्ट एट्याकका बिरामी रहेको अवस्थाले गर्दा कैदीबन्दीको मृत्यु हुन सक्ने सम्भावना भयो 30,000 कैदीबन्दीमा तर उपचारको व्यवस्थाहरू पनि मिलाइएको छ होइन त्यसका लागि बजेटहरू पनि विनियोजन गरिरहेका छन् उपचार गरिरहेको छ त्यो मलाई लाग्छ कारागारभित्र रहेको डाटा चाहिँ यो वर्ष जुन भित्र भनेर लेखिया छ सम्भवतः अस्पतालमा होला क्या त्यो मृत्यु कारागारभित्रै मृत्यु भएको भनेर हामीले रिपोर्टेड त्यस्तो छैन
15: नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागको समान प्रतिक्रिया छ प्रहरीले पनि मानव अधिकार संरक्षणको ग्यारेन्टी हिरासत पनि हुने भएकाले बाहिर आए जस्तो दावी सही नभएको प्रतिक्रिया दिने गरेको छ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्रेले हिरासत कक्षमा राख्नु अघि नै व्यक्तिलाई गम्भीर चोटपटक लागेको दीर्घ रोगको संक्रमण र आत्महत्या जन्ने घटना बाहेक प्रहरीको कुटपिट डर धम्कीकै कारण हिरासतमा कुनै पनि व्यक्तिको मृत्यु नहुने बताउनुभयो
18: हिरासतमा लिएको अधिकारको कुराहरू के हुन्छ कसो हुन्छ कसरी उसलाई ट्रिट गर्ने कसरी गर्ने हाम्रो कब्जामा लिएपछि मिनिमम कुन स्ट्यान्डर्डले कति हिसाबले राख्ने त्यस्तो कुराहरू हामीले पहिला चाहिँ एकदम बेसिक ट्रेनिङ नै सिकाउँछ त्यो बाहेक अहिले मैले भने चाहिँ हिरासत पक्षहरूको पनि सबै निगरानी भइ नै रहन्छ हामी 24/7 होइन यस्तै अन्य हल्का चेन्ज होस् भन्ने हिसाबले माथिल्लो निकाय अहिले पनि सुनवाई गर्न मिलिहाल्छ पीडितले होइन पुलिसको टर्चर चाहिँ मलाई यस्तो भयो भन्ने कुराको त्यति खासै लागेको
0: राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा सञ्चालन हुँदैछ यसअघि एसई 2082 को परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो परीक्षा नियन्त्रक टुक्राज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको पनि परीक्षाफल प्रकाशन गरिने बताउनुभयो एसईमा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्
1: पोखरा महानगरपालिका स्थित बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समयसीमा यही 24 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदम लिएका हुन्।
0: कर्णाली प्रदेश सभाको 9 बैठक आगामी असार 1 गते बस्ने भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएपछि अब बजेट ल्याउने गरी अर्को बैठक बस्ने भएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
19: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
20: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
19: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
20: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
19: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
20: एकपटक दङ्गालीबाट किनेर हेर न।
19: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
21: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
20: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
22: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
23: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
20: प्रोप्राइटर सोमराज रैदास।
24: सम्पर्क फोन नम्बर 0825367775।
20: सम्पर्क नम्बर 98478-26873।
25: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
26: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
27: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653-23।
0: तारकेश्वर नगरपालिका स्थित लोलाङ पयुटारमा भएको यो घटनामा घाइते भुजेलको त्रिवेणी शिक्षा अस्पताल मालागंजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाली ब्रो भनेर चिनिने कुमार आफूलाई रेस्लर र फाइटरका रूपमा पनि चिनाउने गर्थे। ईश्वरी सैनिक सेवामा थिइन्, उनीहरू बीच सम्बन्ध विच्छेदको तयारी थियो। हिजो बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्न साथ रड्टे हानेर उनले घाइते बनाएका थिए। लगतै तारकेश्वर अस्पतालमा लगे पनि उनको थप उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। कुमारलाई गैराती नै बालाजुबाट पक्राउ गरी प्रहरीले भद्रकालीमा राखेर अनुसन्धान शुरू गरेको छ।
1: बागलुङको ताराखोला हाइड्रोमा कार्यरत एक मजदूरको मृत्यु भएको छ। ताराखोला गाउँपालिका 5 दशमर स्थित निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत रोल्पाको सुनछाहारी गाउँपालिका 3 निवासी 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो। डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका 3 हटिया स्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। डोजर चालकलाई नियन्त्रणमा लिएको छ भने विकको शव सोही अस्पतालमा राखिएको छ।
0: हुम्लाको उत्तरी क्षेत्र नामखा गाउँपालिका छ लिमी सुनखानीको प्रहरी चौकी 7 महिनापछि पुनः सञ्चालनमा भएको छ। चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबार हिजोदेखि सञ्चालनमा आएको हो।
1: दार्चुलाको अपिहिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड्या खोलासम्म सड़क पुगेको हो। सड़क सञ्जालबाट अझै नजोड़िएका पालिकालाई जोड़ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ।
0: चौथो संस्करणको काठमाडौँ कलिंगा साहित्य महोत्सव आज ललितपुरमा शुरू भएको छ। सीमाभन्दा पर परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य भन्ने नायका साथ शुरू भएको महोत्सवमा दक्षिण एसियाली मुलुकका लेखक कलाकार फिल्मकर्मी संगीतकार कूटनीतिज्ञ र बुद्धिजीवीहरूको सहभागिता रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। गाजामा इजरायलले गरेको पछिल्लो कार्यवाहीमा परि 5 जनाको मृत्यु भएको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा 5 जना प्यालेस्टिनीको मृत्यु हुनका साथै 49 जना घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले धेरै मानिसहरू अझै पनि भग्नावशेष मुनि फँसेको बताएका छन्। केही उद्धार टोलीहरू पुग्न नसक्ने क्षेत्रहरूमा फँसेका हुन्। अक्टोबर 21 युद्धविराम लागू भएदेखि 951 जनाको मृत्यु भएको छ भने 2984 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल क्षमतामा ठूलो क्षति पुगेको दावी गर्नुभएको छ। उहाँले अब इरानसँग पहिलेको तुलनामा मिसाइल क्षमताको केवल सानो हिस्सा मात्र बाँकी रहेको बताउनुभयो। उहाँले इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको पनि बताउनुभयो। एक अन्तर्वार्ताको क्रममा ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारेको बताउनुभएको छ। ट्रम्पले इरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको केवल 21-22% हिस्सा मात्र बाँकी रहेको दावी गर्नुभयो।
1: नेपाल परिवेशमा अब खेल समाचार। एसएससी महिला प्रीमियर कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले हङकङसँग लज्जास्पद हार बिहोरेको छ। समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई 69 रनको फराकिलो अन्तरले हराएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 109 रन बनाएको थियो। हङकङका यास्मिन दसवानीले अभिजित 42 मारीको हिलले 29 रन बनाइन्। नेपाली टोलीका बलर रिया शर्मा र रूबिना छेत्रीले 1-1 विकेट लिए 110 रनको लक्ष्य र जवाफी ब्याटिङमा उर्लिएको नेपालले 13.3 ओभरमा अल आउट हुनु अघि 40 रन मात्र बनाउन सक्यो। नेपालकी सोनी पाखरिनले सर्वाधिक 12 रन बनाइन्। रूबिना छेत्री पनि 10 रनमै आउट भइन्। हङकङकी बलर इर्का साहरले 4 विकेट लिइन्। केटी चाण्ड र मारएम बीवीले पनि 2-2 विकेट हात पारे। नेपाल र हङकङ दुवै यसअघि नै समूह डीबाट क्वार्टर फाइनलमा पुगिसकेका छन्।
0: भारतीय क्रिकेट बोर्ड बीसीसीआईले टी20 टोलीको कप्तानमा श्रेयस अय्यरलाई नियुक्त गरेको छ। बीसीसीआईले यसअघि कप्तान सूर्यकुमार यादवलाई हटाएर अय्यरलाई टी20 कप्तान बनाएको हो। जुन जुलाईमा आयरल्याण्ड इंग्ल्याण्ड विरूद्धको टी20 श्रृंखलाका साथै सेप्टेम्बरमा उनी एसियाली खेलकुदका लागि टोली छनौट गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। बीसीसीआईले आज एयरको हटाउनेमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो। तिलक वर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको टोलीमा वैभव सूर्यवंशीले पहिलो पटक स्थान बनाएका छन्। 15 वर्षीय सूर्यवंशी भारतीय क्रिकेट टोलीमा छनौट हुने सबैभन्दा कान्छा खेलाड़ी बनेका छन्। भारतीय टोलीमा भर्खरै आईपीएल च्याम्पियन टोली बेंगलुरूका भने कुनै खेलाड़ी समावेश छैनन्। आगामी सेप्टेम्बरमा जापानमा हुने संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालले पनि सहभागिता जनाउनेछ।
1: इरानी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप 2026का लागि संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेको छ। अमेरिकाको विदेश मन्त्रालयले टोलीका खेलाड़ी र सहयोगीहरूका लागि भिसा जारी गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। साथै इरानले यो प्रणालीको दुरूपयोग गरी झुटा आवरणमा आतंककारीहरूलाई अमेरिकामा घुसपैठ गर्न नदिने अमेरिकाले भनेको छ। यसअघि इरानी समाचार एजेन्सी तस्मिनले इरानी राष्ट्रिय फुटबल टोलीका केही सदस्यहरूलाई उत्तर कोरियामा हुने विश्वकपका लागि संयुक्त राज्य अमेरिका यात्रा गर्न भिसा अस्वीकार गरिएको उल्लेख गरेको थियो।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
1: भारतीय विदेश मन्त्री जयशंकरसँग परराष्ट्र मन्त्री खनालको भेटवार्ता, खुला सीमा क्षेत्रको सुरक्षा कायम राख्न मिलेर काम गर्ने प्रतिक्रिया,
0: संविधान संशोधनका लागि विपक्षी दलहरू पनि आन्तरिक छलफलमा, एमाले सरकारी कार्यदललाई नमान्ने, बजेट बारे पूर्व अर्थमन्त्रीहरूको प्रतिक्रिया,
1: रासोपाको जिल्ला अधिवेशन शुरू, आज 38 जिल्लामा नेतृत्व चयन प्रक्रिया जारी, प्रदेश अधिवेशन जेठ 26 गतेदेखि शुरू हुने,
0: गाजामा इजरायली आक्रमणमा परि 5 जनाको मृत्यु, 49 जना घाइते, इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको ट्रम्पको दावी,
1: र एसएससी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार, श्रेयस अहिरको कप्तानीमा भारतीय टी20 टोलीको घोषणा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशक यो प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छ, नमस्कार।

0: नमस्ते म राजु लामा तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
4: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
18: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
0: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
7: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
17: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 082-5660-734 र 082-5660-138
12: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्य फार्मेसीमा
3: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
2: डाक्टरद्वारा दिइने सेवाहरू
12: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
2: बिना टाका प्रभावकारी उपचार
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
21: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
21: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
22: बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
23: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
20: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
22: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
20: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
24: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
17: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: अन्य सेवाहरू:
22: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट,
1: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
5: हीरा काटने हीरे मारा के।
6: नमस्ते, म रामकृष्ण ढकाल। तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डाकेको नमस्कार। दाङ मेला जेसिसले दाङ जिल्लाका विभिन्न विद्यालयबाट एसी परीक्षामा 4 GPA अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। दाङ मेला जेसिस वर्ष 26 को सप्ताहव्यापी कार्यक्रम अनुसार पहिलो दिन 4 GPA ल्याउने 19 विद्यार्थीलाई सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि दाङका सहायक प्रमुख शिला अधिकारी सावित्रा पुनले विद्यार्थीको हौसला प्रदानका लागि दाङ मेला जेसिसले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै विद्यार्थीलाई उच्च मनोबलका साथ अगाडि बढ़न आग्रह गर्नुभयो। प्रमुख अतिथि पुनले शिक्षाको असल मार्ग निर्देशन अभिभावकको साथ र सहयोग र विद्यार्थीको लगनशीलताका कारणले उत्कृष्ट नतिजा प्राप्त हुने र त्यस्तो नतिजा दिगो हुने भन्दै त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभयो। दाङ महिला जेसिस सदस्य अर्चना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसिस वर्ष 26 का अध्यक्ष मिनराज भाट, कार्यक्रम संयोजक माया कुमारी चौधरी, दाङ महिला जेसिसका कार्यकारी उपाध्यक्ष आराधना सिंह ठकुरी, दाङ महिला जेसिसका पूर्व अध्यक्ष माया शर्माले बोल्नु भएको थियो। यसै गरी मानव कल्याण तथा वातावरण मञ्चका रीमा शर्मा, सिस्नो पानी नेपालका लोकराज पराजुली, पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर क्षितिज भण्डारी, सम्मानित विद्यार्थीका तर्फबाट गुरूकुल एकाडेमीका छात्रा आयुष बुढाथुकी, पद्मोदय माविका शिक्षक हनी खड्गा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। राप्ती साहित्य परिषदले 49 औं वार्षिक साहित्य समारोह 2083 विभिन्न श्रेष्ठहरूलाई सम्मान तथा पुरस्कार वितरण सहित सम्पन्न गरेको छ। राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा दाङ संस्कृत विश्वविद्यालयका उपकुलपति प्र डाक्टर सुदन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषदका केन्द्रीय संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार वरिष्ठ साहित्य पत्रकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा 2 जना व्यक्तित्व तथा 1 संस्था सम्मान र 19 जना श्रेष्ठहरूलाई पुरस्कृत गरिएको छ। व्यक्तित्व तथा सम्मानित हुनुहुनेमा अग्रज साहित्यकार मध्येबाट संस्कृतविद प्र डाक्टर दूर्ण प्रसाद रजौरी तथा पुरस्कार अक्षयको संस्थापक मध्येबाट दिपेन्द्र कुमार रिजाल र संस्थागतर्फ दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरूबाट थारू साहित्य संस्कृत प्रतिष्ठान देखुरी लमै रहेको छ। त्यस्तै पुरस्कृत हुने श्रेष्ठहरूमा ईश्वरी मिनार राष्ट्रिय वाङ्मय पुरस्कारबाट नारायण प्रसाद शर्मालाई पुरस्कृत गरिएको छ भने राप्ती साहित्य परिषदबाट डाक्टर सुदीप गौतम, विष्णु मुना साहित्य पुरस्कारबाट स्मृति योगी दाङ, डोमा देवी साहित्य पुरस्कारबाट कर्ण प्रसाद थिताल, कर्णप्रिय दाङ, देवी चन्द्र साहित्यिक पुरस्कारबाट बुद्ध राणा रूपन्देही पुरस्कृत हुनुभएको छ। यस्तै बाँकेका सागर गैरेलाई तिलका तुलसीराम आचार्यबाट पुरस्कृत गरिएको छ भने सल्यानका शेरबहादुर डागीलाई चन्द्र मधु गीत संगीत पुरस्कारबाट पुरस्कृत गरिएको छ। पुरस्कृत हुने अन्य श्रेष्ठहरूमा उपेन्द्र रत्न शोभा साहित्यिक पुरस्कारबाट मोहन केसी रूकुम पूर्व, प्रेम नारायण सावित्रा, हिमकुमारी प्रज्ञा पुरस्कारबाट गोविन्द प्रसाद पोखरेल दाङ, श्री बहादुर दिलमाया साहित्य पुरस्कारबाट एसबी थापा मगरुल पासाउनु भएको छ। त्यस्तै टेक बहादुर सुवर्ण राज भण्डारी साहित्य पुरस्कारबाट भीम बहादुर साई बाकी, गोपाल चन्द्र प्रज्ञा पुरस्कारबाट तुलसी केसी रूकुम पूर्व, खोपीलाल हुकुमा देवी सन्द पुरस्कारबाट जीवी चिन्तन दाङ, पद्म प्रसाद रूपसा प्रज्ञा पुरस्कारबाट सुशील पुन विरही दाङ, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कारबाट वसन्त अनुभव दाङ, जीवनचक्र साहित्यिक पुरस्कारबाट देवी कुमारी गुरूङ रोल्पा, पण्डित कपिल मुनि भक्त कुमारी शिवा कोटी स्मृति श्रेष्ठा सम्मानबाट राजकुमारी कौर सानु गुमेली प्युठान, पद्मकुल हास्य व्याङ्गे पुरस्कारबाट उदय सिएम दाङ र राप्ती सिर्जना पुरस्कार राप्तीका श्रेष्ठहरूबाट 2081 सालमा प्रकाशित पुस्तकहरू मध्येबाट लक्ष्मण रेखा नामक महाकाव्यका लेखक डाक्टर कृष्णराज डीसी दाङ पुरस्कृत हुनुभएको छ।
कार्यक्रममा रूकुम पूर्वका श्रष्टा कमल सिंह विष्टको कविता संग्रह माटोको लिम्ब केन्द्रीय सल्लाहकार टीकाराम उदासीको गजलको पर्यवेक्षण समालोचनाको विमोचन गरिएको थियो। परिषदका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव आदिल केसीले गर्नु भएको थियो। र नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तयार गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक सय अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डा प्रति पेटी अर्थात 7 क्रेटको 3000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतर चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़ेको हो। गएको वैशाख तेस्रो साता एक सेल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मिडियम अण्डाको 400 तथा सानो अण्डाको प्रति पेटी 2300 रूपियाँ थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मार्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। हस्तलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: रेडियो
1: नमस्ते दाजू होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको
2: नमस्ते नमस्ते कता हिँड्नु नि बाबु बजारतिर नि
1: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
3: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
1: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान्छ
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही
6: दीपक सम्पर्क मोबाइल 98 4 77 9 77
7: र 98 5 78 3 6 8 9

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095128071
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुलिने जोर्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-5509 र मोबाइल 98453-065।
7: नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नु पर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षा गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: आजै लिहालो
1: लेट्स गो 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कति जोडी फिल्ममै भनिन था छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
0: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति
1: लाली बजार र मिज्जू।
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है मम?
0: के टेन्सन लिएर
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ഇയ്യാ, ഇതാ ദുഃഖം ഉറങ്ങുകയു.
1: बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको होइन.
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ. म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश.
7: खै जन्म दर्ता दिनुहोस् त.
8: जन्म दर्ता गरेको छैन नि म्याडम.
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
8: हो र, मलाई त थाहा नै थिएन म्याडम.
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
8: पहिला कसैले भनेन.
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
12: नेपाल सरकार, विज्ञापन बोर्ड.
13: मध्यपश्चिम टाइम चेक. यति बेला रात्रिको 10 बजेको छ.

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 18 वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव त्रिलपुन मगरले दोस्रो प्रदेश सभामा कुल 24 वटा विधेयक दर्ता भएकोमा 18 वटा पारित भई प्रमाणीकरण भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, आर्थिक वर्ष 2082-83 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2082 तथा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2082 प्रमाणीकरण भएका छन्। यसै गरी प्रदेश सामयिक कर राजस्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश निजामती सेवा ऐन 2080 संशोधन गर्न बनेको विधेयक 2081 पनि प्रमाणीकरण भएका छन्। प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, आर्थिक वर्ष 2081-82 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2081, स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सरसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 तथा प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सरसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 पनि प्रमाणीकरण भएका छन्। यस्तै आर्थिक वर्ष 2080-81 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2080, औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक 2079 तथा स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तर उन्नति ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2079 समेत प्रमाणीकरण भएको सचिव मगरले बताउनुभयो। हाल प्रदेश वन ऐन 2078 संशोधन गर्न बनेको विधेयक 2082, लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक 2080 तथा थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 विचाराधीन अवस्थामा रहेका छन्। देशकै सबैभन्दा बढ़ी गर्मी हुने जिल्ला मध्ये एक बाँकेमा थेरे सामुदायिक विद्यालयमा टिनको साना भएका कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्याधिक गर्मीका बीच पनि विद्यार्थीहरू टिनको छाना मुनि बसेर पढ्न बाध्य छन्। अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षा कोठा भएकाले उच्च तापक्रममा बालबालिकालाई उकुस मुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन्। गाउँपालिका 4 स्थित श्री माध्यमिक विद्यालय शाहपुराका सहायक प्रधानाध्यापक टीका खड्गाले गर्मीको समयमा टिनको छाना अत्याधिक तातिने भएकाले पढ़ाई अत्यन्तै कठिन हुने गरेको बताउनुभयो। उहाँका अनुसार छिनछिनमा विद्युत आपूर्ति अवरूद्ध हुने, पंखाको अभाव तथा अत्याधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठन पाठन दुवै प्रभावित भएको छ। यस्तै नेपालगंज उपमहानगरपालिका 20 राजा स्थित आदर्श माध्यमिक विद्यालयकी शिक्षिका हिरा गौतमले टिनको छाना मुनि बस्दा विद्यार्थीहरूलाई बारम्बार पानी खान जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखिने गरेको बताउनुभयो।
र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रविधि पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्तो प्रविधिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकाले समयमै सचाउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रविधिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। आज पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनु भएको छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झौती पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको स्पष्ट पार्नु भएको छ। हौसवालीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। एनआरआर सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगा को अवतरण, हिमाली जलधारा को आकर्षण, जनदैला में ज्ञान धारा को प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषण का शिखर, खोज का गल्छी र यात्रा का पाइला, कार्यक्रम त्रिवेणी। हाम्रो मौलिकता कतातिर गयो, मूलस्थली हो कता, भाषा भूषण भेष संस्कृति कला आदर्श शैली कता, कस्मा छन् थरका थला, तल हुँदा थारू कसुरी भयो, जेठो वेद हिमालय हो, सकलको कैलाश साक्षी छ, योगी नरहरिनाथ। नमस्कार। प्रकृतिको प्रेरणा, पुर्खाको पथ र देशमा परिणत प्रणालीको प्रमाण खोज्ने प्रभाव पाउने र प्रसार गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि उपस्थित भएका छौं। आजको प्रस्तुतिमा हामी प्रणाली शब्दको प्राण प्रभाव र प्रमाण बारे केही बोल्नेछौं। आरम्भमा भने यो सांगीतिक

0: पर कर जागरत मूल मुहान रहरत पैल ग्रह सुनत बिहान पर कर जागरत मूल मुहान मृत संग पुष्टि खेली जित
1: प्राण प्रवाह हुने नली प्रणाली जलवग्ने नाली मार्ग नदी प्रणाली जलवाष्प वर्षिने वर्षा प्रणाली मानव शरीरमा पोषण पुग्ने पथ पद्धति पोषण प्रणाली शरीरमा संवेदना हिँड्ने चेतना चालको चरण ज्ञान प्रणाली मस्तिष्कका रेशाको सञ्जाल स्नायु प्रणाली रक्त नलीको प्रसार रक्त संचार प्रणाली पुंसत्वको प्रवाह प्रजनन प्रणाली प्राकृतिक शक्ति सञ्चालनको विधि नै प्रणाली हरेक गति एउटा विधानबाट उठ्छ र त्यही विधान बमोजिम बढ्छ अनि बैठान हुन्छ यो चाल विधिको विधान हो नियतिको नियम हो र प्रकृतिको सुप्रणाली हो यहाँ कहाँ प्रणाली छैन जलको प्रणालीले जीव जन्मेको छ वायुको प्रणालीले प्राणीको प्राण बचेको छ ताप प्रणालीले जीवन चलेको छ पृथ्वी र आकाशको सम्बन्धबाट उत्पन्न हुने अन्नले जीव जन्तुमा पोषण प्रणाली चलेको छ आकाशीय अवकाशमा जीवले विकास पाएको छ उन्नतिको उचाइ पाएको छ पञ्च महाभूतको मिलन पनि प्रणालीबद्ध छ सृष्टि प्रणालीबद्ध छ प्रत्येकको शरीर प्रणालीबद्ध छ चेतना चल्ने स्नायुबाट संवेदना शरीरभर पुगेको छ रक्त नलीबाट प्राण र पोषण चलेको छ र शरीर बचेको छ चेतन चोला चलेको छ अन्न पोषण र जलको मिलनबाट पुंसत्व प्रवाह भई प्रजनन प्रणाली प्रसारित छ पाचन प्रणाली परिचालित छ निष्कासन प्रणाली चलेको छ पूरै शरीर प्रणालीको घर हो विधिको विधानले चल्ने भय व्यवस्था नै के यो प्रणाली देखेर केही चेतनशील मनुष्यले पनि विश्व सञ्चालनका विधान बनाएका छन् समाज पनि एउटा विधानमा चलाउनुपर्छ भन्ने विधि प्रणाली र व्यवस्था बनाएका छन् प्रकृतिको पानी त एउटा प्रणालीमा बगेर नदी प्रणाली बन्छ भने यो चेतनशील भन्ने प्राणी प्रणाली छाडेर कहाँ चल्न सक्छ र भन्दै मानिसले प्रकृतिबाटै प्रणालीको विधि र प्रविधि बनाउन सिकेको छ यसैलाई उसले विधि विज्ञान भनेर प्रणाली नछोडी चल्नुपर्छ भन्ने मान्यता सिद्धान्त बनाएको छ घर परिवार समाज देश राष्ट्र र पूरै विश्व व्यवस्था सञ्चालनको एउटा प्रणालीगत पद्धति स्थापित गरेको छ समाजका हरेक काम गर्ने एउटा प्रणाली बनेपछि समाज सदस्यलाई पनि सजिलो भएको छ पहिले यो हुन्छ त्यो भएपछि यो हुन्छ र अन्तमा यो हुन्छ भनेर सर्वसाधारणले कुरा बुझ्छन् त्यसको प्रणालीगत प्रक्रिया बुझ्छन् त्यही अनुसार देश चल्छ र चलाइन्छ यस प्रणालीलाई अंगीकार गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ र नागरिकले पनि यसलाई पालना गर्छन् सम्मान गर्छन् र सन्तानलाई विधान विधि विज्ञान बुझाउँछन् यहाँ यो व्यवस्था छ भनेर त्यही अनुसार चल्न सिकाइन्छ यसरी चलेको प्रणाली वा बसालेको विधानले समाज व्यवस्था बनेको छ र सभ्यता स्थापित छ विवाहको विधि सम्मत व्यवस्था छ परिवार सञ्चालनको प्रकृति सम्मत प्रणाली छ स्रोत सञ्चालनको एउटा सर्वमान्य सिद्धान्त छ खेती प्रणालीको प्रकृति सम्मत विज्ञान छ नेपालमा चल्ने वायु वायुले ल्याउने वर्षा मनसून प्रणालीको आधारमा खेतीपातीको प्रणाली छ इजिप्टमा नाइल नदीको पानी बाँडफाँडको विधानबाट बनेको सभ्यता छ हुआङहोको बाँधले बसालेको व्यवस्थाले चीनमा हुआङहो सभ्यता बनेको छ सिन्धु सभ्यता हिमालयको काखमा बसेको छ यहाँ कहाँ प्रणाली छ

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरीदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08-5562-707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरीदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
9: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
10: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
11: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
12: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

नेपाली संस्कृति यहाँको पर्वतीय प्रकृति र नदी प्रणालीले गर्दा बनेको छ। यहाँको प्रशासन कोट प्रशासन प्रणालीमा आधारित थियो। कैलाश कूट कोट प्रमुख कोट थियो अनि त्यो शक्ति कोटको शक्ति विकेन्द्रीकरण भई अन्य कोटहरू सिमी कोट मुस्ती कोट स्यालकोट गलकोट भीरकोट कास्की कोट तिलौरा कोट चरीकोट हुँदै विस्तारित थियो। कोटका केन्द्र विकेन्द्र हुँदै व्यवस्थापकीय प्रणाली बनेको थियो। पछि त्यो कोट पुर थुम थात वास हुँदै राष्ट्र बन्यो र फैलियो। यही प्रणालीले यो देश चलेको थियो, राज्य प्रणालीमा सञ्चालित थियो। राज्य सत्तामा जो आओस् उसले यहाँ बसेको प्रणालीलाई सञ्चालन गरेर समाजलाई समुन्नत बनाउने प्रयास गर्दथ्यो। यो राष्ट्र चलाउने गोपाल होन्, किराँत होन्, लिच्छवी होन्, मल्ल होन्, सेन होन्, शाह होन् वा सर्वसाधारणको सन्तान, सबैले देशको प्राकृतिक प्रणाली, जनमनको परम्परागत विधान, संस्कृति र भूगोलको भाषा, छिमेकी देशको आशा, जनमनको विलासा बुझेर राज्य सत्ता चलाई यो राष्ट्रको प्रणाली बसालेका हुन्। जसरी प्रत्येक पुरूषको आफ्नै पुरूषत्व र प्राण चल्ने प्रणाली हुन्छ, राष्ट्रको पनि त्यस्तै मौलिक प्रणाली हुन्छ। सिलिण्डरको प्राण वायुले व्यक्तिलाई सहयोग गरे पनि सधैँ सञ्चालन गर्दैन, त्यसै गरी सो राष्ट्रलाई परराष्ट्रको प्राप्ति र प्रणालीले चलाउन सकिँदैन। परवारले स्वराष्ट्र चल्न सक्दैन, संकटमा साथ होला तर राष्ट्र सबल भई अरूका अघि आफै अडिन ठडिन सार्वभौम सत्ता सम्पन्न भई शान दिन सो प्रणालीकै आवश्यकता पर्छ। छेस्काको खुट्टाले कुभिण्डो हिँड्दैन, पराईको बाद व्यवस्था नक्कल फेसनी रहरले मुलुकको प्रणाली बन्दैन। प्रणाली त सो प्राणमा हुन्छ, प्राणको सञ्चालन प्रकृतिले कसरी गरेको छ त्यो नै त्यस देश समाज र व्यक्तिको व्यक्तित्व हो, जीवन हो, देशको प्राण वायु। नबुझी राष्ट्र सञ्चालन गर्न सकिन्न, यो देशमा आफ्नै खालको अवस्थितिको विधिले नै व्यवस्थित गरेको विधान छ, त्यो नै यसको प्राण प्रणाली हो। त्यो आत्मसात नगरी मुलुकलाई मौलिकतामा चलाउन सकिन्न, मुलुक स्वचालित र स्वशैलीमा अघि बढ्छ। मुलुक र मुलुकवासीको मन एकापसमा फूल र सुगन्ध झै गाँसिएको हुन्छ। मुलुककै माटोले मुलुकवासीको मन बनेको हुन्छ। त्यही माटोले दिएको मन अनुसार ऊ चल्छ र त्यही चालको गति नै यो देशको प्रगति हो, प्रणाली हो र राष्ट्रिय गति हो। यो गहिराईको ज्ञान बिना मुलुक चलाउन, उठाउन, हिँडाउन, बदल्न सकिन्न। बाहिर बदलेर के हुन्छ? बीज बेग्लै छ, भित्रै छ। नाम शब्द स्वर मूल अर्कै गरेर के हो? अन्तर उही प्रणालीमा छ। यो सार नजान्दा आज मुलुकको गति अलमलमा परेको छ। कैयौं व्यवस्था फेरेर पनि जनताको र राष्ट्रको अवस्था फेरिएको छैन। झलमल पार्छु भन्ने नै अलमलमा परेका छन्। प्रणाली फेरे भने पनि परिणाम फेरिएको छैन। प्रतिति पृथक हुन सकेको छैन। परिवर्तन गरियो भने पनि प्रणालीमा फरकपन छैन। जनमन एक भएर जुटेको पाइँदैन। यो देशमा सत्ता पाउन सजिलो छ, सत्ता परिवर्तन पनि सजिलो छ, तर सत्ता सञ्चालन गर्न सक्ने कुशल शासक पाउन सजिलो छैन। सुस्थिर सत्ता सञ्चालक मुलुकले नपाएको धेरै भइसक्यो। यहाँको 6-7 दशक लामो इतिहासको परिवर्तन एकातिर छ, जनमन अर्कातिर छ। कागत परिवर्तन भइरहेको छ, राष्ट्रिय तागत आउन सकेको छैन। कोही कागतको थुप्रो ढिरमा बोकेर हिँडेका छन्, शास्त्रीयतामा चलेका छन्, तर त्यसलाई प्रेम गरेर त्यसको प्रणालीलाई प्राण मानेर राष्ट्रका लागि एकजुट हुने जनबल खोइ, जनतालाई त्यसले जगाउन सकेको खोइ, यो मेरै प्राण हो भनेर आत्मसात स्वीकार गरेको खोइ, फेरियो भनेको प्रणालीले जनताको प्राण छुने प्रयोग दिन सकेको खोइ। सतहमा देखिने जे छ सत्यमा त्यो छैन। परिवर्तनले प्रणालीको रूप लिन सकेको छैन। प्रणालीले देशवासीको प्राण नछोएसम्म त्यो परिवर्तन हुनै सक्दैन। जनमन जित्नै सक्दैन, विश्वास बढ्नै सक्दैन। एकले अर्कालाई विश्वास नगरे एकताको

0: राज्य स्वास्थ्य प्रणाली भन्छ धुलो धुवामा नबस्नु, तर राज्य प्रणाली राजधानीमा सधैं धुलो उडाउँछ। कहिले घर भत्काउने, कहिले बाटो खन्ने, कहिले ढल हाल्ने, कहिले पानीको पाइप राख्ने, कहिले केबल भिच्याउने, कहिले पेटी बनाउने, कहिले यो खनेर खाली अर्को हाल्ने, यो धुलो धन्दा कहिले सकिने? दशक भयो राजधानी धुलाम्य छ, खनेको खनै छ। प्रगति गर्ने प्रणाली नै गाँजे माझे छ। एउटाले गर्छ, अर्कोले भत्काउँछ। एकीकृत मति छैन, समताको उन्नति छैन। यो किन भयो भन्दा प्रणालीले काम गरेको छैन, प्रणालीमा काम हुँदैन र प्रणालीले सबैलाई छोड्दैन। प्रणाली बुझ्न, बसाल्न र त्यसैमा काम गर्न प्रकृतिको गति जान्नु छ, किनकि प्रकृति प्रणालीमा चल्छ। हावा, पानी, अग्नि सबै प्रणालीमा चल्छन्। मानव जीवन पनि प्रणालीगत छ। मगज मस्तिष्क प्रणालीले मानव मति चल्छ। जीवन गति मात्र होइन, वायु वाष्प गति चालले जलचक्र चलेको छ। जल गतिकै चालले नदी प्रणाली बनेको छ। कैलाश ककेशक ताराको रम हिमालयकै उपस्थितिले यहाँको नदी प्रणाली बनेको छ। त्यही अनुसार ऋतु महिना बनेका छन्, वन वनस्पति फुलेका छन्, फलेका छन्, एवं ऋतुले भूगोल खगोल सबै प्रणालीवत सञ्चालित छन्। प्रणालीमा एउटा गति हुन्छ र त्यो गतिले परिणति दिन्छ। कुनै वस्तुमा आधारित भई यो गति चल्दै र कुनै परिणाम दिँदै सञ्चालित हुन्छ। प्रणाली कहिल्यै रोकिन्न। प्राकृतिक प्रणाली विधिको विधान अनुसार नित्य निरन्तर चलिरहन्छ। यसलाई रोक्न सक्ने कुनै रोकावट छैन। प्रकृति सम्मत प्रणाली रोक्न खोज्नेहरू आफै स्वाहा हुन्छन्। ती धृष्टताका धनीहरू जति बलिया भए पनि प्रणाली रोक्ने प्रयासमा कहिल्यै विजयी भएनन्। लोक सम्मानित रहेनन्, लोकमा अपवाद रहे। तर प्रकृतिको प्रणाली अविच्छिन्न राख्न सहयोग गर्ने शिवजी सदा पार्वतीबाट पूज्य रहे। प्रकृतिवत प्रणाली कि प्रतीक पार्वती प्रति कुदृष्टि लगाउनेहरू नाशै भए। कालीको काल गतिको चाल थेग्न सक्नेको, काल काली हुँदै बनेको प्रणाली अजेय छ। यसलाई सम्मान गरी सञ्चालनमा सहयोग गर्नु संसारको हित हो, कल्याण हो। यसका विपरीत कोही नचल्छ। घर चलाउनु एउटा प्रणाली हो, समाज सभ्यता संस्कृति सञ्चालन गर्नु एउटा प्रणाली हो, राज्य सञ्चालन पनि एउटा प्रणाली नै हो। राज्य प्रणाली मानव शरीरको संरचना जस्तै हुन्छ, अथवा मानव शरीरको प्रणाली बुझेर नै राज्य सञ्चालनको विधि विधान बनाइएको हो। शरीरमा चेतन प्रणाली, प्रतिरक्षा प्रणाली, वृद्धि र विकास प्रणाली भए झैं राज्य गतिमा पनि प्रणाली हुन्छ। राज्यको शक्ति शिरदेखि पाउसम्म पुग्नु र तदनुसार राज्य शक्तिले काम गर्नु राज्य प्रणाली हो, सफल राज्य सञ्चालन। केन्द्र मात्रैले पनि राज्य प्रणाली पूरा हुँदैन, केन्द्र विहीन राज्य प्रणाली पनि धेर दिन टिक्न सक्दैन। केन्द्र र जनपद, जनथात, ग्राम, नगर जस्ता राज्य निकायको संरचनागत सम्बन्धले राज्य प्रणाली चल्छ। प्रणालीमा देखिने मुख्य विषय वस्तु, प्रक्रिया र परिणतिगत चरण भए पनि यो स्वचालित शक्ति हो। यसलाई व्यवस्थित गर्न सकिन्छ, तर अवरोध गर्न सकिन्न। राज्य रथीहरूले यसलाई रोक्न खोजे तिनलाई हुत्याएर यो सो गतिमा गइहाल्छ। यो कालातीत गति हो, काल भन्दा अग्रगामी छ, काली भन्दा पनि खराल छ, शक्तिशाली छ। राज्य प्रणाली यस्तै गतिशील हुन्छ, धारिलो हुन्छ, बिजुली समान वेगवान हुन्छ। यो बुझ्न सके राज्य रथीहरू मुलुकलाई, मुलुकवासीलाई महिमाशाली बनाउन सफल हुन्छन्, नत्र विफल। सफल राज्य प्रणाली भनेको केन्द्रमा सामान्य चाल हुँदा जनपदमा जागरूकता जान्नु हो, त्यसको खबर तल पुग्नु हो, प्रतिक्रिया तलसम्म फैलनु हो। जनपदमा केही चाल चल्दा केन्द्रले भ्यौ पाउनु हो। यो समचेतना सजगता नै राज्य प्रणालीको चुस्त चाल हो, सजीवता। जनपद जलिसक्यो तर केन्द्र बिउझन्न, केन्द्र विचलित भइसक्यो जनपदलाई पत्तो छैन। यो राज्य प्रणालीको झुम्सोपन हो, यस्तो चालमा राज्यको जय हुँदैन। केन्द्रका प्रधानमन्त्री बाटो बढार्न आफै आए तर जनपद जुट्दैन, यो राज्य प्रणालीको विफलता हो, सिस्टमको सुस्तता हो। विश्वमा कतिपय राष्ट्रको राज्य प्रणाली यस्तै सुस्त देखिन्छ र त्यो राज्य सफलतातर्फ अघि बढेको छैन, राज्य शान चुस्त भएको छैन। राज्य प्रणालीमा देखिएको यो सुस्त चालले त्यो राष्ट्र तेज हुन सक्दैन, अग्रगामी हुन सक्दैन, पछौटे मात्र हुन्छ, अरूको भरमा चल्ने हुन्छ। यस्ता कति राष्ट्रमा केन्द्रको प्रणालीमा फेरबदल आयो तर तल जनपदमा कसैले टेर पुच्छर लायो। व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन। बाद व्यवस्था प्रणालीमा अनुवाद हुन सकेन। केन्द्रले तृणभूमि छुन सकेन। जनथात छुने प्रणाली बन्नै सकेन। केन्द्रमा लोकतन्त्र आयो तर तल औंलामा त्यसको संवेग पुग्न सकेन। 20-22 वर्षसम्म स्थानीय निकायको संरचना नै नबन्नु कस्तो राज्य प्रणाली। जरा बिनाको वृक्ष आकाशे बेलीको विस्तार जस्तो ऐजे रूको अवतार जस्तो यो प्रणालीले राज्य चल्ने कसरी। निरंकुशताका नंगरा काटिए भनिएको छ तर केन्द्रमा अंकुश लगाउने अंग नै छैन। जनताको हातले केन्द्रको हाँगो भेट्नै सक्दैन। तर केन्द्र भने माथि माथि कुणुलिएर कुटुनी बुढीको पोको झै मोटो हुँदैछ। देशवासी त्यही पोकाको भारी बोकेर घोप्टो परेको हुँदैछ। पर्खिरहन्छ तर ढाड सोझ्याउने अवसर आउँदैन। यो बोक्नै पर्ने पोको के रहेछ भनेर हेर्यो भने त्यो त मात्र थोत्रा कागत थाङ्ने कपडा रित्ता भाँडा कवाडी कुन्तुरो बाहेक केही छैन। तर बेकाम वस्तु बोकेको बोकै छ। जनथात आज व्यथित छ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एण्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
15: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
14: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
17: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
14: तालिममा दिइने विषयहरू:
17: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
17: जापानिज सुशी तालिम,
14: वेटर र वेट्रेस,
17: टुरिस्ट गाइड।
14: हाम्रा विशेषताहरू:
16: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
16: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
16: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
14: सम्पर्क मोबाइल 9841170909, 9841170909।
16: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
18: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
19: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराहीमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
18: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
19: घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
18: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
20: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
19: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
18: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-0028। भर्ना खुल्यो।
21: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
18: कार्यक्रमहरू:
21: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
18: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
22: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
23: फोन नम्बर 0825-62-601, 9858-35-990, 9858-31-84, 9512-32-28
21: र 9858-37-255।

यो समाजको स्थायित्व देखेर यसका तन्तु चुडाल्न बाह्यहरूले अनेक बाण हाने। जातपात, क्षेत्रगत राजनीति आदि अनादि संरक्षण आरक्षण सांस्कृतिक अतिक्रमणको प्रहारले पनि नेपाली समाजको प्रणालीलाई प्रभावित पार्न सकेको छैन। यो प्रणाली पूर्ववत चलेको छ। बाहिरको बुद्धिमा लागेर उनीहरूकै पछि लाग्ने पछौटे अनुरागीहरूले यहाँ व्यवस्थाको नाममा विदेशीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरे। यहाँको अवस्था बिगारेर पनि विदेशीको सेवा गरे। यहाँका संरचना भत्काएर पनि विदेशीको सम्मानमा हाजिर भए, स्यावासी पाए। तर यो समाजले त्यस्ता पात्रप्रति गौरव गरेको छैन। हिमाली परम्परा पार्वत्य प्राप्तिलाई रूढिवादी भनेर आक्षेप लगाए, तर त्यसमा सत्यको सातत्य र ज्ञान विज्ञानको आधार रहेको थाहा पाएपछि ती पराईका पछि लाग्ने पात्र पनि आज यतैको आकर्षित हुँदैछन्। यसले एतो धर्मस्ततो जय भन्ने सिद्धान्त सिद्ध गर्दैछ। पूर्वले यहाँ जुन प्रणाली बसालेको छ त्यो शाश्वतमा आधारित छ, प्रकृति सम्मत छ। यसलाई कसैले फालेर फालिन्न र सत्य फाल्ने कसको सामर्थ्य? सनातनी प्रणालीको सञ्चालनमा अवरोध गर्ने कसको आँट? हामीमा राज्य प्रणाली भन्दा बलियो सामाजिक जीवन प्रणाली छ। हैम देशको स्वर प्रणाली शाश्वत छ, शब्द शक्ति ब्रह्ममय छ, यहाँको भाषा संस्कृत छ, संस्कृत विश्वका प्रत्येक भाषाको पोषक भाषा। आज विश्व जे बोल्छ त्यसको वाक्य संस्कृतको सञ्चार हो। शब्दोच्चारण फरक सुनिएला तर मूलमा एउटै बनोस्। अब रुखमा बसेर फेद काट्ने कसरी, धरातल फालेर उभिने कसरी? यहाँको धर्म त विज्ञान हो, प्रत्येक प्रयोग विज्ञान बन्छ। सत्य विहीन यहाँ कुनै सामग्री छैन, प्राकृतिक विधान बाहिरको कुनै आयोजन छैन। यो धर्म विज्ञानको सभ्यता, अन्तको धर्म अफिम होला तर यहाँको धर्म विज्ञान। यहाँका बासिन्दा सो धर्ममा चल्छन्, यहाँको समाज धर्म विज्ञानमा अडिएको छ, यहाँ धर्मको प्रणाली छ। अनादिदेखि यो प्रणाली प्रचलित छ, वेद यसको उद्घोष गर्छ। विश्वको जेठो ज्ञान वैभव शाश्वतको प्रमाण वेदमा कुनै लौकिक सीमा छैन। ज्ञानको असीम सम्पदा मानव जातिका पुर्खाले आर्जन गरेको सर्वव्यापी सत्य सम्बन्ध अपौरस्य प्रज्ञा, यो एकको मात्र होइन सबैको विश्व सम्पदा, प्रत्येक मानवले गौरव गर्ने ज्ञान उचिता। यो ग्रह भन्दा बाहिर पनि मानव बस्ती भए त्यहाँका मानिसको पनि हक लाग्ने निधि र नाश हो यो वैदिक सम्पदा। यही वेद विद्या र विदितको देश भएकाले यहाँको समाज प्रणाली अन्तको भन्दा गहिरो छ, पुरानो छ र बलियो पनि छ। यो प्रणाली बनाइएको भन्दा, स्थापना गरिएको भन्दा, कसैद्वारा चलाइएको भन्दा, नमाने कारवाही गर्ने कडाई भन्दा पर छ। यो बाध्यताको प्रणाली होइन, बोधको प्रणाली, खोजको प्रणाली। स्थापित मान्यता भन्दा पर गएर अन्वेषण गर्ने अवकाश भएको प्रणाली। सत्य खोज्दा स्थापित मान्यता भत्कियो भने पनि यहाँ अन्वेषकले मर्नु पर्दैन। परम्परागत मान्यता भन्दा पर गएर गवेषण गरी सत्यको सन्देश ल्याउँदा सदा स्वागत हुने प्रणालीको समाज, उदार समाज। यहाँ त बुद्ध पनि सम्मानित, महावीर पनि सम्मानित, शंकराचार्य पनि सम्मानित, प्रत्येकको अस्तित्व सम्मानित। कोही भयभीत हुन नपर्ने उदार र उत्सर्ग भावनाको देश र अभयको समाज प्रणाली। यसैले त यहाँ अनेक विचारक, दार्शनिक, ऋषिजन, मनीषी, महापुरूष बुद्ध जनकको जन्म भयो। सिद्ध साधकको सवारी हो, कवि क्रान्तदर्शीको निवास हो, भृगु चरक धन्वन्तरी कपिल वात्स्यायन जस्ता उदात्त दृष्टि र अन्वेषकको आश्रम हो यो देश। त साधु सन्तको जय र सत्य सुरक्षाको

देवस्थल तपस्थली सिर्जना गुफाहरूले पनि यो सभ्यताको सन्देश दिइरहेका छन्। तीर्थमा जनताले गर्ने सेवा सत्कार सहयोगको भावनाले पनि यो भूमिको भाषा बोलिरहेको छ। आज पनि मानिसहरू साधु सन्तलाई भेट्न जाँदा खाली हात नजाने, अन्न फलफूल र सौगात लिएर जाने प्रचलन छ। यसले यहाँको सभ्यता धान्न बल दिइरहेको छ। प्रकृति र सत्यको सततालाई सम्मान गर्ने प्रणाली यहाँको जीवन प्रणाली, समाज प्रणाली र यसैमा आधारित विकसित राज्य प्रणाली, यी प्रणालीमा नै यो देशको प्राण सञ्चालित छ। यो प्रणालीमा चल्नु यहाँको रीत चलन, यो रीत भन्दा विपरीत गएर चल्न खोज्ने व्यक्ति यहाँको प्रतिष्ठा हुन सक्दैन। यहाँका तीन प्रणाली मध्ये एक पनि चल्दासम्म यहाँको मौलिकता मलिन हुँदैन, मासिँदैन। यहाँको जीवन प्रणाली, समाज प्रणाली र राज्य प्रणाली एक अर्कामा आधारित भएकाले एउटा कमजोर हुँदा अर्काले आड भरोसा दिन्छ, बिग्रन दिँदैन। यो त विश्व समाजले सिक्न योग्य प्रणालीको देश। यो प्रणाली बिगार्छु, छिनाल्छु, छत विक्षेत पारेर मेरो मकसद पूरा गर्छु, यहाँ मेरो आधिपत्य जमाउँछु भन्नेहरू धेरै हराएर गए, हारेर गए। यो त संसारको शिर देश, श्रीयुक्त देश, श्रीको कहिल्यै पराजय हुँदैन, बरु श्री प्राप्तिको शिक्षा लिन सकिन्छ, उद्गमको उदय जान्न सकिन्छ। त्यो सिक्ने गरी पाइला टेक्नेलाई यहाँ सदा स्वागत छ, सत्कर्मीको साथलाई सदा साथ छ, समभावका मानिसलाई सधैँ आगमनको आमन्त्रण छ। यो त प्रत्येकलाई सम्मान गर्ने, साथ दिने र उसको नैसर्गिकतालाई सम्मान गर्ने प्रणाली।